0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै।
2: रेडियो अरुण टाइम चेक।

0: इलाकामा रातको समयमा बाढ़ी, अहिले पानीको सतह घट्यो। मुस्ताङमा आजदेखि घरबजोङ जलवायु सम्मेलन शुरू हुँदै
1: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ्दै निरन्तर प्रयास, संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
2: आफूले कमाएर खर्च गर्दा त त्यो छुट्टै आनन्द हुन्छ
3: नि। अपुजु खोज्ने हो छैन भने बाना चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है म चाहिँ।
0: क्षयरोग विरुद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाभीको दावी, सन् 2029 उपलब्ध हुने अपेक्षा।
1: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृंखला खेल्ने बारे बंगलादेश सकारात्मक।
4: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
5: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म।
4: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा नीलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2082 सहभागी बनौ।
5: आयोजक घरबझोङ गाउँपालिका जोमसुम मुस्ताङ।
4: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
5: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्गो भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: काया कैरनमा अब खबरको सिलसिला। चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकर्षिन थालेको छ। एक महिनामै चामलको मूल्य प्रतिबोला 400 रूपियाँसम्म बढ़ेको छ भने खाने तेल, दाल, चिनी, तरकारी, फलफूल र अण्डाको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ। उपभोक्ता अस्वाभाविक महँगीको मार झेल्न बाध्य छन्। बाढ़ी पहिरोका कारण सड़क तथा ढुवानी अवरूद्ध हुँदा तरकारी र फलफूलको आपूर्ति प्रभावित भएको व्यवसायीको भनाई छ। तर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढ़ाएको उपभोक्ता अधिकार कर्मीको आरोप छ। तर सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सकिरहेको छैन। चीनी किलोको 140 रूपियाँ पुगेको छ भने बजारमा चीनीको अभाव छ। पछिल्लो एक महिनाको अवधिमा चामल बोरामै 400 रूपियाँसम्म बढ़ेको छ। प्याजको भाव 7% बढ़्यो। 200 रूपियाँ किलोको कागती 450 रूपियाँसम्म पुगेको छ। ग्यासको लाइन नहट्दै चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत भाव आकाशिन थालेको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखाका निर्देशक अनिल किराती मूल्य नियन्त्रणका लागि हस्तक्षेपकारी कदम चाल्न सक्ने अवस्थामा नरहेको बताउनुहुन्छ। त्यस्तै उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हा भन्नुहुन्छ, भाव अनियन्त्रित बढ़दा सरकारको कुनै पनि निकायको हस्तक्षेपकारी भूमिका छैन। अनियन्त्रित महँगी शीर्षकको खबर नयाँ पत्रिका दैनिक र कारोबार दैनिकले छापेका छन्।
3: भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा गए राती बाढ़ी आएको छ। खोलामा पानीको बहाव बढ़ेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले बताउनुभयो। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाङ्गु नारायणको डगरकोट, काठमाडौँको साँकुल लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाका कारण आएको बाढ़ीले खोला किनाराका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढ़ेपछि प्रहरीले साइरन बजाएको थियो। साथै मनोहरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनोहरा सुकुम्बासे बस्ती यस अघि नै हटाइसकेको छ। जड़ीबुटी पेप्सिकोलाको पश्चिमतर्फ निजी जग्गा भाड़ामा लिएर र आफ्नै जग्गामा घरटहरा बनाएर बसेकाको बस्तीभित्र बाढ़ी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह केही घटेको छ।
2: यसैबीच गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा संखुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भक्तपुरको चाँगु नारायणमा पनि 90 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा रहेका छन्। त्यहाँ कुनै कड़ा महामारी नफैलिएको भए पनि रूगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन। तल्लो क्षेत्रमा इकोली जीवाणु नै भेटिएको छ। 33 होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानीको मुख्य समस्या, महामारीको जोखिम यथावत शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: हिम हिमाली जिल्ला मोस्ताङको सदरमुकाम जोमसोममा आजदेखि गरबजोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक गरबजोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा गरबजोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। गरबजोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। सम्मेलनको उद्घाटन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ। यसै गरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ। भोलिसम्म चल्ने सम्मेलनले गरबजोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटे कोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा गरबजोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो।
2: काया खैरनमा आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सिर्जना गर्नेहरूको विषयमा केन्द्रित रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: भर्ना खुल्यो।
8: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
9: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
8: फोन नम्बर 01-5670-924-5670-925।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चाँड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ़्यो, महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई, बाढ़ी पीड़ितको होल्डिङ सेन्टरमा खानेपानीको समस्या, भक्तपुरको मनोहरामा रातको समयमा बाढ़ी, अहिले पानीको सतह केही घट्यो, मुस्ताङमा आजदेखि गरबजोङ जलवायु सम्मेलन शुरू हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। पछिल्लो समय वैदेशिक रोजगारी धेरैका लागि सहज विकल्प जस्तो देखिए पनि आफ्नै गाउँठाउँमा बसेर कमाई गर्नेहरू पनि धेरै छन्। चुनौतीसँग जुझ्दै, त्यसबाट सिक्दै र फेरि उठ्दै निरन्तर अघि बढ़ने हो भने एक दिन सफलता पक्कै हात लाग्छ भन्ने उनीहरूको अनुभव छ। थप जानकारी सहित साथी महेश केवाली।
10: बजाङ घर भई काठमाडौँको सीतापाइला बस्ने गीता महर हुम्ला, जुम्ला, मुगु, बजाङ, रूकुम लगायतका जिल्लाहरूबाट कच्चा हेम्पको रेसा ल्याएर ट्राउजर, ज्याकेट, कोट, इनरवेयर, मोजा, टोपी, चप्पल, तेल, साबुन जस्ता अर्ग्यानिक हेम्पका उत्पादनहरू बनाउनुहुन्छ। उहाँले अरू 45 महिलालाई रोजगारी पनि दिनुभएको छ। उहाँले बनाएका ब्याग सरकारी कार्यालयदेखि सांसदहरूले पनि बोक्छन्। यसै व्यवसायबाट मासिक 2-3 लाख रूपियाँसम्मको कारोबार हुन्छ। स्वदेशमै मेहनत गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ।
7: घरभित्रै बस्यो भने म के सक्दिनँ, म गर्दिन भन्न मैले बिहानदेखि बेलासम्म मोबाइल चलाउँदै मेरै रुममै बसिराख्यो भने अनि सरकारले मलाई आएर जब दिने हो र कारखानाहरू यसो खोलिएको मान्छेहरू आएर तिमी जब गर आऊ मेरोमा भने बोलाउने हो र होइन जस्तो लाग्छ। मलाई चाहिँ यो पनि अपिल खोज्ने हो छैन भने बाहना चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है। म चाहिँ जस अलिक मिहिनेत अलिक कम गर्न चाहने अनि जस छिटो पैसा कमाओस् भन्ने हुँदा त्यो दिगो हुँदैन नि त। नेपालमा बसेर थोरै भए दुःख गर्नुहोस्, इज्जतका साथ शानका साथ बस्नुहोस् होइन।
10: तनहु कि मैया नेपाल अहिले ललितपुरको भैँसेपाटीमा बस्नुहुन्छ। उहाँले 8 वर्ष अघि ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिई फुरन्दाना, चिप्स, मस्यौरा र विभिन्न अचारहरू उत्पादन गर्नुहुन्छ। महिनाको 50-60 हजारदेखि चाडपर्व र ठूला अर्डरको बेला 1 लाख रूपियाँ भन्दा बढी सम्मको कारोबार हुन्छ। व्यवसायले महिलाहरूले आफ्नै कमाईबाट स्वाभिमान पूर्वक बाँच्न सिकाएको छ।
11: प्रत्येक चिजमा हामीले बिहान बेलुकाको तरकारी किन्न, बच्चाहरूको टिफिनको लागि श्रीमानसँग आफूभन्दा ठूलो मान्छेसँग मलाई आज यति पैसा दिनुहोस् न, मलाई यो चाहियो भन्नुको साटो आफूले कमाएर खर्च गर्दा त त्यो छुट्टै आनन्द हुन्छ नि। आफूलाई आवश्यकता अनुसार खर्च गर्न पाइयो किनभने त्यो रकम देखाउनु परेन नि त, कमाएको पनि त आफूले देखाउनु परेन भने मैले दिएको पैसा खै भन्ने त हुन्छ कमाएर दिनेलाई, त्यो खोज्न केही नै परेन नि। र हामीलाई सामान्य घरमा सानोतिनो खर्च टार्नलाई पनि चलिरहेको छ।
10: ललितपुरको ढुङ्गेधाराकी स्थानीय सानुमाया बज्रचार्यले वडा नम्बर 11 तितौरा बनाउने तालिम लिनुभयो। अहिले रंगिला, खट्टी मिठी, झोलवाला आँप, चारपाटे क्यान्डी लगायत 8 थरी तितौरा बनाएर बेच्नुहुन्छ। कहिलेकाही एकै दिन 10,000 रूपियाँसम्मको बिक्री हुन्छ। आत्मनिर्भरताको लागि विश्वास र जागर नै सबैभन्दा ठूलो शक्ति हो भन्ने उहाँको अनुभव छ।
12: म यो काम गरेर यति गर्दा मैले किन नखाने, सबैभन्दा ठूलो मेहनत, विश्वास, आत्मनिर्भर गर्नु पर्यो। जति आफूले जागर गर्यो त्यति त हुन्छ हुन्छ।
10: वर्षाका आकाश शाह अहिले काठमाडौँको चाबे हिल बस्नुहुन्छ। उहाँले छठ पर्वमा मात्र पाइने ठेकुवालाई वर्षभरि उपलब्ध गराउने सपना बोकेर माइके घरेलु उद्योग अन्तर्गत माइके ठेकुवा ब्रान्ड दर्ता गरी बजारीकरण गरिरहनु भएको छ। उद्योगमा 4-5 जना महिलालाई रोजगारी पनि दिनुभएको छ। मासिक 1-1.5 लाख र कहिलेकाहीँ 3 लाखसम्म पनि कमाई भइरहेको छ। नेपालमै पनि सिप मेहनतको भरमा सफल हुन सकिन्छ भन्ने उहाँको विश्वास छ।
13: बोल्न सक्नु पर्यो, अब एप्रोच गर्नु पर्यो, जस पैसा कमाउनु गाह्रो चाहिँ होइन, आफूमा विश्वास हुनु पर्यो, सकिन्छ, फुल्ले दिमाग लगाउनु पर्यो, के स्किल छ त्यही अनुसारले मोनिटाइज गर्न सक्नु पर्यो। गर्नेले गरिरहेछन्, बिजनेस गरेर कमाइरहेछन्, गाडी चलिरहेछन्, नेपालमा पनि कोही छन् होला जो स्ट्रगल गरिरहेछन् होला, तर एटलिस्ट ट्रस्ट हुनु पर्यो, प्लान हुनु पर्यो।
2: सफल उद्यमीका अनुभव, संघर्ष र सफलताका कुरा अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, भोटेकोशी बाढ़ीमा भएको कुल क्षति मध्ये झण्डै 3 खर्ब रूपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढ़ीमा सरकारी र निजी क्षेत्रको गरी 4 खर्ब 8 अरब रूपियाँ बराबरको क्षति भएको दूर्त क्षति तथा आवश्यकता मूल्यांकन आरडीएनएको प्रतिवेदनले अनुमान गरेको हो। बाढ़ीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जलविद्युत प्रायोजना, विद्यालय, गाड़ी संचार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनएका संयोजक अर्जुन भण्डारीले बताउनुभयो। निजी क्षेत्रको मात्रै झण्डै 3 खर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको उहाँ बताउनुहुन्छ। प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरिएको पनि उहाँले बताउनुभयो। बाढ़ीले व्यापार उद्योग गरेर झण्डै 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। बाढ़ीबाट समग्रमा 4,08,00,000,000 को क्षति भएको छ। पुनर्निर्माणका लागि 7,23,31 करोड़ रूपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
3: अर्थमन्त्री स्वर्णिम वागले द्विपक्षीय बैठकका लागि भारत भ्रमणमा जानुहुने भएको छ। सरकारी स्रोतका अनुसार भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वागले असोज 1 गते दिल्ली जान लाग्नु भएको हो। वहाँले नेपाल भारत सहकारी र भुटेकोशी विपद पछिको पुनर्निर्माणबारे छलफल गर्ने कार्यतालिका छ। भ्रमणमा वहाँले भारतका विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुका साथै भारतीय उद्योग परिसंघ सीआईआईले आयोजना गर्ने कार्यक्रमलाई पनि सम्बोधन गर्ने तयारी छ।
14: कृषि मन्त्र नार्कसँग
15: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: बाढी र डुबानबाट बच्न के गर्ने?
16: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
15: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
16: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
15: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
16: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: माको एकमात्र डीटीएच सेवा डिस्को
1: देश हो खुशी को कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
2: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। गएको भदौ 10 गते र 14 गते त्रिशुलीको बाढ़ीले रसुवा र नुवाकोटबाट बगाई ल्याएर गोर्खा तर्फको किनारमा फेला परेका खाना पकाउने ग्यासका 30 थान सिलिण्डर स्थानीय युवाहरूले फिर्ता गरेका छन्। शहीद लखन गाउँपालिका 4 ठेउवा टारका युवाहरूले त्रिशुली किनारबाट संकलन गरेका 30 सिलिण्डर वडाध्यक्ष र प्रहरी चौकी रागिनाशको रोहबरमा फिर्ता गरेका हुन्। फिर्ता गरेका 30 सिलिण्डर ठेउवा टारको एक घरमा सुरक्षित गरी राखिएको वडाध्यक्ष यम बहादुर थापाले जानकारी दिनुभयो। संकलित 30 सिलिण्डर मध्ये 10 थान भरिएका र बाँकी सिलिण्डर रित्तो रहेको वडाध्यक्ष थापाले जानकारी दिनुभएको हो। साथै त्रिशुली किनारका युवाहरूले 3 थान अक्सिजन ग्यास सिलिण्डर पनि संकलन गरी फिर्ता गरेका छन्। त्रिशुलीको बाढ़ीले बगाई ल्याएका ग्यास सिलिण्डर नदी किनारका स्थानीयवासीले संकलन गरेको जानकारी पाएपछि प्रहरी प्रशासनले फिर्ता गर्न माइकिङ गरी अनुरोध गरेको थियो। संकलन भएका सबै सिलिण्डर नुवाकोटको होल्डिङ सेन्टरमा लगेर हस्तान्तरण गर्ने योजना रहेको वडाध्यक्ष थापाको भनाइ छ। तर जिल्ला प्रशासन कार्यालयले भने यस्ता ग्यास सिलिण्डर धादिङ, गोर्खा, तनहु, चितवन लगायतका विभिन्न जिल्लाहरूमा पनि संकलन भइरहेकाले एउटै मापदण्ड बनाएर फिर्ता गर्ने जनाएको छ। त्रिशुलीले बगाएका ग्यास सिलिण्डर फिर्ता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
4: अब विदेशको खबर। क्षयरोग अर्थात टीबी विरूद्धका नयाँ खोपहरूले एक दशकभित्र 70 लाख भन्दा धेरै जीवन बचाउन सक्ने गाभीले जनाएको छ। परीक्षणको अन्तिम चरणमा रहेका नयाँ टीबीका खोपहरूले अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने विश्वव्यापी खोप गठबन्धन गाविका प्रमुख सानिया निस्तारले बताउनुभयो। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरू सबैभन्दा बढ़ी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाविले जोड़ दिएको छ। नयाँ र आशाजनक अन्तिम परीक्षणमा रहेका खोपहरू मध्ये एकले आउँदो एक दशकदेखिको अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ। गाविको नयाँ विश्लेषण अनुसार तिनीहरूले सन् 2030-50 73 लाख भन्दा बढ़ी मानिसको ज्यान जोगाउन सक्छन्। खोपहरूले शताब्दीको मध्यसम्म न्यून र मध्यम आय भएका देशहरूमा 135 अर्ब डलरसम्म आर्थिक लाभ दिन सक्ने क्षमता राख्ने गाविको दावी छ। गाविले लाइसेन्स सुरक्षित भएपछि बजारमा आउन निकै समय लाग्न सक्ने केही जोखिमहरू पनि पहिचान गरेको छ। अपर्याप्त विश्वव्यापी र आन्तरिक वित्त प्रोत्साहनले यो खोपको प्रयोगलाई सीमित गर्न सक्ने पनि गाविको विश्लेषण छ। यो रोगबाट जोगाउन एकमात्र खोप ब्यासिल क्याल्मेट गेरिन बीसीजी रहेको छ, जुन बालबालिकालाई दिदै आएको छ। विदेशकी अर्को खबरमा अमेरिकाले अदालतको आदेशपछि नेपालसहित 75 देशलाई डाइभर्सिटी अर्थात डीबी तथा आप्रवासी भिसा दिन पुनः प्रक्रिया अघि बढ़ाएको छ। गएको जनवरीमा अमेरिकी ट्रम्प प्रशासनले नेपालसहित 75 देशका नागरिकलाई सरकारी सहायता मा निर्भर हुन सक्ने सम्भावना देखाउँदै आप्रवासी र डीबी भिसा जारी गर्न अस्थायी रोक लगाएको थियो। यो रोक असंवैधानिक र कानूनी अधिकार बाहिरको रहेको उल्लेख गर्दै संघीय अदालतले बदर गरिदिएको थियो। अदालतले विदेश मन्त्रालयलाई आर्थिक वर्ष 2026 समाप्त हुनु अघि नै रोकिएका भिसा प्रक्रियालाई पूर्णता दिन समेत निर्देशन दिएको छ। विदेश मन्त्रालयको नयाँ निर्देशनले अगस्त 23 सेप्टेम्बर 30 बीच अन्तर्वार्ताको मिति तोकिए पनि पछि सारिएका आर्थिक वर्ष 2026 डाइभर्सिटी भिसा आवेदकलाई प्राथमिकता दिन दूतावासहरूलाई निर्देशन दिएको अमेरिकी संचार माध्यमहरूले उल्लेख गरेका छन्।
5: अब खेल खबर। बंगलादेश क्रिकेट बोर्ड बीसीबीले अर्को वर्ष सन् 2027 भित्र नेपालसँग द्विपक्षीय श्रृंखला खेल्ने बारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट संघ क्यानले आफ्नै घरेलु मैदानमा श्रृंखला खेल्ने प्रस्ताव गरेपछि बीसीबीले सकारात्मक रूपमा छलफल अघि बढ़ाएको हो। बीसीबीका क्रिकेट संचालन प्रमुख सहियार नफीसले पत्रकारसँग कुरा गर्दै नेपाल क्रिकेट संघबाट केही समय अघि नै द्विपक्षीय श्रृंखला खेल्ने प्रस्ताव आएपछि बीसीबी र क्यान बीच यसको सम्भावना बारे सकारात्मक छलफल भइरहेको बताउनु भएको छ। नफीसले बंगलादेशको आउने क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 सम्मको वर्तमान फ्यूचर टूर्स प्रोग्राम एफटीपी चक्रभित्रै श्रृंखला आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो।
4: अब केही खबर संक्षेपमा। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै साथ मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरूण धरती सहित अत्री गौतम भारद्वज जमदग्नि वशिष्ठ कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँ को टेकु मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ निर्णायक समितिले स्वीकृत दिएका पात्रोमा उल्लेख छ।
5: नेपाल वायुसेवा निगमको एकमात्र संचालनमा रहेको व्हाइट बडी जहाज प्राविधिक समस्याका कारण जापानको नारितामै थन्किएपछि निगमका सयौं यात्रुको उडान प्रभावित बनेको छ। इटलीमा अर्को व्हाइट बडी एक महिना भन्दा लामो समयदेखि थन्किएका बेला संचालनमा रहेको एउटै व्हाइट बडी पनि हिजो जापानमा रोकिएपछि निगमको अन्तर्राष्ट्रिय उडान सञ्चालनमै असर परेको छ। आइतबार राति 11 बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिताका लागि उडेको निगमको एयर बस A330 व्हाइट बडी हिजो बिहान नारिताबाट काठमाडौँ फर्किनुपर्ने तालिका थियो।
4: भारतले आउँदो डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा विद्युत दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात पुष 16 दैनिक 18 घण्टा 654 मेगावाट विद्युत उपलब्ध गराउने निर्णय गरेको हो। हरेक दिन मध्यरात 12 बजेदेखि साँझ 6 बजेसम्म नेपाललाई विद्युत उपलब्ध गराउने भारतीय प्रेस सूचना ब्यूरोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार मुजफ्फरपुर ढल्केबर 400 केवी डबल सर्किट प्रसारण लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केवी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाटसम्म विद्युत उपलब्ध गराइनेछ। जनवरी 2027 पछिका लागि भने आउँदो डिसेम्बरमा पुनरावलोकन गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ।
5: विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्य पुस्तक छपाई प्रभावित भएको छ। तत्काल यो अन्यलको अन्त्य नभएमा आउने शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्य पुस्तक अभावको समस्या निम्तिने चिन्ता बढ़ेको छ। विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ। पूजाको घण्टा बेलामा बज्छ विपत्तिको कुबेलामा।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ़्यो। महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई।
4: बाढ़ी पीड़ितको होल्डिङ सेन्टरमा खाने पानीको मुख्य समस्या। भक्तपुरको मनोहरामा रातको समयमा बाढ़ी, अहिले पानीको सतह केही घट्यो। मुस्ताङमा आजदेखि घरबजोङ जलवायु सम्मेलन शुरू हुँदै
5: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ़दै निरन्तर प्रयास, संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
4: क्षयरोग विरूद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाविको दावी, सन् 2029 उपलब्ध हुने अपेक्षा।
5: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृंखला खेल्ने बारे बंगलादेश सकारात्मक।
4: र अन्त्यमा आजको कार्टुन नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन हालै चर्चा र आलोचनामा रहेको आईसीयूमा रहेका बिरामीसँग लिएको अन्तर्वार्ता बारे केन्द्रित छ। यहाँ एकजना बिरामी अस्पतालको आईसीयू बेडमा छन्, ती अन्तर्वार्ता लिने व्यक्ति पनि ती बिरामीको छेवैमा छन् अनि उनी भन्दैछन्, मन्दिरमा बसेर लिए, आईसीयूमा पसेर लिए, सुखमा लिए, दुःखमा लिए, लिदिन लिदिन भन्दै लिए। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लै देखेर के प्वाक्क बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेर ल्याएको रेडियो छ। लु सुनौ त,
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-77042 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 शनिबार, 2083 असोज 3 शनिबार, 2083 असोज 17 शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
9: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि। मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
8: ल त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखर भट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
9: तब त त्यहीँबाट हुन्छ त।
8: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: साथै फोटोकपी फ्याक्स लेमिनेसन फोटो फ्रेमिङ प्रमाण पत्र डिजाइनिङ तथा प्रिन्टिङ फ्रेमिङ अर्जेन्ट फोटो ब्यालेन्स स्टक अफ इमेल इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
10: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
11: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो माधी नगरपालिका चार ओखरबोटे सङ्खुवा सभा, मोबाइल 98 41 93 181 र 98 69 78 33 33।
0: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
12: भालुमा खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बसको

0: ज्ञान छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स ट्रालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi sampark number 029570208, 9841-25969, 9842-52496, 9841-93686 र 9842-77778।

0: एसियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला।
1: यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक 7 AM
2: अहिले बिहानको 7 बज्यो सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
2: सागर घायल कुलुङ साल्पा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
3: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलधुरा हाल इन्डिया
2: सानुमाया शेर्पा पाँच चौपन्न नगरपालिका 8 चुङखुरुङ सङ्खुवा सभा हाल कुवेत
3: मीडिया प्रेमी निमु शेर्पा पाँच चौपन्न नगरपालिका 8 चुङखुरुङ सङ्खुवा सभा
2: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
3: सपन्न शासनखर माझी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा
2: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
3: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
2: सुजाता यखा इनुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुइँ सङ्खुवा सभा हाल मोरङ
3: लिम्बु विजय पाँच छपन्न नगरपालिका 1 कुसुवा सङ्खुवा सभा हाल मलेसिया
2: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक सङ्खुवा सभा
3: सुरज राई तुम्छ पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
3: बिरबल तामाङ साल्पा चिहिचो गाउँपालिका 4 भोजपुर
2: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
3: गजेन्द्र राई साल्पा चिहिचो गाउँपालिका 4 भोजपुर
2: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
2: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा

स्वागत गर्दै गर्दै सदा चाहिँ आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता याखा कार्यक्रम शुभ सन्देशको यो बसाइमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण शान्त 90.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको साथै दिन साथीभाइ एनकी बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले भनौँ बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ प्रत्येक दिन। र तपाईँले यति बेला सन्तानब्बे.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाईलाई तपाईँले त सुन्दै आउनु भएको छ मैले अघि पनि जानकारी गराएँ। र विशेष गरी यस कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी मनहरूले प्रायोजन गर्नुभएको छ। विशेष गरी हाम्रा जम्मा 20 जना मिडिया प्रेमी मनहरू हुनुहुन्छ यो बसाईमा स्पोन्सरमा जोडिएर साथ दिने साथीहरू र

भनेर छुट्याएको हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840668623 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। व्यवसायमा व्यवसायमा तपाईँको विशेष शुभकामना सङ्गल व्यवसाय हो। हामी कार्यक्रमको दायराभन्दा बाहिर नजाउँ, किनभने हामी सधैँ जुन अवस्थामा छौँ त्यही अवस्थामा हुन्छौँ। किनभने हामीले कार्यक्रमलाई चाहिँ दायराभन्दा माथि गयौँ भने अलिकति हामीलाई असहज पनि हुन्छ, होइन? तपाईँ जहाँ हुनुहुन्छ आउनुहोला, तपाईँको शुभकामना सुरक्षाहरू छन् भने व्यवसायमा तपाईँले राख्न सक्नुहुनेछ। मैले फोन नम्बर फेरि एकचोटि जानकारी गराएँ, 9840668623 को लाइन खुल्ला छ, फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र त्यसै गरी तपाईँका आफ्ना विशेष शुभकामना सन्देश लेख्नै पर्ने भन्दै पनि छन् भने पनि तपाईँले फोन तपाईँको लागेन भने पनि तपाईँले फेसबुक अडियो लाइभमा कमेन्ट बक्स अडियो लाइभ मार्फत तपाईँले कमेन्ट बक्समा पनि आफ्ना शुभकामना सन्देशहरू लेखेर पठाउनुहोला। तपाईँहरूको ती कमेन्टहरूलाई पनि व्यवसायमा म समय मिलेअनुसार स्थान दिने नै छु। र म पनि चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल भदौ महिनाको 30 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, तपाईँहरू सम्पूर्ण साथीलाई जन्मदिनको अग्रिम रूपमा शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी वैवाहिक जीवनमा बाँधिँदै हुनुहुन्छ, दाम्पत्य जीवनको धेरै धेरै शुभकामना, त्यसै गरी नयाँ कामको थालनी गर्दैहुनुहुन्छ भने कार्य सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ, तपाईँलाई शैक्षिक सफलताको लागि पनि शुभकामना। र तपाईँ जो जहाँ जहाँ हुनुहुन्छ, जो जति साथी तपाईँलाई जुन जुन अवस्थामा हुनुहुन्छ, तपाईँलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। र अब पनि चाहिँ फटाफट आउनु होला, बिहानीको समय छ यति बेला। तपाईँ सुन्दै हुनुहुन्छ भने फोन डायल गर्दै गर्नुहोला, 9840668623 को लाइन खुल्ला छ। र तपाईँहरू फोन गर्दै गर्नुहोला, म भने कार्यक्रमको आरम्भमा एकदमै मिठो देशभक्ति गीत छ, देशभक्ति गीत राख्नेछु। मन मनमै नेपाली बोलको गीत छ, यो गीत सुन्दै रहनुहोला। पहिलो सांकेतिक कोसेली गीतपछि म फर्केर आउने नै छु, कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा मैले एकदमै मिठो देशभक्ति गीत राखेको थिएँ, स्वरूप राज आचार्यको आवाजमा रहेको, भन्दा पनि सुरज कुमार थापाको आवाजमा रहेको एकदमै मिठो देशभक्ति गीत राखेको थिएँ तपाईँहरूमा। र गीत पश्चात पुनः स्वागत छ। र अब भने चाहिँ फटाफट आउनुहोला, 9840668623 लाइन खुल्ला भइसकेको छ। यो बसाई तपाईँको शुभकामना सङ्गाल्ने बसाई हो। विशेष शुभकामना सन्देश छन् भने आउनुहोला यो बसाईमा, तपाईँले फोन गर्न सक्नुहुनेछ। भन्दै भन्दै म ढिला गर्दिनँ, म फोन लाइन तर्फै लाग्छु। आजको लागि फर्स्ट टेन लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ उहाँमा उहाँलाई स्वागत गर्छु। हेलो, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, यहाँलाई कार्यक्रममा स्वागत छ। हजुर ल, अनि हजुरको शुभ नाम पाउना, तपाईँको शुभ नाम पाउना। हजुर, रेनिसा राई धनकुटाबाट बोल्दै हुनुहुन्छ है। हजुर हजुर, के छ नि यति बेला के गर्दै हुनुहुन्छ? हजुर, सबै खबर ठिकै छ, राम्रै छ, बसिराख्नु भएको छ है। हामीलाई पनि सुन्दै हुनुहुन्छ, जे होस् खुसी लाग्यो। अनि आउनुभयो कार्यक्रममा रेनिसाजी, यो व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
1: अनि भोलि जन्मदिन मनाउँदैछ मेरो बहिनी आशाले, अझै जन्मदिनको धेरै शुभकामना। अनि रामचे जन्म हुनुहुन्छ, गीता र प्रवीण दिदीलाई पनि शुभदिन, दिशा हुनुहुन्छ, रिमा थामी दिदीलाई पनि शुभदिनको कामना गरे, र ईशा हुनुहुन्छ, बाँकी जन्म सुनेर बस्नुहुने सबै साथीहरूले शुभदिनको कामना गरे, दिदा भए।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला धनकुट्टाबाट हुनुहुन्थ्यो साथी रेनिसा राई, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ भने यति बेला अर्को जनमित्र लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते।
2: हेलो, गुड मर्निङ, नमस्ते।
0: हजुर गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर हजुर, ल हुन्छ, अनि तपाईँको शुभ नाम? हजुर, खातबारी छ तल्लो पाङ्ठाबाट तीर्थराई आइपुग्नु भएको छ। अनि तीर्थजी बिहानीको बसाई के गर्दै हुनुहुन्छ?
2: हजुर, बिहानीको बसाईमा चाहिँ यसो चिया नस्काहरू लिएर कार्यक्रमको साथमै छु भन्नुपर्छ। अनि के कस्तो छ तपाईँहरूलाई पनि त्यता आराम कुशलै हुनुहुन्छ होला भन्ने मलाई लागिरहेको छ है।
0: हजुर, हामी सबैजना आरामै छौँ भन्नुपर्छ, म नभए हामी, म मात्र नभएर हामी रेडियो अरुण होल इन डार्टिङ जम्मैजना सबैजना आरामै छौँ भन्नुपर्छ है त। हजुर हजुर, हस् हुन्छ, अब समय मिले अनुसार अब हेरौँ के हुन्छ होइन, समय र परिस्थितिले के गराउँछ। तपाईँ पनि सन्चै हुनुहुन्छ नि, तपाईँ मात्र नभएर तपाईँको फ्यामिली सबैजना?
2: हजुर एकदमै सन्चै छौँ, अहिलेसम्म चाहिँ बाँचेकै छ है। मौसमको बारेमा जानकारी गराउनु पर्दाखेरि अहिले यता पाङ्सातिर धुमधुम भइरहेछ भन्नुपर्छ है त।
0: हजुर हजुर, ल एकदमै चैनपुरतिर नि धुमधुम नै छ मौसम, दिउँसो चाहिँ घाम लाग्छ होला भन्ने आशा गरेकी छु, यसो हेर्दा त अब त्यस्तो त्यस्तै देखिन्छ होइन।
2: हजुर हजुर
0: हजुर, ल हुन्छ, अनि आउनुभयो तीर्थजी कार्यक्रम शुभ सन्देशको यो बसाई, तपाईँको विशेष शुभकामना सन्देशको कसको लागि?
2: हस् हुन्छ, मेरो यो समयमा शुभकामना सन्देश राख्नु पर्दाखेरि फर्स्ट अफ अल त तपाईँ लगायत रेडियो होल इन्टा टिमलाई नै आजको दिन शुभ रहोस् र कार्य सफलताको पनि शुभकामना भन्न चाहन्छु। र मेरो केही आफ्नै साथीहरूलाई शुभकामना सन्देश राख्नु पर्दाखेरि सर हुनुहुन्छ सुरेज राज हुन्छ, पूजा लोकान्द्रे, मिडिया प्रेमी शेर्पा, सानुमा शेर्पा, रिमा थामी, सपना मुक्तान, अनि चन्द्रमा तामाङ, रञ्जना ताइङ राई, भूमिका राई, अनि मिडिया प्रेमी राई छ, सोनी शेर्पा, सिम्पल सरिना, सुस्मिता नाथिङ लगायत साथीहरू धेरै हुनुहुन्छ। अब सबैजनाको नाम लिएर पनि साथी हुँदैन, त्यसै गरी मलाई तिर्ख भनेर जसले जुन दिन माध्यमबाट कार्यक्रम शुभ सन्देश सुनेर बस्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दै हजुरबुको बसाइबाट छुटेर जान चाहन्छु। हस्त नमस्ते, बाबाई, शुभ दिन, टेक केयर।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला खातबारी छ तल्लो पाङ्ठाबाट तीर्थ राई, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत छ यहाँ हजुरलाई। हजुर बोल्दैछु कमला गले काठमाडौँबाट, के छ हाम्रो कमलाको खबर खबर सुनाउनुहोस् न। हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, बसिराख्नु भएको छ है। हजुर हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, तपाईँको खबर त ठिकै छ भन्नुभयो, राम्रै छ भन्नुभयो होइन र? हजुर ल, सधैँभरि यस्तै राम्रै रहनु होला। अनि व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
1: अनि भोजपुर कुलुङतिर रहनुहुन्छ फ्यामिली हुनु कला गर्नेलाई मिठो माया सम्झना शुभ दिन कार्यशालाको शुभकामना धेरै समृद्धि भन्न चाहे। अनि हिजोको दिनमा जन्मदिन परेको छ मिठो सानो कमलालाई ढिलो भए पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि जति पनि त्यो राख्नेर बसिराख्नु भएको छ सम्पूर्णलाई शुभ दिन भन्न जान्छु ल।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुर।

0: सुनौ चामिङ निर्मला ढकल राज भयो पूर्वेली आकाश राई अनि रोमन मुक्तान तामाङ लगायत सबै सबैलाई आज दिन एकदम शुभ रहोस् अनि हाम्रो सरस्वता पोखरीलाई पनि भन्दै छुटिन्छ।
1: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट वरुण चञ्चले राई उहाँसँग पनि म छुट्यौँ। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर रा यो व्यवसायीबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ नमस्ते। हजुर नमस्ते गुड मर्निङ कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्नुभयो? हजुर निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ। अनि के छ हाम्रो निमाको खबर खबर? हजुर खबर ठिकै छ राम्रै छ। बिहानीको बस्दै यति बेला के गर्दै हुनुहुन्छ? हजुर बसिराख्नु भएको छ। ल हुन्छ अनि आउनुभयो कार्यक्रममा निमाजी। यो व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
2: अनि दिदीको जन्मदिन मनाउनु हुने दिदी सानो कमलालाई जन्मदिनको ढिलाइ भए पनि एकजोटि शुभकामना भन्न चाहन्छु। अनि त्यस पछाडि आजको दिनमा जन्मदिन मनाउनु हुने हाम्रो मिसिङ देवस्कार के हुनुहुन्छ उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। नाना सन्तालाई के सुन्छन् भन्न चाहन्छु। अनि अब धेरै धेरै साथीहरू हुनुहुन्छ सँग कार्यक्रममा माया गरेर सुन्नुहुने मलाई हुनुहुन्छ सबै साथीलाई शुभदिनको कामना इच्छा भएको।
1: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा काठमाडौँबाट हुनुहुन्थ्यो। निमाजीसँग छुट्यो उहाँले पनि शुभकामना सन्देश एक मुष्टमा राखेर रा, यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ उहाँले पनि म अन्यर गर्ने कोसिस गर्दैछु। कहाँबाट को हुनुहुन्छ? हेलो गुड मर्निङ नमस्ते।
3: हेलो गुड मर्निङ दर्शन नमस्ते साथमा शुभ बिहानी। हजुर
1: हजुर दर्शन नमस्ते शुभ बिहानी। कहाँबाट को बोल्नुभयो? हजुर राजु कटुवाल भोजपुरबाट बोल्दै हुनुहुन्छ। अनि के छ हाम्रो राजुको खबर खबर?
3: एकदम राम्रो छ अहिलेको समय जिन्दगी चल्दैछ अनि आराम हुनुहुन्छ हजुर?
1: हजुर हामी सबैजना आरामै छौँ सबैजना सन्चै छौँ भन्नुपर्छ। तपाईँको के छ भन्नुहोस् न तपाईँको सुनाउनु।
3: ठिकै छ मिस ल हुन्छ ढिलो भयो नि अब भर्खरै मात्रै सकिन लागेको अवस्थामा भए पनि यो हरितालीका शुभकामना है
1: हजुरलाई। हजुर ल हुन्छ तपाईँलाई पनि एकदमै ढिलो भए पनि हरितालीका तिजको धेरै धेरै शुभकामना। कसरी मनाउनु भयो? राम्रैसँगले मनाउनु भयो होला नि त होइन?
3: राम्रै भयो
1: हजुर एकदम राम्रै हो
3: है। अब जे जस्तो भए नि अब जस्तो भए नि अब हामीले राम्रै सम्झिनुपर्छ।
1: हजुर राम्रै सम्झिनुपर्छ नराम्रो भए पनि राम्रै सम्झिनुपर्छ नि त होइन?
3: हजुर फोन लाग्दैन कि भन्दै थिएँ जोसँग ट्राई गरेँ अब सुन्न नपाएँ फोन चाहिँ लाएर यसो बोल्ने अवसर मिल्यो। ल खुसी छु अब आज म शुभकामना राखिहाल्छु।
1: हजुर ल हुन्छ
3: हुन्छ अब हजुरलाई आजको दिन शुभ र साथमा कार्य सफलता कामना भन्न चाहन्छु। रेडियो अरुण होल इन्टरटेनको लागि आजको दिन शुभ र साथमा कार्य सफलता कामना भने अनि जो जतिले कार्यक्रम सुन्नु सबैलाई शुभ दिनको कामना गर्दछु। हुन्छ नमस्ते नमस्कार।
1: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट राजु कटुवाल राजुजीसँग पनि म छुटेँ। राजुले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। आज किन बिहानैबाट मेरो जिब्रो लटपट लटपट लटपट हुँदैछ। यति बेला कोही मित्र हुनुहुन्छ? हेलो गुड मर्निङ नमस्ते।
4: हेलो गुड मर्निङ नमस्ते नमस्कार।
1: हजुर गुड मर्निङ नमस्ते नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सानो कमला चैनपुर भन्ज्याङबाट। अनि के छ हाम्रो कमलाको खबर खबर? एकदम खुसी अलि साथ आउनु भएको छ। ए के छ खबर खबर सुनाउनुहोस् न एकदम खुसी अलि साथमा हुनुहुन्छ। हजुर हजुर एकदमै अब हिजो भर्खरै बर्थडे मनाउनु भयो एकदम स्पेसल बर्थडे पार्टी रहेछ अनि हामीलाई इन्भाइट पनि गर्नु भएन तपाईँलाई पक्नु ल। ओहो अनि म यहाँ आउनुभन्दा पनि अब तपाईँले नै हिजो पनि बोलाउनु भएन अनि अस्तिको दिन इन्भाइट त गर्नुभएको थियो होइन? अब हिजो पनि बोलाए हिजो नै बोलाउनु भएको भए ठ्याक्कै म आउने थिएँ। हिजो तपाईँले बोलाउनु भएन त्यही भएर म आइनँ।
4: होइन मैले साँझ झर्नु है बर्थडे पार्टी छ भने अब तपाईँ तिजको पार्टीमै अल्लाउनु।
1: अच्छा ल कहाँ तिजको पार्टीमा हो म तिज नै खाँदिन तिज नै मनाउँदिन कताबाट तिजको पार्टीतिर अब अल्मलिनु हो? म कतै पनि अल्मलिन म यता रुमतिरै अल्मल अल्मल भयो त्यस्तै भयो भनौँ न है। हजुर ल अनि के छ खबर खबर सुनाउनुहोस् न।
4: खबर एकदम छुट्टी छ अहिले भर्खरै बेसी पुगेर आएर अनि प्रोग्राम सुन्दै
1: हजुर हजुर एकदम प्रोग्रामकै साथमा हुनुहुन्छ है। हजुर ल हुन्छ आउनुभयो खुसी लाग्यो कुराकानी भयो कमलाजी। अनि व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
4: फर्स्टमा त हजुरको धेरै दिन दिनमा एकदम शुभ दिनको कामना संस्कार त्योपल्ट धेरै दिन शुभ कामना भन्न चाहन्छु. अनि हिजोको दिनमा अब एकदम मेरै जन्मदिन थियो, एकदम जन्मदिनको अवसरमा मलाई त्यो जति दिन माध्यमबाट पते गर्नुभयो उहाँहरूलाई एकदम थ्याङ्क यू सो मच. मलाई एकदम धेरै धेरै धन्यवाद छ हजुरहरूको साथ सपोर्टमा सबै यस्तै पाइरहेको गर्न जान्छु. विशेष धन्यवाद मेरो मम्मीलाई, हामी विशेष एकदम त्यो सरप्राइजको लागि एकदम विशेष धन्यवाद मेरो साथीलाई. अनि बिरामी हुनुहुँदो रहेछ नाना सुन त उहाँलाई भेटाउँछन्, अनि त्यहाँ पछाडि प्रवीण मगर पनि अलिअलि बिरामी हुनुहुँदो रहेछ उहाँलाई एकदम भेट्नुहोस् भन्न चाहन्छु. शुभकामना गर्नुपर्दा भाइले न अघि भर्खरै कल गर्दै हुनुहुन्थ्यो गरिमगन्जले, अनि प्रवीण मगर भइहाल्नु भयो, अनि बहिनी सुन्ता थुलुङ, अनि टाइपुर बेला सुमन मोक्तार, अनि यो टाइममा चाहिँ प्रोग्रामलाई माया गरिदिनु भएको छ सबैले सुन्नु माया सम्झ भन्दै जान्छ. ठिकै छ भाइ.
1: हजुर नमस्ते टेकियोर भाई भाइ, साथी हुनुहुन्थ्यो यति बेला सानो कमला चैनपुर भन्ज्याङको साथी, उहाँसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ. यति बेला म फेसबुक कमेन्ट तर्फ लाग्छु, लगभग आधा भनौँ यति बेला हामी कार्यक्रमको आधा भागतिर भन्दा नि आधामा त पुगेको छैनौ हामी, लगभग आधामै पुग्नु पनि लागिसकेको छौँ. यति बेला तीर्थ राईले लेख्नु भएको छ, नमस्ते खादबारी छ तल्लो बाङ्ठाबाट तीर्थ राई, कार्यक्रम मजाले सुन्दैछु है, मलाई तीर्थ राई भनेर चिन्नुहुने सबै सबैमा आजको दिन शिव रहोस् भन्नुभएको छ. ढकाल धर्मराज हुनुहुन्छ उहाँले, हेलो गुड मर्निङ नमस्ते, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु, जन्मदिन मनाउने मेरो बुहारी नानी सावित्रा ढकाल र सानो भतिज नामसाङ तुम्बाफो र झापाका साथी मिक्सिङ रेवतलाई जन्मदिनको विशेष शुभकामना भन्नु भएको छ उहाँले. त्यसै गरी भावना मगर हुनुहुन्छ, हेलो सिस म पनि सुन्दैछु है यता इन्डियाबाट, मिस यु अल भन्नुभएको छ. त्यसै गरी सिम्पल सरिना हुनुहुन्छ, हेलो नमस्ते के छ भन्नुभएको छ, मेरो खबर ठिकै छ तपाईँको के छ होला. म मोरङ कानेपोखरीबाट सिम्पल सरिना गुरुङ आज जन्मदिन मनाउनु हुने बधाईनी युना गुरुङ, त्यसै गरी मिक्सिङ रिवाद अनि बुनु उषा पी मगरलाई जन्मदिनको विशेष शुभकामना भन्न चाहन्छु भन्नुभएको छ उहाँले, र सबै सबैमा शुभदिनको कामना गर्छु भन्नुभएको छ. अनि त्यसै गरी प्रकाश जङ छेत्री हुनुहुन्छ, नमस्ते म रोल्पाबाट है, रोल्पाको मान्छे है है दिदी भन्नुभएको छ, ल हुन्छ कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ. त्यसै गरी सञ्जीव राई हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, आज पनि आए है म चैनपुर नगरपालिका 10 खराङ माक्पा घर भइहाल साउदी सात समुद्र पारीको देशबाट भन्नुभएको छ. आजको शुभकामना सन्देश राख्नुपर्दा मेरो घर परिवारमा भन्नुभएको छ, र सबै सबैमा शुभदिन भन्दै गए है भन्नुभएको छ. त्यसै गरी सानु कमला हुनुहुन्छ, हेलो सुमिता सिस गुड मर्निङ, म सानु कमला चैनपुर भन्ज्याङ बाटोबाट कार्यक्रम सुन्दैछु, हिजो जन्मदिन मेरो जन्मदिन परिया थियो र जो जति साथीहरूले जुन जुन माध्यमबाट मलाई विश गर्नुभयो उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु र शुभदिन भन्दै जान्छु है भन्नुभएको छ उहाँले. त्यसै गरी यति बेला स्वर्णिम राईले पनि गुड मर्निङ सिस साथीहरू, सायमा राई सहयात्री सरहरू लगायत सबैमा शुभदिन भन्नुभएको छ. रोमन मोक्तान तामाङले शुभदिन अल भन्नुभएको छ. जुनिता चामलिङ राई हुनुहुन्छ, हेलो सुमिता सेवा भन्नुभएको छ, हजुर सेवाहरू गुड मर्निङ सुन्दैछु फेसबुक लाइभ मार्फत पाँच तर फिल्म घर भइहालको भेटबाट जुनिता चामलिङ, मेरो प्यारा प्यारीहरू सबै सबैले आजको दिन शुभ रहोस् भन्नुभएको छ, र कामना शुभदिनको कामना मिठो माया सम्झना भन्दै जान्छु ल नमस्ते, र सबै सबैमा उडी चुप्पा पनि दिँदै जान्छु है भन्नुभएको छ. ल ठिक छ. सुरेश राणा मगर हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, म सुरेश राणा मगर सभापोखरी एक धुपुबाट हो. उहाँले लेख्नु भएको छ, सुरेश राणा मगर मेरो प्यारी साथी निमु शेर्पालाई मिस गरेको छु भन्दै जान्छु ल बाई बाई भन्नुभएको छ. यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा, हेलो नमस्ते.
5: नमस्ते गुड मर्निङ.
1: हजुर नमस्ते गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: पूर्वेली आकाश राई बोलिरहेको छु धरानबाट.
1: हजुर पूर्वेली आकाश राई बोल्दै हुनुहुन्छ धरानबाट, हजुरलाई कार्यक्रममा स्वागत छ है त.
5: ल हजुरलाई विशेष धन्यवाद स्वागतको लागि.
1: हजुर हजुर ल हस् हुन्छ. अनि के छ, अनि पूर्वेली आकाशजी बिहानीको बसाइ छ यति बेला, के गर्दै हुनुहुन्छ?
5: खबर खबर सबै ठिकै छ, बिहानीको अब समयमा त्यही नै हो, बसी बसै नै अहिले भर्खर भर्खर उठेर चिया पान भएर आज प्रोग्राम पनि सुन्दै, अरू त के छ समग्रमा सबै राम्रै छ, बरु हजुरको के छ नि खबर?
1: हजुर मेरो पनि खबर खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ, म पनि आरामै छु भन्नुपर्छ है त. हजुर हजुर हाँस हुन्छ, तपाईँको पनि यस्तै खबरहरू सुनिराख्नु पाऊ है त.
5: हजुर
1: ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा आकाशजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ कसको लागि?
5: हुन्छ, विशेष तब हजुर लगायत हाम्रो रेडियो अरुण एफएम एन्टरटेनमेन्टलाई नै शुभदिनको कामना गरे, अनि आज जन्मदिन मनाउनु हाम्रो झापातिर हुनुहुन्छ हाम्रो मिसिङ देवा कार्की वहाँ साथीले नै जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना अनि यदि जन्मदिन मनाउनु भयो हाम्रो सानो कमलालाई पनि विद्यार्थी राति बर्थडे अनि अन्य शुभकामना राख्नु पर्दा दिदी भूमिका राई कमला मुखिया आशिष साइन हाम्रो यता भाइ निमा शेर्पा भगी सङ्गीता कुलुङ वरुण चन्चले हुनुहुन्छ प्रविन मगरले नि शीघ्र स्वास्थ्य लाभको कामना गरे राईनी राजकला लगायत अब धेरै धेरै साथीले प्रोग्रामको टाइममा सुनिराख्नु भएको छ त्यसै गरी सबै सबै रमन मोक्तान भाइ अस्मि शेर्पा सरिन शेर्पा सबैलाई शुभ दिन भन्दै छुट्टिन्छु ल बाई बाई
1: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला पूर्वेली आकाश राई धरान भाटो हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ यति बेला अर्को जना मित्र हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्नुभयो हजुर भोजपुर किमालुङबाट चामलिङ निर्मला राई बोल्दै हुनुहुन्छ यहाँलाई कार्यक्रममा स्वागत छ है त निर्मलाजी हजुर हजुर ल हुन्छ अनि के छ खबर खबर सुनाउनुहोस् न हजुर मेरो पनि सबै ठिकै छ राम्रै छ खबर म सन्चै छु आरामै छु भनौँ न है त हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा विशेष गरी तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ
6: मेरो शुभकामना सन्देश राख्नुभन्दा अगाडि सबै अनि आफ्नो मरिनुहुन्छ तिमीलाई कार्यकर्ताको शुभकामना शुभ दिन व्यक्त गर्छु अनि त्यस पछाडि हिजोको दिनमा गएर जन्मदिन मनाउने हाम्रो सानो कमला अनि त्यसले गरेर हाम्रो निकै मिलेका दुवैजनाले ठुल्ठुलो भएका पनि जन्मदिनको दिन मेरो शुभकामना धेरै सम्झेको छु भन्न चाहन्छु अनि त्यस पछाडि साथीहरूलाई कार्यकर्ताको शुभकामना व्यक्त गर्नु पर्दाखेरि हाम्रो आफ्नो नानी हुनुहुन्छ राजले मकै पूजेली आकाशलाई पनि विशेष कार्यकर्ताको धेरै धेरै शुभकामना पुरग्रह सिंह परिम कम्पनीका पनि विशेष कार्यकर्ताको धेरै धेरै शुभकामना है भन्न चाहन्छु अनि हाम्रो चिन्ता चामलिङ राई हुनुहुन्छ अनि भावना मगरलाई पनि विशेष कार्यकर्ताको धेरै धेरै शुभकामना है भन्न चाहन्छु त्यसै गरी हाम्रो रानी राजकलालाई अनि मेरो छोरी मनिकालाई शुभ दिन अब साथीहरूको धेरै हुनुहुन्छ
1: हजुर नमस्ते टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट चामलिङ निर्मला उहाँसँग म छुटे उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा म उहाँलाई अनुहार गर्छु हेलो नमस्ते
7: गुड मर्निङ नमस्ते
1: हजुर गुड मर्निङ नमस्ते कार्यक्रममा स्वागत गरे हजुरलाई कहाँबाट कसको बोल्नुभयो भोजपुरबाट शान्ति लिम्बू बोल्दै हुनुहुन्छ शान्ति लिम्बू तपाईँ कता हरान भयो आम्मामा कति समय पछाडि आज बोल्नु पाइयो हजुर हराएको छैन प्रोग्राम चाहिँ सुन्दै हुनुहुन्छ अनि आज किन तपाईँ दुईजना सल्लाह ल्याउनु भयो कि क्या हो कहिले काहीँ सल्लाह नभए पनि जुर छ नि त होइन अघि पछि हजुर ल अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न हजुर तपाईँको पनि सबै ठिकै छ तपाईँको ठिक नभएपछि मेरो पनि अब त्यस्तो नराम्रो बेठिक नहुने खबर त हुँदैन नि त हजुर ल हुन्छ अनि आउनुभयो कुराकानी भयो हाम्रो खुसी लाग्यो यो व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फै लागौँ है
7: हुन्छ सबैभन्दा फर्स्ट अफ अल चाहिँ हजुरलाई नै आजको दिन शुभ रहोस् प्लस कार्यकर्ताको धेरै धेरै शुभकामना भन्न चाहे अनि त्यस पछाडि मेरो भाइ चाहिँ रुसबाट सिटिङसम्मको यात्रामा छ भाइलाई शुभयात्रा राम्रोसँग आइज भन्न चाहे अनि अहिलेको समयमा त तिन साथीहरू प्रोग्राम सुन्दै हुनुहुन्छ मलाई शान्ति लिम्बू भनिदिनुहुन्छ चिन्नुहुन्छ सम्पूर्णलाई आजको दिन शुभ रहोस् प्लस कार्यकर्ताको धेरै धेरै शुभकामना भन्दै जान्छु ल बाई बाई
1: हजुर नमस्ते टेक्योर बाई बाई शान्ति लिम्बू हुनुहुन्थ्यो भोजपुरबाट म उहाँसँग छुटे र अब पनि चाहिँ म कार्यक्रममा कमेन्ट लिन्छु कमेन्ट पछि म गीततर्फ लाग्छु यति बेला मिलन घायल मुटुले लेख्नु भएको छ हजुर गुड मर्निङ नमस्ते हेभ अ गुड डे अल दोहा कतारबाट भन्नुभएको छ उहाँले निरुप्रीति हुनुहुन्छ हाई हेलो गुड मर्निङ नमस्ते सेवारो म धनकुटियाबाट नानु प्रीति लिम्बू मिस यु अल भन्नुभएको छ त्यसै गरी सुमन गुरुङ हुनुहुन्छ उहाँले हेलो हाई गुड मर्निङ सेवारो नमस्ते छ्या चलो झोरले भन्नुभएको छ ल सबै सबै है तपाईँलाई पनि सुमन गुरुङ ताप्लेजुङ हाल युएबाट है भन्नुभएको छ शुभकामना सन्देश राख्नुपर्दा भनेर धेरैजना साथीहरूको नाम लिनु भएको छ सबैमा शुभ दिन भन्नुभएको छ भने राई राई राई यो टिन त्रिवल राईबाट गुड मर्निङ अल मिस यु भन्नुभएको छ सत्यकला इसारा हुनुहुन्छ उहाँले मिस यु अल भन्नुभएको छ राजकालीकोटी हुनुहुन्छ। हेलो हाई गुड मर्निङ मी झापाले हिरो राजकालीकोट बिर डाम्बर झापा जस्ट नाउ युबीबाट ह्याप ग्रेट डे अल भन्नुभएको छ। विपिन रुम्ताली राई हुनुहुन्छ, उहाँले जन्मदिनको विशेष शुभकामना साथी मिक्सिङ रेवा, त्यसै गरी शुभ दिन रिता राई लगायत सबैमा भन्नुभएको छ। त्यसै गरी यति बेला पवन संग्रौला छेत्री हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु है। तेह्रथुमको सुङनाम लालीगुरस नगरपालिका छ मंगलबारेदेखि भन्नुभएको छ, ह्याभ अ नाइस डे अल माई फ्रेन्ड्स भन्नुभएको छ। त्यसै गरी मनकुमारी कान्छे कुलुङले गुड मर्निङ शङ्खुवा सब तामकुबाट तामकु हालखातबारीबाट हो शुभ दिन ओल भन्नुभएको छ। दिनेश मारिहाङ देवान हुनुहुन्छ, हेलो सिस्टर गुड मर्निङ भन्नुभएको छ। त्यसै गरी नमस्ते सेवारो म देवान देवान भन्नुभएको छ। वीर तामोर झापा हाल रोमनियाबाट प्रोग्राम सुन्दैछु है भन्नुभएको छ उहाँले, र उहाँले धेरैजना साथीहरूको नाम पनि लिनुभएको छ। सबै सबैमा शुभ दिन भन्नुभएको छ। राई पिके राई हुनुहुन्छ, उहाँले गुड मर्निङ शुभ दिन अल म ओके बाई बाई भन्नुभएको छ। विजय हुनुहुन्छ लिम्बू विजय, उहाँले पनि गुड मर्निङ अल फ्रम शङ्खुवा सभा भन्नुभएको छ। चन्द्रमाया तामाङ हुनुहुन्छ, गुड मर्निङ सुमिता भन्नुभएको छ, हजुर गुड मर्निङ म पनि प्रोग्राम सुन्दैछु है यता पाँच कपनबाट। चन्द्रमाया तामाङ हो शुभ दिन अल साथीहरूमा भन्नुभएको छ। आशिका तामाङले हाम्रो ग्रेट अल भन्नुभएको छ। अनुष्का राईले पनि सबै सबैमा शुभ दिन भन्नुभएको छ। तपाईँलाई थ्याङ्क यू सो मच कमेन्टको लागि। र अब म भने कार्यक्रममा फेरि पनि दोस्रो सांगीतिक कोसीले एकदमै मिठो गीत छ, यो गीत तपाईँको लागि राख्दैछु। गीतपछि छोटो विश्राम रहन्छ, विश्रामपछि म फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँ सुन्दै रहनुहोला।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जाने
1: लाखै देखेर के पाक्क बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनु त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
5: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
6: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
5: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
6: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
5: धन्यवाद दादा, म अहिले नै गइहाले।
6: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, तिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600।
5: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
6: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9840069772।
7: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि। त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखर भट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि, थप थोप त्यहीबाट हुन्छ त। हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
8: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
9: सबै इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो माधि नगरपालिका चार ओखरगोटे सङ्खुवा सभा। मोबाइल 98 4193 181 र 98 69 68 33 33।
10: सबै इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।

0: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको छोटो विश्राम प्रसाद पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेख व्यक्तिको ध्वनि रेडियो अरुण 97.6 मेगा हर्ट्जको रेडियो तरंग सँगै। तपाईँले यति बेला हामीलाई अनलाइनमा www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला फ्रिक्वेन्सीबाट रेडियो अरुण 97.6 मेगा हर्ट्जको रेडियो तरंगमा सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाईलाई तपाईँले हप्ताको सातै दिन साथैबाट यानि कि बिहान 7 बजेदेखि 8 बजीसम्म सुन्दै आउनु भएको छ। 1 घण्टा समय अवधिबाट हामी तपाईँहरूसँग जोडिनेछौं र तपाईँको विशेष शुभकामना सन्देश हामी बसाईमा सङ्गल्नेछौं। आउनुहोला, फोन लाइन खुल्ला छ 98 40 68 68 23 को लाइन। र अब भने म ढिला गर्दिन कार्यक्रममा, यो विषयमा म साथीहरूकै शुभकामना समेट्नतर्फै लाग्छु। यति बेला कोही मित्र हुनुहुन्छ, म उहाँले अन्यर गर्छु। हेलो, नमस्ते। हजुर, गुड मर्निङ, नमस्कार। कहाँबाट को बोल्नुभयो? हजुर, भोजपुरबाट बोल्दैछु कल्पना। तपाईँको आवाज एकदमै सानो छ कल्पनाजी। हजुर, एकदम मैले यहाँ फोनको भोलम पनि ठुलै छ, फिल्टर पनि ठुलै छ, तर एकदमै तपाईँको आवाज सानो छ, ठुलो बोल्दिनु होला। हजुर हजुर, ल हुन्छ नि, के छ तपाईँको खबर खबर सुनाउनुहोस् न। हजुर, सबै ठिकै छ, राम्रै छ है। हजुर, ल हुन्छ, तपाईँको आवाज एकदम सानो छ, हामी तपाईँको शुभकामना सन्देशतर्फै लाग्छौँ है। हजुर, नमस्ते, टेक युर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला कल्पना राई, भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ। उहाँले पनि शुभकामना सन्देश चट्ट मिठोमा राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्नुभयो? हजुर, भोजपुरबाट नानु निस्मा राई बोल्दै हुनुहुन्छ। के छ नि तपाईँको खबर, सुनाउनुहोस् न।
1: मेरो खबर एकदम ठिकै छ, प्रोग्राम त सुन्न पाइँदैन, समयबाट सुन्यो भने मात्रै।
0: हजुर हजुर, प्रोग्राम सुन्नु
1: पर्यो
0: भनेपछि एकदमै कार्यक्रम सुन्नु गाह्रो गरेछ, अनलाइनबाट सुन्नुहुन्छ है। हजुर, ल अनि के छ खबर खबर, सन्चै आरामै हुनुहुन्छ होला नि त? हजुर, मलाई पनि एकदम सन्चै छु, म पनि ठिकै छु भन्नुपर्छ है त। हजुर हजुर, हुन्छ हुन्छ, अनि आउनुभयो नानु निस्माजी बसाईमा, तपाईँको शुभकामना सन्देशतर्फै लागौ।
1: हामी शुभकामना शुभेच्छ राख्नु पर्दा विशेष तपाईँले शुभ दिनको कामना धेरै सम्झेर माया भन्न चाहन्छु। अनि आजको दिनमा जन्मदिन मनाउँदै हुन्छ, मिसिङलाई जन्मदिनको धेरै शुभकामना सामनाहरू बस्ने दिदी, म लगेटमा यसरी घर गरेर जम्मी तपाईँ मिसिङको सहयोग गरेर सामनाहरू बस्ने दिदी भन्न चाहन्छु। अनि शुभ दिनको कामना गर्नुपर्दा माइसुक एम एम क्याम्ली बहिनी स्मृति राई, सिपना राई, सिम्पल।

0: हजुर दर्शन नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर स्काई नवीन, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर इलामतिर हल्का चिसो छ, घाम लाग्दैछ है। हजुर यता शङ्ख सभातिर पनि बिहान चिसो थियो, अहिले चाहिँ बाहिर घाम लागिरहेको छ भन्नुपर्छ है त।
1: दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। विराटनगरतिर जाउँ, हाम्रो फ्यान्टास्टिक ललित हुनुहुन्छ, उहाँलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। अनि त्यसपछि हाम्रो विदेन्द्र लामा छ काठमाडौँमा, अनि तुलसी चापागाई सर हुन्छ शनिश्वरी चापातिर, अनुज मेहता हुनुहुन्छ विराटनगरमा, कमल बुढासुकी भाइ छ उर्लाबारीतिर, अनि दुई आचार्य छ यादवको पासलमा, अन्तिममा भन्नुपर्दाखेरि हाम्रो बाबु श्रेष्ठ छ है, बाबु भन्दा पनि राजेन भाइ छ इलामको बाजेमा, उहाँलाई एकदम ठुलो यात्रा भन्दै गएको है।
0: हजुर नमस्ते, टेकियर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला यसकै नवीन इलामबाट हुनुहुन्थ्यो, उहाँसँग पनि म छुट्यौँ, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्को जना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।
2: गुड मर्निङ नमस्ते फ्याफुल्ला।
0: हजुर गुड मर्निङ नमस्ते फ्याफुल्ला। दर्शन नमस्ते ढोगदिया, कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर रचना आइपुग्नु भयो खानबारी त नभनौ, शङ्खुवा सभाको ठ्याक्कै तपाईँ पाङ्ठाबाट हुनुहुन्छ है। हजुर अनि के छ रचनाजीको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ?
2: बेसी झर्दै छु घरदेखि।
0: ओहो घरदेखि बेसी झर्दै हुनुहुन्छ? हजुर ल एकदमै राम्रोसँग जानु होला, हजुरलाई शुभ यात्रा छ है त। ल हुन्छ अनि आउनुभयो कार्यक्रममा, यो बसाईमा तपाईँको शुभकामना सन्देश रफै लागौँ है।
2: स्पेसल त हजुर राजाको दिन शुभ रहोस् भनेर चाहन्छु है। अनि कार्यक्रम अरू एफएम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि मेरो छोरा देवीको जन्मदिन आउँदैछ, तपाईँको जन्मदिनको लाख लाख शुभकामना भन्न चाहन्छु। अनि मेरो च्याबिनतिर हुने आफा आमालाई धेरै धेरै सम्झना, आजको दिन शुभ रहोस् भन्न चाहन्छु। कुबेरतिर हुनुहुन्छ कल्पना तामाङ, अनि साउतिर हुनुहुन्छ भाइ कृष्ण तामाङ, अघि भर्खर फोन गर्ने साथी वरुण छ, धेरै धेरै सम्झिरहेको छु है भन्न चाहन्छु।
0: हजुर नमस्ते, टेक केयर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला रचना लामा हुनुहुन्थ्यो खादबारी शङ्ख सभा पाङ्ठाबाट, मलाई खादबारी मात्रै भन्नुहुन्छ, मेरो मुख चाहिँ खादली खादबारीमा मात्रै जान्छ। अर्कोजना साथी हुनुहुन्छ लाइनमा, म उहाँलाई अनियर गर्छु। हेलो नमस्ते। हजुर शिवानु नमस्कार, गुड मर्निङ, सुमी लिम्बू कार्यक्रममा स्वागत छ है हजुरलाई। हजुर ल अनि के छ हाम्रो सुमीको खबर खबर?
3: हजुर मेरो खबर चाहिँ रुगामर्कीले फेरि सताएको अवस्था छ, अनि अरू सबै ठिकै छ भन्नुपर्छ है।
0: हजुर खबर ठिकै छ, राम्रै छ भन्दा नि एकदमै रुगामर्कीले एकदम सताएको छ है, आफ्नो ख्याल गर्नुहोला, दिनदिनै चिसो बढ्दैछ है त। हजुर ल हुन्छ अनि आउनुभयो सुमी कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
3: शुभकामना सन्देश तपाईँलाई प्राविधिक मित्रलाई शुभ दिनको कामना गरे, आशिष लाइन बस्ने ढकाल धर्मराज जन्मदिनको तयारी गराउनु हुने सिर्जना मुखियालाई मेरो मान्छेमा हात बजे दियो, परम चन्चले जसमा भएको थापा सबै सबैलाई बाँकी फल शुभ बितोस् भन्दै सिकिन्छु।
0: हजुर नमस्ते, टेक केयर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुमी लिम्बू तेह्रथुमबाट, सुमीजीसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश राखेर व्यवसायीबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्नुभयो? हजुर भोजपुर किमालुङबाट, तपाईँको शुभ नाम एकपल्ट? पासाङ शेर्पा भन्नुभयो? हजुर पासाङ शेर्पा। अनि के छ पासाङजीको खबर खबर?
4: मेरो सबै ठिकै छ अरे हजुरको, के छ म चाहिँ भर्खर कफी खाएर बसिरहेको छु भन्नुपर्छ।
0: हजुर हजुर भनेपछि कफी पिएर बसिराख्नु भएको छ, खबर ठिकै छ, मेरो पनि राम्रै छ खबर, म पनि सन्चै छु, आरामै छु भनौँ न है। हजुर हजुर हस् हुन्छ, हजुरले पनि तपाईँको पनि खबर सधैँभरि यस्तै राम्रै सुनिराख्नु पाऊ आउँदो वर्षहरूमा। अनि आउनुभयो कार्यक्रममा, तपाईँको विशेष शुभकामना सन्देश तर्फ लगाऊ न त।
4: विशेष शुभकामना सन्देश त त्यति धेरै त छैन, त्यही पनि अब साथीहरूलाई खुसी दिन चाहन्छु है त, लागि जान्छ रेडियो अरू सुनेर बस्नु सम्पूर्णको लागि मलाई चाहन्छु। अनि मेरो केही साथीहरू सम्झेर बसिराखेको त्यहाँ अवश्य मलाई पनि आजको दिन शुभ रहोस् भनेर चाहन्छु। अनि अस्ट्रेलियातिर हुनुहुन्छ मेरो एकदम प्यारी साथीहरू।

0: जुन शेर्पा हुनुहुन्छ अनि विक्रम तामाङ हुनुहुन्छ अनि फुर्बाङ शेर्पालाई पनि आधुनिक शुभ रहोस् भन्न चाहन्छु। अनि जापानतिर हुन्छ डिजिटलमाको लागि भन्न चाहन्छु, काठमाडौँतिर हुन्छ भाइ सोनामको लागि पनि आधुनिक शुभ रहोस्
1: हजुर। नमस्ते टेकियोर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला पासाङ शेर्पा भोजपुर किमालुङबाट पासाङ जीसँग म छुटे। उहाँले पनि शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। अब भने लगभग मैले पनि कार्यक्रमबाट विदा माग्नुपर्ने अवस्था आइसकेको नै छ। म लास्टमा एकजना साथी लिन्छु कहाँबाट को हुनुहुन्छ। हेलो गुड मर्निङ नमस्ते।
2: गुड मर्निङ नमस्ते।
1: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ नि? हजुर खातबारीबाट अस्मी सोताङ बोल्दै हुनुहुन्छ। तपाईँ कुन दुनियाँमा हुनुहुन्छ हौ अस्मीजी? एकदमै कता यत्रो ठुलो घरभित्र बसेर बोलिराख्नु भएको छ, तपाईँको आवाज पनि गुम्सिएर आइरहेछ। अनि के छ हाम्रो अस्मीको खबर खबर? हजुर हजुर सायद होला। म तपाईँलाई यसरी नपक्नु, म तपाईँलाई अहिले म पर्सनल आइडीमा म तपाईँसँग कुराकानी गर्छु। अनि आउनुभयो अस्मीजी, हामी अन्तिमतिर छौँ, तपाईँका शुभकामना सन्देश तर्फै लागौँ न त।
2: अनि आज मात्रै जन्मदिन मनाउँदै हुनुहुँदो रहेछ हाम्रो एकदम मिडिया प्रेमी साथी मिसिङ रिवत, उहाँलाई जन्मदिनको अपिल शुभकामना मिठो माया सम्झना। अनि जति पनि साथीहरूले अहिले जुन जुन माध्यमबाट प्रोग्राम सुनिराख्नु भएको छ सम्पूर्ण साथीहरूलाई आज दिन्छु गराउँ भन्दै सिकिन्छु ल। बाई बाई।
1: हजुर नमस्ते टेकियोर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला खातबारीबाट अस्मी सोताङ, म उहाँसँग छुटेँ। अब भने चाहिँ म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ, समयले नेटवर्क काटी नै सकेको छ। साथीहरू के गर्ने, तपाईँहरूसँग जोडिएको त अहिले भर्खर जस्तो लाग्छ, तर के गर्नु एक किसिममा समयले कति छिटो छोड्छ छोड्छ पत्तै पाइन्न, गाह्रो छ है। यति बेला कमेन्टहरू बाँकी छ। यति बेला कल्पना चाम्पाङले लेख्नु भएको छ, भोजपुर घरबै हाल काठमाडौँबाट गुड मर्निङ नमस्ते नाना। अञ्जन दादा भन्नुभएको छ आज शुभकामना सन्देश राख्नुपर्दामा म अञ्जन प्यारी चाम्पाङ एनलाई ग्रिमटुकमा जन्मदिनको शुभकामना छ, अनि मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेट वेलसन र सबैमा शुभदिन भन्नुभएको छ। नवीन देवलले गुड मर्निङ अल भन्नुभएको छ। पूर्वेली आकाश हुनुहुन्छ उहाँले, हेलो गुड मर्निङ नमस्ते हजुर पूर्वेली आकाश फ्रम धरानी, ह्याप्पी बर्थडे टु यु मिक्सिङ रेवत एन्ड ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ। सौरभ केसी हुनुहुन्छ उहाँले, हेलो सिस गुड मर्निङ नमस्ते, बागेश्वर नगरपालिका आठको मान्छे हाल भारतबाट सुन्दैछु है भन्नुभएको छ। भावना चामलिङ हुनुहुन्छ मिक्सिङ रेवात, त्यसै गरी अभिषेक चामलिङलाई जन्मदिनको शुभकामना भन्नुभएको छ। पासाङ तामाङ हुनुहुन्छ, आजको दिन शुभ होस् सबै सबैको भन्नुभएको छ भने। यति बेला सुभाषी तामाङ हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते शुभ बिहानी, धेरै पछि लेख्नु भएको छ उहाँले, उहाँले लेख्नु भएको छ धेरै पछि उपस्थित भएको छु है सबै सबैमा शुभ दिन भन्नुभएको छ। दुखी कल्पना राईले ह्याभ अ नाइस डे अल भन्नुभएको छ। त्यसै गरी फुच्चे सुजन हुनुहुन्छ, हेलो गुड मर्निङ सुमिता भन्नुभएको छ, म पनि सुन्दैछु है यता पाँच कार्बनबाट सुजन तामाङ, सबैमा शुभ दिन भन्नुभएको छ। मनकुमारी तामाङले पनि यति बेला ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ। सन्तोष कार्पेले गुड मर्निङ अल भन्नुभएको छ। माधव कुवर हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु है सबैमा शुभ दिन, गुल्मीबाट सुन्दैछु भन्नुभएको छ। त्यसै गरी यति बेला गुरुङ सेनी मनिषा हुनुहुन्छ, मिस यु ओल भन्नुभएको छ उहाँले। बसन्त श्रेष्ठ हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ नमस्ते नमस्कार, बसन्त श्रेष्ठ फ्रम ताप्लेजुङ सिद्धुवा पाँचबाट सबैमा शुभ दिन है भन्नुभएको छ। भने यति बेला आशिष बराल मगर हुनुहुन्छ, हेभ अ सेफ भन्नुभएको छ, मेरो भाइ प्रेम मगर अनि नेपालदेखि दुबईसम्मको यात्रामा हुनुहुन्छ, उहाँलाई शुभ यात्रा है भन्न चाहन्छु भन्नुभएको छ। भने सविता भीम हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते शुभ दिन अल भन्नुभएको छ। रमला राई हुनुहुन्छ, सेवारो म पनि सुन्दैछु डिकेटीबाट, जन्मदिनको शुभकामना सबै सबै साथी भन्नुभएको छ। भने विनिता दाहाल सुबेडीले पनि हेलो गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु डिकेटीबाट, गुड मर्निङ विश अलको लागि भन्नुभएको छ। त्यसै गरी तामाङ निशीतल अभागी हुनुहुन्छ, उहाँले पनि ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ। पुष्पा राईले पनि ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ। त्यसै गरी हर्पल रोशनी हुनुहुन्छ, हेलो सेवारु नाना गुड मर्निङ, म हर्पल रोशनी धनकुटाबाट सबै साथीहरूमा शुभ दिन भन्नुभएको छ। कला राईले पनि यति बेला मिस यु अल भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँहरू सम्पूर्ण साथीले कमेन्टको लागि। र अब पनि लगभग मैले कार्यक्रमबाट विदा मागेर जाने बेला भइसक्यो। तपाईँको कमेन्ट त मैले सबै लिएँ जस्तो लाग्छ, होइन छुट्टीमा म माफ चाहन्छु। आजको समय कार्यक्रम शुभ सन्देश व्यवसायले तपाईँले जुन जुन अवस्थामा सुनेर साथ दिनुभयो त्यसको लागि म भनौँ विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी तिनजेलसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन, केही छैन, निराश नहुनुहोला। तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्नेछ, भोलिको दिन आउँदो वर्षमा हाम्रो कुराकानी हुने नै छ, अन्यथा नगर्नुहोला भन्न चाहन्छु। विशेष गरी त्यस कार्यक्रमलाई प्रायोजनमा जोडेर साथ दिनुहुने हाम्रो जम्मा 20 मिडिया प्रेमी मनहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुता फेरि पनि भोलिको बसाईमा उपस्थित हुने बाचा गर्दै गर्दै म तपाईँकै साथी सुमिता याखा आजको बसाईबाट बिदा हुन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी बस शुभ होस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईसँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 8 AM
3: अहिले बिहानको 8 बज्यो।
4: नेटवर्क सर्च गर्दा हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz पनि प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। विशेष गरी नेपाली बहसमा हामी सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछौ र पछिल्लो समयको राजनीतिक अवस्थालाई हेर्ने हो भने आज हामी चर्चा गर्न चाहन्छौ नेपाली कंग्रेसको राजनीतिक अवस्था अहिले के छ। कंग्रेस अब विभाजनको डेलमा पुगेको हो, नेपाली कंग्रेसभित्रको लोकतन्त्र कमजोर बन्दै गएको हो, नेपाली कंग्रेसको इतर पक्षले समानान्तर महाधिवेशनका तालिकाहरू निकाल्दै गर्दाखेरि अब कंग्रेसको भविष्य के हुन्छ त आज निकै ठूलो चर्चा र परिचर्चा यतिखेर आएको छ। भनेपछि बाढ़ीले देशलाई विनाशतर्फ धकेलेको छ, निकै अप्ठ्यारो परिस्थिति सृजना भएको छ, तर पनि अब त्यसबाट माथि उठ्नुको विकल्प पनि छैन। दिवंगतहरूको चिरशान्तिको कामना गर्दै घाइते अपाङ्ग अंगभंग भएकाहरूको चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना गर्दै देश अगाडि बढ़नुपर्ने एउटा बाध्यात्मक परिस्थितिमा हामी छौ। आदरणीय श्रोता, अब देशलाई कसरी अगाडि बढ़ाउन सकिन्छ, समुन्नतितर्फ देशलाई कसरी लैजान सकिन्छ, विकासको मोडेललाई कसरी अगाडि बढ़ाउन सकिन्छ, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, अहिले बाढ़ीको कहरमा जनप्रतिनिधिहरू छन्, आफन्त सहकर्मी गुमाए तर बिर्सिनन् दायित्व। जनप्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिहरूदेखि लिएर संघ प्रदेशका जनप्रतिनिधिहरू विपत्तिको क्षेत्रमा खटिएका छन्। आजको नेपाली बहसमा हामी यस विषयमा कुराकानी गर्दैछौ। प्रधानमन्त्रीहरूसँग पालिका प्रमुखहरूले भेट गरेका छन्। पहिले कनेक्टिभिटी अनि मात्र पुनर्निर्माण उनीहरूले एउटा अडान लिएका छन्। आदरणीय श्रोता, अब याचना होइन प्रमाणसहितको न्याय चाहिन्छ। यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छु किनभने संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री सहभागी हुनका निम्ति 6 गते अमेरिका प्रस्थान गर्ने नियोग प्रस्थान गर्ने कार्यतालिका छ, कार्यसूची छ। अब प्रधानमन्त्रीले जलवायु परिवर्तनका क्षेत्रमा अमेरिकामा गएर न्यूयोर्कमा गएर नेपालको रन र नेपालको स्ट्याण्ड राख्न सक्लान् त। आजको बहसको मुख्य विषय यसलाई पनि हामी बनाउन चाहन्छौ। हिमाल र मानव स्वास्थ्यका लागि घातक कालो कार्बन बन्दै गएको छ, जसले नेपालले निकै ठूलो क्षति पटक पटक यसमा बेहोर्नुपर्ने बाध्यात्मक परिस्थितिका बीचबाट आज हामी यस बहसलाई अगाडि बढ़ाउन चाहन्छौ। राजनैतिक दलहरूले ऐक्यबद्धता जनाउनुपर्छ। हाम्रो देशको गरिमाको कुरा, देशको स्वास्थ्यको कुरा, देशको हितको कुरा, देशमा रोजगारी लगायतका विषयमा हरेक दलहरू एक ठाउँमा उभिनुपर्ने एउटा अवस्था छ। त्यसमा अहिलेको सरकारले सबैलाई मिलाएर लैजान सक्छ त? आजको बसमा हामी चर्चा गर्न चाहन्छौ। हरितालका तीजको त्यति धेरै उल्लास

0: भएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा यी कोली जीवाणु नै भेटिएको भन्ने खबरहरू पनि आएका छन्। अब कसरी हामी बाढ़ी प्रभावित क्षेत्रका नागरिकहरूलाई पुनर्स्थापना र पुनर्निर्माणमा सहभागी बन्न सक्छौं त यस विषयमा पनि चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता आजको नेपाली बहसमा। मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा प्रसाईलाई हिजो मात्र धरपकड़ भएको विषय पनि सँगसँगै जोडिएर आएको थियो। यो धरपकड़ किन भयो, किन विमानस्थलबाट बाहिरिँदै गर्दाखेरि विमानस्थलमा कार्यक्रमै गर्न खोजेका थिए त दुर्गा प्रसाईले? आजको बहसमा हामी दुर्गा प्रसाईसँग पनि कुराकानी गर्न चाहन्छौ, किन उहाँमाथि धरपकड़ भयो त? ए आजको यो पछिल्लो राजनैतिक अवस्थाको विषय समसामयिक सामाजिक आर्थिक अवस्थाका विषयलाई पनि हामी जोड्छौं। सानेपाको प्रस्ताव चुनदेवीद्वारा अस्वीकार भएको छ, संस्थापन पक्षको निर्णयले देउवा समूह अब विभाजित बन्दै गइरहेको छ, छुट्टै महाधिवेशन गर्ने देउवा पक्षले निष्कर्ष निकालेको छ, असोज तीनबाट हुने अधिवेशनमा सहभागी नहुन पनि आह्वान गरिएको छ, महाधिवेशनमा भाग नलिने डाक्टर शेखर समूहले तयारी पनि गरेको छ। अब कंग्रेसको भविष्य के हुन्छ, एउटा मुद्दा विचाराधीन अवस्थामा छ सर्वोच्च अदालतमा, तत्कालीन बेलाको आधिकारिकतामा निष्ठा पाइसकेपछि अब के हुन्छ मुद्दा, यस विषयमा पनि आज हामी बहस गर्न चाहन्छौ। ओलीको अडानले एमाले पुनर्गठन कार्यदल नै बन्धक बनेको छ, केपी शर्मा ओलीले भनेका छन् आफ्नो पक्षका बाहिर फैसला हुने स्थिति वा आदेश हुने स्थिति आयो भने सही हुँदैन, एमाले बरू विभाजनको अवस्थामा पनि जान सक्छ, तर केपी ओलीले कुनै पनि हालतमा पछाडि नहट्ने अडान दोहोर्याएका छन्। आदरणीय श्रोता आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौ। सिंहदरबारमा बेनको दबदबा भएको खबर पनि सार्वजनिक भइरहेका छन्। प्रधानमन्त्रीका सल्लाहकारको भूमिका र गतिविधिबारे राष्ट्रपतिले किन मौनता साधिरहेको छ? साउथ ब्लकसँग गुपचुप भेट भएको छ, सम्पत्ति शुद्धिकरणलाई दबाव दिएका विषय आएका छन्। अख्तियारका पदाधिकारीलाई केरकार गरेको देखि मन्त्रालयहरूमा हावी, नियुक्तिमा परिवारवाद, आफै थर्के अनुगमनमा, यस्तो अवस्था आउँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले किन व्यवस्था गरिरहेको छ त? आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, हुन्डी र क्रिप्टो करेन्सीले चुनौती बढ़ाएको छ। नेपालमा क्रिप्टो करेन्सी र हुन्डीको कारोबार पूर्ण रूपमा अवैध छ। नेपालमा कुनै पनि प्रकारका क्रिप्टो करेन्सीको कारोबार र प्रयोग गर्न निषेध छ, तर भइरहेका छन्। जोखिमका विषयगत क्षेत्रहरू छन् भ्रष्टाचार, करछली, सहकारी ठगी, साइबर ठगी, हुन्डी, क्रिप्टो करेन्सी कम्पनीको दुरूपयोग, अपराध हुने उच्च जोखिमका क्षेत्रहरू सहकारी घर जग्गा व्यवसाय, बहुमूल्य धातु तथा पत्र व्यवसाय, क्यासिनो क्षेत्र, संगठित वित्तीय अपराध, बैंकिङ प्रणाली मार्फत प्रभाव हुने रकम। अब सुधारका लागि के गर्न सकिन्छ त? वित्तीय अनुसन्धान प्रणालीलाई सुदृढ गर्नु आवश्यक छ। सरकारी डाटाबेसमा डिजिटल पहुँच उपलब्ध गराउनुपर्नेछ। जफत तथा रोक्का सम्पत्तिको अभिलेख राख्नुपर्नेछ। जोखिममा आधारित क्षेत्रबारे विशिष्टीकृत तालिम प्रदान गर्ने स्थिति आएको छ। आजको बहसमा यस विषयमा पनि चर्चा गर्दैछौ। छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुनेछु।
1: के को खास खास सुसु चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो? यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी। हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
2: प्रोपाइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
1: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
0: हाम्रो बीचमा नेपाली कंग्रेसका नेता नयन सिंह महर हुनुहुन्छ। महरजी, नेपालीहरूले धेरै सुने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: गुड मर्निङ।
0: शुरूआती दिनदेखि नै नेपाली कंग्रेसलाई मिलाएर अगाडि बढ्नुपर्छ भनेर मध्यमार्गी प्रस्ताव गर्ने र मध्यमार्गी बाटोमा बस्ने मध्येको एउटा नेता नयन सिंह महर आज सानेपाको प्रस्ताव चुनदेवीले पटक पटक अस्वीकार गरिरहेको छ। संस्थापन पक्षको निर्णयले देउबा समूह नै विभाजित बन्ने परिस्थितिमा आयो। अब कंग्रेसलाई मिलाउन सकियो कि के भयो, व्यर्थै रह्यो यो बीचको समय?
3: कुनै पनि प्रयास पूर्णतया सफल हुने नहुने कुरा आफ्नो ठाउँमा छ, आफूले गर्ने कर्म गरिराख्ने हो। यसकारणले पार्टीको सम्पूर्ण तागतलाई एक ठाउँमा लगाउने प्रयास अझै निष्कर्ष त आइसकेका छैन। यहाँले देखाए जस्तै 99% पार्टी विभाजनको संघारमा गइसक्यो, त्यो तपाईँ हामीले थाहा छ। तर 1% बाँकी रहेको जो विषय छ, कहिले काहीँ मिराकल हुन्छ, चमत्कार हुन्छ, त्यो चमत्कारको अपेक्षामा पनि छौँ हामी। लास्ट प्रयासमा

0: अझै पार्टीभित्र एकीकृतता निर्माण गर्ने बाटो खुल्छ कि भनेर हामी लागिरहेका छौँ. सम्पूर्ण प्रयासहरूले काम गरिरहेको कारणले अझै पनि सम्भावनालाई नकार्न सक्दैनौ.
1: तर अब प्रयासहरू त धेरै भइरहेका छन्, अब समानान्तर गतिविधिहरू पनि चलिरहेकै छन्, महाधिवेशनका मितिहरू पनि अलग अलग तोकिएका पनि छन्, यता संस्थापन इतर पक्षबाट संस्थापनतर्फ फर्किनेहरूको क्रम पनि बढ्दै नै गइरहेको छ. यसले कंग्रेसलाई के गर्छ, कहाँ पुर्याउँछ, अहिलेको ठ्याक्कै वर्तमान अवस्था के हो भित्र?
0: जे बाहिर देखिराख्नु भएको छ त्योभन्दा बढी भित्र छ जस्तो लाग्दैन. अब म पनि यसमा धेरै संलग्न त थिएन, तर पार्टी मिलाएर जानुपर्छ र गाउँमा बस्ने एकजना चाहिँ जो भुइँ मान्छे छ, भुइँ मान्छे भएर नेपाली काङ्ग्रेसको संगठनमा काम गर्ने इच्छा राखेको छ, राम्रोसँग काम गरेको छ, तिनको पनि सुनवाई हुनुपर्छ. खालि केन्द्रमा बस्ने लिडरसिपको मात्रै होइन, नेता भनेको केन्द्रका 1% मात्रै होइन, अरू पनि देशभर छरिएका छन्, काङ्ग्रेसका शुभचिन्तक छन् र विशेष त नेपालको लोकतान्त्रिक आन्दोलन र नेपालको राष्ट्रियतालाई जगेर्न गर्नका लागि, नेपाललाई समृद्धितर्फ लैजानका लागि योजना बुनेर लाग्ने तमाम लोकतन्त्रवादीहरू आज नेपाली काङ्ग्रेस एकै ठाउँमा हुनुपर्छ, ऐक्यबद्ध भएर जानुपर्छ र यो चाहिँ शक्तिशाली बन्नुपर्छ भन्ने एउटा इच्छा, सदिच्छा, शुभेच्छा राखेर बसेका छन्। त्यो समीक्षाले काम गर्छ जस्तो मलाई लाग्छ. अब केन्द्रीय नेतृत्वको कारणले पार्टी बचाउन सकिने अवस्था कम छ.
1: अब पार्टीको विभाजन चाहिँ रोकिएला भन्नेतर्फ अलिकति समस्या सिर्जना हुँदै हुँदै गयो होइन पछिल्लो समय, दैनसिंहजी यो कुरा स्वीकार्नुहुन्छ होइन? अब चाहिँ
0: दुईटा महाधिवेशनतर्फ उन्मुख भएको परिस्थिति छ. मलाई लाग्छ त्यसलाई फर्काउनका लागि कोसिस भए पनि सम्पूर्ण रूपले कोसिसले रिजल्ट हात पारिसकिरहेको अवस्था छैन. मैले यहाँलाई भने चमत्कारिक अवस्था भयो भनेपछि हामी एक ठाउँमा उभिएर नेपाली काङ्ग्रेसको संगठनलाई अगाडि बढाउन सक्छौ, लास्टसम्म पनि हाम्रो प्रयत्न त्यही रहन्छ. अब तर हामी कति त्यसलाई फर्काउन सक्छौ, कति यसलाई साकार बनाउन सक्छौ भन्ने कुरा

0: जान्छ? तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लिख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ।

0: वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045441।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 9841-25-2599, 9842-52-496, 9841-93-686 र 9842-76-778। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, शङ्खुवा सभा।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 029575267, मोबाइल नम्बर 9865560460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862-63-39-64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
5: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
4: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
5: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
5: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
4: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
6: समिन ट्रेडर्स, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
4: टेलिफोन नम्बर 029570123,
5: मोबाइल नम्बर 9841-06622।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: It's 10 AM
3: अहिले बिहानको 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। ऋषि पञ्चमीको अवसरमा काठमाडौँ लगायत देशभरका ऋषिश्वर मन्दिरमा व्रतालुहरूको बिहानैदेखि भीड़ लागेको छ। नारीहरूले आज ऋषि पञ्चमी पर्व अरून्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म सके तीज व्रतको पारायण गरेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई 365 तीत वनले दाँत माच्ने गाईको गोबर माटो एवं खरानी लगाई स्नान गरी मनाइरहेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा पहिरो खसेर सड़क पूर्व पूर्ण रूपमा अवरूद्ध भएपछि तत्काल थालिएको नयाँ ट्रयाक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्रतर्फको कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालन गर्न तीव्रता दिइएको हो। नयाँ ट्रयाक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनु भएको छ। उहाँका अनुसार आज 11 दिनमा ग्राभेलिङ स्लो कटिङ र नाली निर्माणको काम भइरहेको छ। सम्भवतः असोज 1 गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढ़ाएको नेपालले जानकारी दिनुभयो। नेपालगंज स्थित भेरी अस्पतालमा कम्तीमा 50 शव राख्न सक्ने क्षमताको नयाँ शवगृह निर्माण तथा विस्तार गरिने भएको छ। बाढ़ी पहिरो र भूकम्प जस्ता प्राकृतिक विपदका बेला एकैपटक धेरै शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्षमता बढ़ाउने निर्णय गरेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालले जानकारी दिनुभयो। उहाँका अनुसार हाल भेरी अस्पतालको शवगृहमा एकैपटक 6 शव मात्र राख्न सकिने अवस्था छ। समयमा शवको सुरक्षित संरक्षण पहिचान परीक्षण तथा आवश्यक कानूनी प्रक्रिया पूरा गर्न सहज हुने गरी कम्तीमा 50 शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण तथा विस्तारको प्रक्रिया अघि बढ़ाइने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ। रसुवाको भोटे कोशी नदीमा हालै आएको बाढ़ीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति र सुरक्षा संकट निम्त्याएपछि ऊर्जा मन्त्रालयले आयोजनाहरूको सुरक्षाको पूर्व तयारीमा जुटेको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठका अनुसार मन्त्रालयले देशका विभिन्न आयोजनाहरूको निर्माण सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण नीतिगत व्यवस्थाहरू अघि बढ़ाएको हो। आयोजना स्थलमा हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र कामदारहरूको सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले नयाँ अवधारणा कार्यान्वयनमा ल्याउने तयारी थालेको छ। मन्त्रालयका प्रवक्ता मोहन बहादुर साकेका अनुसार 6 बुदे सुरक्षा अवधारणा तयार गरिएको छ, जसमा अनिवार्य बीमादेखि सुरुङ मार्गको पुनः संरचनासम्म प्रस्ताव गरिएको छ। सुरक्षा अवधारणामा अनिवार्य हल बीमाको व्यवस्था गरिएको छ। अबदेखि हरेक आयोजनाले अनिवार्य रूपमा हल वा संरचनात्मक बीमा गर्नुपर्नेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। मोरङ्गो बुढी गंगामा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हलदारको मृत्यु भएको छ। सोमबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। मोरङ ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर सन्तोष नेपानीका अनुसार वीरगंजबाट विराटनगरतर्फ आउँदै गरेको 1-7913 नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको P104004P0346 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर मोटरसाइकल चालक सशस्त्र प्रहरी बलका सहायक हलदार बुढीगंगा चार घर भएका 36 वर्षीय सुदीप खड्काको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि बुढीगंगा स्थित विराट शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले साँझ 6:52 बजेतिर खड्कालाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। बाल विवाह न्यूनीकरणका नाममा सरकारी तथा गैर सरकारी संघ संस्थाले लाखौं रूपियाँ खर्च गरे पनि दैलेखमा कम उमेरमै प्रसूति हुने किशोरीको संख्या घट्न सकेको छैन। जिल्ला अस्पताल दैलेखको 4 आर्थिक वर्षको तथ्याङ्कले बाल विवाह न्यूनीकरण अभियानको प्रभावकारितामाथि नै प्रश्न उठाएको छ। जिल्ला अस्पतालमा प्रसूति सेवा लिने महिला मध्ये 20 वर्ष मुनिको उमेरमै प्रसूति हुनेको संख्या पछिल्ला वर्षमा उच्च देखिएको छ। आर्थिक वर्ष 2082-83 अस्पतालमा 658 जना प्रसूति भएकामा 20 वर्ष मुनिको प्रसूति 17.78% रहेको जिल्ला अस्पतालले जनाएको छ। भोटेकोशी बाढ़ीका कारण हराएका मध्ये 71 जना सम्पर्कमा आएका छन्। प्रदेश आपतकालीन कार्य संचालन केन्द्रको अभिलेख अनुसार हालसम्म रोसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन र तनहुँमा कार्यरत सुदूरपश्चिमका 143 जना सम्पर्कविहीन छन् भने 1 जनाको मृत्यु भएको छ। गत भदौ 10 को बाढ़ीपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा घर ठेगाना भएका तर प्रभावित क्षेत्रमा कार्यरत व्यक्तिहरू बाढ़ीपछि सम्पर्कविहीन भएको भन्दै केन्द्रमा गुनासो आएको थियो। पछि 71 जना सम्पर्कमा आएको जानकारी प्राप्त भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद शाखा प्रमुख जनक तामीले जानकारी दिनुभयो। हालसम्म सम्पर्कमा आएका मध्ये 11 महिला र 60 पुरूष र सम्पर्कविहीन भएकामा 13 महिला र 130 पुरूष रहेको उहाँले जानकारी दिनुभयो। जिल्लागत विवरण अनुसार कैलालीका सबैभन्दा धेरै 67 जना सम्पर्कविहीन छन् भने 53 जना सम्पर्कमा आएका छन्। सम्पर्कविहीन र सम्पर्कमा आएका मध्ये कर्मश कञ्चनपुरका 36 र 11, डडेलधुराका 17 र 6, डोटीका 2 र 1 जना छन्। जस्तै बाजुराका 16 जना र बैतडीका 7, दार्चुलाका 4, बझाङका 2 र अछामका 2 जना अझै सम्पर्कविहीन छन्। बैतडीका 1 जनाको मृत्यु भएको र सब बुझी अन्त्येष्टि गरिसकिएको आपतकालीन कार्य संचालन केन्द्रको अभिलेखमा उल्लेख छ। र वीरगंजमा भन्सार छलेर असर पसार गर्दै गरेको 11 लाख बढ़ीका लत्ता कपड़ाहरू प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय प्रशाखा अनुसार वीरगंज महानगरपालिकाका सुर इर्नवा गाउँबाट भन्सार थलीको उक्त लत्ता कपड़ाहरू बरामद गरेको जनाएको छ। सीमावर्ती क्षेत्रबाट खुलेआम अवैध असार पसार हुन थालेपछि प्रहरीले निगरानी बढ़ाउँदा उक्त लत्ता कपड़ा बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी चन्द्रबहादुर मल्लका अनुसार बरामद सामग्री 11,02,140 रूपियाँ बराबरको रहेको छ। बरामद सामग्री आवश्यक कार्यवाहीका लागि वीरगंज भन्सार कार्यालय प्रसमा बुझाइएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 का लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0975702108 98421-5299-98420-92-96-86 संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा। आँखा सिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626-33964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
2: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका 6, टडिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्मेत। सम्पर्क नम्बर 98621-43460।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जाने
3: लाखे सल्लाह दिएको के पाक्क बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनु त।
1: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514942 9121377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणी इन्द्रणीको नयाँ श्रृंखला लिएर म चन्द्रमणि गौतम तपाईँको रेडियो सरसेटमा आइसकेको छु। फरक बार फरक तवरले हामी आउँछौ। त्यही अन्तर्गत आजको यो सुमधुर बसाईमा यहाँसँग रहने सुमधुर गीत संगीतहरू यहाँलाई सुनाउने अनि दुःख सुखका कुराकानी गर्दै इन्द्रणीको यो बसाईलाई हामी अगाडि बढ़ाउँछौ। पूर्व मेची र पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट मजाले इन्द्रणीलाई तपाईँले सुनिरहनु भएको छ र विशेष गरी आजको यो सुमधुर श्रृंखला अगाडि बढ़ाउँदै गर्दा हिजो हरितालिका तीज यहाँले भव्यताको साथमा मनाउनु भएको छ अनि राम्रो स्वामीको पाइयोस् भन्ने एउटा व्रत होइन परापूर्व कालमा चाहिँ विशेष गरी पार्वतीले महादेवपति पाऊ भनेर जुन एउटा तपस्या गर्नुभएको थियो होइन त्यसकै प्रभावबाट महिला दिदीबहिनीहरूले चाहिँ एउटा राम्रो चाहिँ वर पाइयोस् अथवा परिवारमा सुख शान्ति होस् यी विविधहरूको चाहिँ कामना गर्दै विशेष गरी हरितालिका तीजलाई मनाउने एउटा परम्परा छ जुन तीजलाई हिजो भव्यताको साथमा मनाइसकिएको अवस्था छ। अब यो सँगसँगै गणेश चतुर्दशी सँगै ऋषेश्वर मन्दिरमा व्रतालुहरूको भीड़हरू पनि अब आजको दिन चाहिँ देख्न सकिन्छ र यो वर्षको लागि तीजका गीतहरू प्रस्तुत गर्ने दिन पनि सम्भवत आज मात्र हो र भोलिदेखि अब बिस्तारै बिस्तारै चाडबाड त शुरू भइसकेका छन्। दशैंका भाका आउँछन्, तिहारका भाका आउँछन्, अब बिस्तारै बिस्तारै यो भनौं तीजपछि दशैंलाई नै मध्यनजर गर्दै कलाकार साथीहरूले गीतहरूलाई बजारमा ल्याउनुहुन्छ र तिनै गीत संगीतहरू प्रस्तुत गर्दै पनि हामी अगाडि बढ्छौं। यो पनि जानकारी यहाँलाई गराउँछौं। हामी मेचीदेखि महाकालीसम्म घरदेशदेखि परदेशसम्म विभिन्न ठाउँहरूबाट सुन्दै र हेर्दै गर्दा साँच्चीकै रमाइलोपनको आभास यहाँले गर्नुभएको छ र ऋषि पञ्चमीको अवसरमा काठमाडौँको टेकु स्थित ऋषेश्वर मन्दिरमा व्रतालुहरूको आज बिहानैदेखि भीड़ लागेको छ। टेकुको ऋषेश्वर मन्दिर काठमाडौँ उपत्यकाभित्रको पुरानो मन्दिरका रूपमा मानिन्छ जहाँ सनातन कालदेखि भाद्र शुक्ल पञ्चमीका दिन भक्तजनको भीड़ लाग्ने गर्दछ र प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने पर्व महिलाले आज बिहानै उठेर नृत्य कर्म सकी तीज व्रतको पारायण गरेर नजिकैको नदी खोला ताल तलैया पोखरीमा गई चाहिँ 365 दतिवनले दाँत माझ्ने गाईको गोबर माटो एवं खरानी लगाई स्नान गर्ने एउटा परम्परा हामीमा छ र यस वर्ष चौथी तिथि तीज व्रतको भोलिपल्ट नै ऋषि पञ्चमी पर्व परेकाले व्रत पारायण सकेपछि पञ्चमी स्नान लगायतका काम गर्नुपर्ने धर्मशास्त्रीहरूले चाहिँ जानकारी गराउनु भएको छ। अब यही मध्यनजर गर्दै विभिन्न ठाउँहरूमा चौथी थल्काइसकेपछि पञ्चमी मनाउनको लागि बिहानैदेखि मन्दिरहरूमा चाहिँ तीर्थालु भक्तजनहरूको घुइँचो लागेको छ। हामी यतिखेर अब यो तीजका प्रसंग जोड्दै सुमधुर गीत संगीतहरूको साथमा रहन्छौं र विशेष गरी गीत संगीतका कुराकानी गर्नुपर्दा यो वर्ष पनि तीजका नाममा धेरै गीतहरू आए र अब कुन गीतले यो गीत भनौं वर्षभरि चाहिँ एउटा वर्चस्व राख्न सफल भयो भन्ने कुराहरू पनि हुन्छ र विशेष गरी तीजका नाममा आएका असंख्य गीतहरू मध्ये यो वर्ष धेरै पटक गुन्जिन सफल गीतमा चाहिँ हामीले घरबारलाई नै पायौं। विशेष गरी विष्णुमाझीको आवाजमा रहेको छोटो समयमा आयौं, छोटो समयमा जुन तीजकै दिन हिजोको दिनबाटै करोड़ क्लबमा प्रवेश गर्यो त्यस्तै गरी एलिना चौहानले गाउनु भएको नवरतीले पनि करोड़ क्लबमा प्रवेश पाएको छ। त्यसपछि अर्को गीत सफलताको शिखरतर्फ लक्ष्मी मल्लको पनि परेको छ। यी तीनवटा गीतहरूले चाहिँ यो वर्ष साँच्चीकै आफ्नो वर्चस्व चाहिँ विगतका वर्षहरूमा जस्तै राखे अन्य प्रसंग जोड्दै हामी अगाडि बढ़ाउला र विशेष गरी हिजो तीजको दिनमा विभिन्न मन्दिर र पशुपतिमा गुन्जिएका गीतहरूमा पनि घरबार नवरती अनि त्यसपछि पारी पारी आएका अनि धेरै वर्ष अगाडि बजारमा आएको एकनारायण भण्डारीको सिर्जना बहादुरे होइन यो तीजमा ढल्केर नाचिन्छ बहादुरे बलका गीतहरू चाहिँ धेरै ठाउँहरूमा हामीले सुन्न पायौं किनभने हामी पनि विभिन्न मन्दिरहरू गयौं, ती मन्दिरहरूको अवलोकन गर्यौं, त्यहाँ रहेका तीर्थालु भक्तजनहरूसँग हामीले प्रत्यक्ष संवाद गर्यौं होइन होइन, अनि त्यहाँ बजेका गीत संगीतहरूको संख्यात्मक रूपमा गणना गर्दा पनि यी गीतहरू चाहिँ धेरै ठाउँहरूमा गुन्जिए, सँगै केही फिल्मका गीतहरूले पनि त्यो एउटा राम्रो प्रभाव छाड्न सफल भए। यी सबै गीतहरूलाई सफलताको शुभकामना सँगै अन्य धेरै गीतहरू पनि बजे जुन चाहिँ तीजसँग लक्षित गरेर मौलिक रूपमा आएका छन्। ती गीतहरूले एउटा राम्रो स्थान चाहिँ हासिल गरेका छन्। अब ढिला गर्दिन, एउटा म गीत राख्छु, त्यसपछि म आउँछु, कार्यक्रमलाई सुन्दै रहनुहोला।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको बसाईलाई तपाईँले सुनिरहनु भएको छ। हामी विशेष गरी इन्द्रणीको बसाईमा सँगै रहँदा यस्ता समधुर गीतहरूलाई मजाले सुनाइरहेका छौं। अनि यो नवरत्ती बोलको यो नाम दिएको गीत पनि यो वर्ष असाध्यै राम्रो गीतको रूपमा पर्यो र यो गीतले एक किसिमको यो वर्ष निकै चर्चा परिचर्चा दिदीबहिनीहरूमा पाएको छ। यो गीतलाई सफलता त हामीले दिइसकेका छौं र विशेष गरी 83 सालमा सार्वजनिक भएका तीज गीतको पछिल्लो चर्चादेखि अवार्ड मनोनयन र दर्शकहरूले युट्युबमा सामाजिक सञ्जालमा दिएका प्रतिक्रियाहरूको आधार मानेर हेर्ने हो भने 10 उत्कृष्ट सूचीहरू पनि छन् र विशेष गरी पहिलो सूचीमा चाहिँ नवरत्ती फूल नै परेको छ, जुन फुली परेको छ। एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली, दीपिका बेम्बो लगायतका चाहिँ कलाकार साथीहरूको आवाज छ। त्यसै गरी विष्णु माझीको घरबारले एक छत्रवराज गरेको छ छोटो समयमा आएर पनि। अनि अर्को अञ्जिता विश्वकर्मा, हरिगिरी विमर्शीको लभ गरेर नजा भन्थे पनि परेको छ है। त्यस्तै गरी एलिना चौहान र रामजी खानको महादेव खाली भयो जे बोलको गीतले पनि चर्चा नै पायो। अनि कालीप्रसाद बास्कोटा लगायतका कलाकार साथीहरूको तीजको रनको पनि आएको छ। अनि हमाल म्युजिकबाट सांगीतिक बजारमा आएको छेक्यो बरी बादलै बरै बादलीले पनि राम्रै चाहिँ स्थान हासिल गरेको छ भने खुमल अधिकारी प्रीति आलीले गाउनु भएको खाली जानेलाई बोलको गीत पनि राम्रै रह्यो। खुमल अधिकारी, रमेशराज भण्डारी, अपेक्षा गिरीको रेलीमै घुमाउला फिराउला बोलको गीत पनि निकै चर्चामा रह्यो। सँगै रानीहार संगीता भण्डारीको पनि निकै राम्रो रह्यो भने अर्को भनेको देवी घरती प्रकाश पराजुलीको मै खाँदैले पनि राम्रो स्थान चाहिँ हासिल गरेको छ। सँगसँगै छोरा बनाइदिए लगायतका अन्य धेरै गीतहरू पनि निकै चर्चामा रह्यो। अनि आयो मलाई माइतीको झनिकोले पनि राम्रै चर्चा यो वर्ष बटुल्न सफल भयो। अनि चट्टै परेर लगायतका धेरै गीतहरू यो वर्ष निकै चर्चामा रहे। तर यो वर्ष चर्चा गर्दै गर्दा नवरत्ती र घरबारलाई चाहिँ हामीले उत्कृष्ट सूचीमा यो वर्ष राखेका छौं। पक्कै पनि यी कुराहरू गर्दै गर्दा तपाईँले पनि एउटा यो गीत सुन्दै गर्दा यी गीतहरू सुन्दै गर्दा तपाईँले पनि मनमा लिनुभएको थियो होला यो गीत चाहिँ साँच्चीकै यो वर्ष उत्कृष्ट रहे भन्ने तपाईँलाई रह्यो होला। हामीले यी जानकारी गराएका गीत मात्र पनि सर्वे सर्वा होइनन्, अन्य धेरै गीतहरू सांगीतिक बजारमा आए। ती गीत संगीतहरूले छुट्टै चर्चा परिचर्चा चाहिँ बटुल्न सफल भए। हामी इन्द्रणीको बसाईमा छौं र देशैभरबाट इन्द्रणी सुन्दै हुनुहुन्छ। आज भाद्र 30 गते मंगलबार बिहानीको समय छ।

0: यो असाध्यै सुमधुर भाका वैष्णव माझीको आवाजमा सुन्दरमणि अधिकारीको शब्द र संगीतमा तयार भएको हो। आउन पनि छोटो समयमा आयो, जान पनि छोटै समय गयो भन्न खोजेको करोड़को क्लबमा पुगिसक्यो गीत हेर्नु छ। अनि छोटो समयमा करोड़को क्लबमा पुग्ने तीज गीतभित्र यो गीत पनि पर्यो। पहिलो प्रवेश चाहिँ यो वर्ष करोड़को क्लबमा नवरत्न नै पर्यो, यो पनि जानकारी गराउँछु। हामी मेचीदेखि महाकालीसम्म, घरदेशदेखि परदेशसम्मका विभिन्न ठाउँहरूमा रहेर इन्द्रणीको बसाईलाई हामी विभिन्न माध्यमबाट यहाँहरूको माझमा पुर्याइने रहेका छौं। र आजको यो बसाईमा हामी छौं र यो बसाईलाई बर्जर प्रेन्सले साथ दिएको छ। घर रंग्याउँदै हुनुहुन्छ, अब चाडबाडको बेला घरलाई राम्रो बनाऊ भन्ने सोचमा हुनुहुन्छ, कुन रंग प्रयोग गर्ने, कुन रंग राम्रो छ, किफायती छ अनि सुन्दर देखिन्छ होइन, यसका लागि चाहिँ तपाईँले बर्जर प्रेन्सलाई नै रोज्न सक्नुहुन्छ, यो जानकारी गराए। अब टेलिफोन सम्पर्कमा साथी आउनु भएको छ, कुराकानी गरौं न होइन, को हुनुहुन्छ कहाँबाट? नमस्कार हजुर।
1: नमस्कार भाइ, आराम हुनुहुन्छ?
0: एकदम आराम छु। बरु यहाँलाई के छ, शुभनाम पाउन?
1: मेरो नारायण बराल हजुर।
0: नारायण बराल कहाँ हुनुहुन्छ बरालजी?
1: नारायणटार हजुर।
0: नारायणटार, घर चाहिँ कहाँ हो खास?
1: मेलम्ची।
0: मेलम्चीको मान्छे हुनुहुन्छ
1: हजुर।
0: अनि के गर्नुहुन्छ काठमाडौँ नारायणटारतिर?
1: यसो जब सब गर्ने दाई पढाइ, त्यस्तै त नि,
0: त्यस्तै हो, चलिरहेछ नि
1: हजुर।
0: ल, अब आज मंगलबारको बसाई र विशेष गरी आज हरितालिका तीज अन्तर्गत आज चौथी पञ्चमीलाई मजाले मनाइरहनु भएको छ होइन साथीहरूले? अब आज फेरि यो गणेश चतुर्थी पनि हो नि त होइन? पहिला पहिला काँक्रोको चाहिँ घारीमा गएर टक्क छिनालिदिएको, आज चाहिँ केही लाग्दैन भन्ने कुराहरू थियो नि
1: हजुर,
0: त्यो कतिको विश्वास के लाग्छ तपाईँलाई चाहिँ?
1: अब पहिला पहिलाको चलन त्यस्तै त हो दाजु, त्यही हो, अब पहिलाहरूको अब बुढापाकाहरूको जमानाको अब त्यस्तै त हुन्थ्यो होइन?
0: जे भए पनि हाम्रो रीति रिवाज संस्कृति नै हामीले बदल्न सकेका छैनौ नि त। हाम्रो जे छ, हामीले हाम्रा संस्कृतिलाई माया गरेका छौँ, मौलिक परम्परालाई ध्यान दिएका छौँ, अनि यस्तै चाडबाडले नै नेपालीपनको झल्को सबै ठाउँमा दिन्छ नि त होइन? ल, खुसी लाग्यो यहाँसँग गफ गर्न पाइयो। अनि विशेष गरी अब पीसको भाकाहरू यो वर्ष कस्तो लाग्यो तपाईँलाई?
1: यो अहिले बजाएको गीत पनि राम्रै छ, अनि त्यो अहिले त्यो पछिल्लो पहिलोचोटि बजाएको छ नि त दाइ, त्यो गीत
0: हो,
1: त्यो गीत पनि ठिकै एकदम चर्चितै छ होइन?
0: अनि अन्य गीतहरू चाहिँ विगतका वर्षहरूमा भन्दा यो वर्ष तपाईँलाई कस्तो लाग्यो गीतहरू भन्न खोजेको?
1: ए ठिकै राम्रै छ नि दाइ, सुन्न लायक छ होइन?
0: हजुर हजुर, यस्तै राम्रा गीतहरू कलाकारले ल्याउनु पर्यो भन्ने कुरा तपाईँकै हो
1: हजुर दाइ हजुर। अनि यसो त्यो विसङ्गति त्यो नराम्रो छाडा गीतहरू यसो बजारमा ल्याउन भन होइन, सुन्न नि यसो, अब सुन्न पनि अब समय सामु यसो सुन्न पनि यस्तो अप्ठ्यारो लाग्ने गीतहरू कस्तो कस्तो अब छाडा गीतहरू उत्तर गीतहरू निस्किहाल्छ नि त, त्यही भएर सही मन्दिरको राम्रो गीत निस्किनु पर्यो, कलाकारहरूले उत्तरको गीत गाउन भन त्यही हो दाइ मेरो भन्नु।
0: ल, धन्यवाद छ तपाईँलाई। हामी इन्द्रणीको बसाईमा छौँ, मेचीदेखि महाकालीसम्मबाट इन्द्रणी सुन्दै हुनुहुन्छ। गणेश चतुर्थी, देशभर गणेशका मन्दिरमा भक्तजनको घुइँचो छ, यो पनि जानकारी म यहाँलाई गराउँछु। अग्र पूजाको अधिकार प्राप्त गरेको भगवान श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानी लगायतका देशका मुख्य मुख्य भागहरूमा भक्तजनहरूको लाम लागेको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ हजुर। यस अवसरमा आज उपत्यका अशोक विनायक, चन्द्र विनायक, सूर्य विनायक, कमल विनायक, कमलादि गणेश लगायतका देशभर गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानदेखि भक्तजनहरू लाम लागेको अवस्था रहेको छ। शिव पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्र पूजाको अधिकार प्राप्त छ। हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको पनि रहेको छ। यसरी नै हामीले हाम्रा हरेक परम्परालाई अगाडि बढाएका छौं। भाद्र शुक्ल तृतीयाका दिन सुख दाम्पत्य जीवन तथा सुख शान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न बाधा नआओस् भन्ने कामना गर्न गणेशको पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख रहेको छ। मंगल चतुर्थी समेत भनिने आजका दिन नेवार समुदायले चथा पर्वको रूपमा मनाउँछन्। यस दिन बालबालिकालाई छुस्या मुस्या बाँड्ने चलन रहेको छ। यस वर्ष यो पर्व मंगलबार दिन परेकाले यसको विशेष महत्व पनि रहेको छ। भएको छ र यस अवसरमा 2065 सालदेखि राष्ट्रिय धर्मसभा नेपालले विभिन्न कार्यक्रम गरी गणेश चतुर्थी पर्व मनाउँदै आएको छ। आज विभिन्न गणेश मन्दिरमा पूजा आराधना व्रत बस्नका साथै प्रवचन आयोजना गरिएका हुन्छन् र यसै अवसरमा विभिन्न ठाउँहरूमा पुगी चाहिँ कार्यक्रमको आयोजना भइरहेको छ। विभिन्न गणेश मन्दिरमा पुगी विभिन्न ठाउँहरूमा चाहिँ पूजा आराधना गर्ने रहेको छ र राष्ट्रिय सभाले 2065 सालदेखि नै गणेश रथ यात्रा गर्दै आएको छ। रथयात्रा भने भाद्र शुक्ल पञ्चमीका दिन गरिन्छ। यस वर्ष भाद्र शुक्ल पञ्चमी पनि आजकै दिन परेकोले समितिले रथ यात्रा पनि आजै गर्दैछ, यो पनि जानकारी मैले यहाँलाई गराएँ। टेलिफोनमा कोही हुनुहुन्छ, स्वागत गरौं। त्यसपछि अर्को एउटा राम्रो तीजको गीतलाई तयारी अवस्थामा राखेका छन् र यो वर्ष असाध्यै चर्चामा रहेका तीज गीतहरू आज प्रस्तुत हुन्छन्, होइन त ईसा? हो, भन्नुभएको छ। नमस्कार
2: हजुर, चन्द्रमणि सर नमस्कार।
0: हजुर, परिवर्तन सम्भव छ, कसको आवाज कहाँबाट? हजुर,
2: यो त प्युठानबाट हो, ऋषिराम पाण्डे।
0: ओहो, ऋषिराम पाण्डेजी धेरै समयपछि आउनुभयो ऋषिजी।
2: हजुर हजुर, तपाईँको माया र ममताले गर्दाखेरि काम गरिएको बेलालाई
0: खुसी लाग्छ। असाध्यै रेडियोलाई माया गर्ने मान्छे प्युठानदेखि आउनुहुन्छ, हाम्रा हरेक कार्यक्रमहरूमा सहभागिता जनाउनुहुन्छ, हाम्रो लागि सबैभन्दा ठूलो कुरा यही नै हो। काठमाडौँभित्रका साथीहरूले त सहभागिता जनाउनुहुन्छ, अझ मफसलबाट आउँदा चाहिँ साँच्चीकै रेडियोप्रति, रेडियोलाई माया गर्ने तपाईँहरूको एउटा जुन चाहिँ लगाव छ रेडियोप्रति त्यो एकदम झल्किन्छ। तपाईँलाई म धन्यवाद दिन चाहन्छु र विशेष गरी अब हरितालिका तीजलाई हामीले यो वर्ष अब विदा गर्दैछौँ, होइन?
2: हजुर,
0: यो वर्ष सांगीतिक बजारमा आएका तीजका गीतहरू कस्ता लागे तपाईँले सुन्दै हेर्दै गर्दाखेरि? विगतका वर्षहरूमा विभिन्न संघ संस्थाहरूले साइबर ब्युरोसम्म जानु परेको थियो, विकृति आयो भनेर, यो वर्ष त्यति हिँड्नु पनि परेको छैन, तपाईँको नजरमा चाहिँ के छ यो वर्षको तीजका गीतहरू?
2: अब विशेष गरेर यो वर्ष केही सुधारात्मक तरिकाले जानुभएको छ कलाकार हाम्रा दिदीबहिनी भनौँ, कलाकार दाजुभाइहरू।
0: हजुर,
2: यसले गर्दाखेरि नेपाली सांगीतिक क्षेत्र अलिकति विस्तार पनि भएको पनि भएर एउटा सजग र समयम भएर चलाउनु भएको छ। यस्तै आगामी दिनहरूमा पनि एउटा 25 खालका अब बाबुआमादेखि अब दिदीबहिनी छोराछोरी सबैको समाजमा समूहमा रहेर पनि सुन्न लायकका गीतहरू ल्याउनु होला भन्ने मेरो शुभकामना पनि छ र ल्याउनु पनि भएको छ। विवादित गर्नु हुँदैन किनकि लोक क्षेत्र भनेको हाम्रो एउटा एकदमै
0: कुरा गर्दै थियौं ऋषिराम पाण्डेजीसँग, उहाँसँगको सम्पर्क विच्छेद भयो, यो टेलिफोन टाढाबाट आउँदा यस्तै भयो होला। ऋषिजी तपाईँलाई धन्यवाद छ, तपाईँले भन्न खोजेका कुराहरू समग्रमा आम श्रोताले बुझ्नुभयो भन्ने मैले आशा लिएको छु। अब हामी बर्जर पेन्ट्सद्वारा प्रायोजित इन्द्रेणीको मंगलबारे बसाईमा ईशा प्रस्तुत गरौं यो गीतलाई।

देशै भरका रेडियोबाट सब मजाले इन्द्रणी सुन्दै हुनुहुन्छ। मेचीदेखि महाकाली, घरदेशदेखि परदेशसम्म रहनुभएका दाजुभाइ दिदी बहिनीहरू, र विशेष गरी यो तीजका बेलामा त दिदी बहिनीलाई नै सम्झिने हो। अब टाढा टाढा रहेका दिदी बहिनीहरूले पनि इन्द्रणी सुन्दै गर्दा साँच्चैकै म टाढा छु तर रेडियो मार्फत अनि भिडियो हेर्दै गर्दा गीतहरू सुन्दै गर्दा घरमै भएको आवाज चाहिँ धेरैले गर्छु भनेर भन्नुहुन्छ। किनभने हामी ग्रामीण परिवेशका कुरा गर्छौं, घर परिवार समाजका कुरा गर्छौं, अनि कसरी यो समाजलाई अझ राम्रो बनाउने, हाम्रा परम्परा अथवा हाम्रा यी संस्कृतिलाई कसरी अझ उजागर गर्ने भन्ने विषयमा नि हामी विशेष गरी केन्द्रित रहन्छौ र तपाईसँग पनि भलाकुसारी गरिरहेका छौं। र टेलिफोनमा कुरा गर्दै सुमधुर गीत संगीतका बानकी सुनाउँदै अगाडि बढ़िरहेका छौं। भर्खरै हामीले भदौरे बोलको यो गीत सुनायौं, होइन त? काली प्रसाद बासकोटा अनि यसमा अन्य कलाकार साथीहरू हुनुहुन्छ। यो जानकारी सँगै अब गणेश चतुर्थीका सन्दर्भमा पनि जोडे, अलिकति बदमास गर्नेहरूको लागि पनि गणेश चतुर्थी चाहिँ पहिलादेखि नै त्यस्तै छ, किनभने आज चाहिँ किसिमको श्राप लाग्दैन भन्ने कुराहरू पनि छ, होइन सा? इशाला कतिको ज्ञान छ, उनलाई ज्ञान छ हो भन्दैछिन्। मैले धेरै काँक्राका बोट छुनाएको छु गाउँमा हुँदा भनेकी छिन्, होइन? मैले पनि सानो बेलामा चाहिँ मेरै घर छिमेकीको त्यो, किनभने चतुर्थीका दिनमा चाहिँ बिहे गर्नुपर्छ अरे भनेर मैले बिहे गरिरहेको थिएँ कुनै समय, होइन? सानै बेलामा, ठूलो भएपछि चाहिँ छैन है। हामी चाहिँ तपाईँसँग छौँ, अब गीतहरू नै सुनाइरहेका छौँ, टेलिफोनमा पनि कुरा गरिरहेका छौँ। हामीलाई यति धेरै साथीहरूले हेरिरहनु भएको छ टिकटक लाइभमा, हाम्रो उत्तम खड्काले पनि हेर्दै हुनुहुन्छ, यादव खरेल युके फेसनबाट पनि साथ दिइरहनु भएको छ, सुजनले पनि हेर्दै र सुन्दै हुनुहुन्छ, खुमा खड्काले दाङ घोराईबाट नमस्कार भन्नुभएको छ, म काभ्रे कोसीबारी चौरी देउराले गाउँपालिका एकदेखि हजुरलाई हेर्दै र सुन्दैछु भन्दा यादव खरेलले भन्नुभएको छ, राधा कृष्णले पनि सुन्दै र हेर्दै हुनुहुन्छ, कृष्ण खड्काले सुन्दर कार्यक्रम भन्नुभएको छ, अनि महेन्द्र थापा मुस्कानले पनि म पनि हेर्दैछु गुड मर्निङ भन्नुभएको छ, हाम्रो बिन्दाजी यहाँलाई पनि सम्झना छ, चौगात छेत्रीले पनि हामीलाई सुन्दै र हेर्दै रोल्पादेखि हजुर भन्नुभएको छ, अशोकले पनि गुड मर्निङ भन्नुभएको छ, सँगै प्रेम अधिकारीले सुन्दै र हेर्दै गर्दा, कलावती डाङ्गीले डडेलधुराको परशुरामबाट इन्द्रणीको बसाई सुन्दै र हेर्दै भन्नुभएको छ, हाम्रो खोमाजी एकदम पुरानो मित्र हुनुहुन्छ हाम्रो इन्द्रणीलाई माया गर्ने, रेडियो मध्यपश्चिम मार्फत इन्द्रणीको श्रृंखला सुन्नुहुन्छ, तारा केसीले पनि दाङबाट हामीलाई सुमधुर सम्झना कार्यक्रम सुन्दैछौ भन्नुभएको छ, प्रकाश बलायरले पनि हामीलाई सुन्दै गर्दा गुड मर्निङ दाई भन्न लेख्नु भएको छ, त्यसपछि कृष्ण तामाङ अमितले पनि हामीलाई सुन्दै हुनुहुन्छ, रुद्रजीले गुड मर्निङ म दाङ घोराईदेखि हजुरलाई हेर्दैछु नि भन्नुभएको छ, विजय थापाले हेलो गुड मर्निङ दाजु भन्नुभएको छ, धन थापा इन्द्रणीलाई असाध्यै माया गर्ने मित्र, विशाल दुङ पनि सुन्दै हुनुहुन्छ, सबिन जनक साई ठकुरले पनि इन्द्रणी सुन्दै हुनुहुन्छ, परिवर्तन सम्भव छ शुभ बिहानी हाम्रो ध्यानु देवीले कार्यक्रममा व्यक्त गर्नुभएको छ, अनि सन्तोष साईले सुन्दै हुनुहुन्छ, यता शिवालय छ घर भई हालमा मलेसियादेखि हजुरलाई सुन्दैछु भन्नुभएको छ, मीरा मल्लले गुड मर्निङ दाजी।

कल्पना गरौं गुड मर्निङ भन्दै लेख्नुहुन्छ, यहाँलाई पनि नमन छ। एउटा गीत राखौं हस भन्नुभएको ईसाले, यो गीत पनि असाध्यै राम्रो छ, ब्याटल टाइपको छ। यो झिङ्गे दाउ भित्रको जेठानी यो होइन देउरानी मलाई लाग्छ, यो गीत म राख्दैछु।

देशैभरका विभिन्न रेडियोबाट इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ। हामी काठमाडौँबाट बोलिरहेका छौं। बिहानीको समय छ र आजको व्यवसायमा सुमधुर गीतहरू नै तपाईँलाई सुनाइरहेका छौं। राम्रा गीतहरू सुन्दै गर्दा रमाइलोपनको आभास त यहाँले गर्नुभएको छ, त्यो विश्वास हामीले लिएका छौं। र इन्द्रणीको बसाई सुन्दै गर्दा हामीलाई धेरै साथीहरूले आजको बसाईमा साँच्चैकै सुमधुर गीतहरू बजे खुसी लाग्यो भन्नुभएको छ। खुसी त लाग्छ नि हजुर, राम्रा गीतहरू सुनाउँदै हामी अगाडि बढ्छौं। हामीलाई धेरैभन्दा धेरै साथीहरूले हेरिरहनु भएको छ, जो जहाँबाट हेर्दै र सुन्दै हुनुहुन्छ यहाँहरू सबैलाई नमन छ। हाम्रो ढकाल धर्मराजले पनि दुबईबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। आज जन्मदिन मनाउने मेरी बुहारी नानी सावित्रा ढकाल सानो भतिज नामसाङलाई एकदम तुम्बा अम्बेलाई सम्झना, झापाको साथी मिसिङ रेवतलाई जन्मदिनको शुभकामना र सबैको दिन शुभ रहोस् भन्न चाहन्छु भनेर लेख्नु भएको छ। सागरले पनि गुड मर्निङ मिस यू अल भन्नुभएको छ। त्यसपछि विमला भुजेलले लोक सांगीतिक अभिवादन दादा, परिवर्तन सम्भव छ, सुन्दै र हेर्दैछु इन्द्रणीलाई बलस्तरी काठमाडौँबाट भन्नुभएको छ। पूर्णबहादुर मगरले पनि हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ। अनि टेकु छेत्रीले पनि नमस्कार, तीज पर्वको शुभकामना, साथमा हेर्दै र सुन्दैछु तनहुँबाट, अब बज्ने भाका सबैको लागि भनेर लेख्नु भएको छ। पदम बहादुर खातीले पनि गुड मर्निङ, म पनि सुन्दैछु रेडियो काठमाडौँ 92.1 मेगाहर्ज रेडियो काठमाडौँ मार्फत इन्द्रणी भन्नुभएको छ। अनि यतिखेर चाहिँ उहाँले सायल गाउँपालिका वडा नम्बर 3 डोटी सुदूरपश्चिम 7 नम्बर प्रदेश घर भई अहिले मुम्बईबाट दाईलाई सुन्दैछु भन्नुभएको छ। नरेश बोहराले पनि हामीलाई सुन्दै हुनुहुन्छ। टेकाराम सुनवारले पनि हामीलाई काठमाडौँबाट सुन्दै हुनुहुन्छ।

अनि सोना कन्दमुवादेखि लिएर धेरैलाई सम्झनु भएको छ। स्वर्णिम राईले पनि अब बज्ने गीत सबैको लागि भनेर लेख्नु भएको छ, यहाँलाई पनि मन नमन गर्न चाहन्छु। हामी इन्द्रणीको बसाईमा छौं, अब चाहिँ भने लगभग अब अन्त्यतिर आइसकेका छौं, छुट्टिने पर्ने समयमा छौं। यो साथ सपोर्ट र मायाको लागि यहाँहरू सबैलाई म फेरि पनि आभार व्यक्त गर्न चाहन्छु। तपाईँ जहाँ रहेर भएर पनि इन्द्रणीको बसाईलाई साथ दिनुभएको छ, माया दिनुभएको छ, यसका लागि सबैलाई म नमन व्यक्त गर्न चाहन्छु। भोलिको बसाईमा यहाँसँग भेट गर्ने वाचा गर्दै भोलि अवश्य पनि हाम्रो भेट हुनेछ र आज साँझ नै तपाईँले लोकमाला सुन्न सक्नुहुन्छ। लोकदोहोरी गीत संगीतको कार्यक्रम प्रदीप सापकोटा आउनुहुनेछ, त्यहाँ पनि सुन्नुहोला भन्दै इन्द्रणीको बसाईबाट कार्यक्रममा साथ दिने सम्पूर्ण श्रोता, सम्पूर्ण मेरा दर्शक, यहाँहरू सबै जो लोकगीत संगीतलाई माया गर्नुहुन्छ, यहाँहरू सबैलाई म नमन व्यक्त गर्न चाहन्छु। अब यो पालि यो वर्षको हरितालिका तीजलाई पनि लगभग हामीले विदा गरिसकेका छौं, किनभने अब आजबाट त विदा हुँदैछ। जति साथीहरूले रमाइलोसँग तीज मनाउनु भयो यहाँहरूलाई पनि नमन छ। अहिले भोटेको चाहिँ बाढीका कारण यो वर्ष अलिकति चाडबाड खल्लोपनको आभास त धेरैले गर्नुभएको छ, किनभने जुन बाढीग्रस्त क्षेत्रहरूको अवस्था कहाली लाग्दो छ। तैपनि हाम्रा धर्म संस्कृतिहरूलाई हामीले अगाडि बढाउनु पर्छ, ती कारणले पनि यो पालि पनि सकि नसकी सुखम दुखम जसरी हुन्छ यो तीजलाई मनाऊ है भनेर धेरैले मनाउनु भयो। धेरैले यो तीजको बेलामा गर्ने सांगीतिक कार्यक्रम, तीजका दरहरूको पैसाहरू छुट्याएर बाढी पीड़ितलाई सहयोग गर्नुभयो। सम्पूर्ण सहयोगीदाताहरूलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्दै इन्द्रणीको व्यवसायबाट कार्यक्रममा साथ दिने, विशेष गरी यो व्यवसायलाई अगाडि बढाउन साथ दिने बर्जर पेन्ट्सलाई पनि आभार व्यक्त गर्दै टेक्निकल सपोर्टको लागि काठमाडौँबाट ईसा, देशैभरका रेडियोबाट साथ दिने साथीलाई धन्यवाद दिँदै म बिदा हुन्छु। परिवर्तन सम्भव छ।

0: Radio Aron, time check.
1: It's 11 a.m.
2: अहिले बिहानको 11 बज्यो।
3: 11 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। भाद्र 10 गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण त्रिशुली नदी आसपासका क्षेत्रमा रहेका झोलुङ्गे पुलमा ठूलो क्षति पुगेपछि टुटेको स्थानीय बासीको वारी पारीको सम्बन्ध तोड्न सरकारले पुल मरमत तथा पुननिर्माणको काम अघि बढ़ाएको छ। बाढ़ीले नुवाकोट र धादिङका विभिन्न स्थानमा त्रिशुली नदीमाथि रहेका झोलुङ्गे पुलमाथि क्षति पुर्याएपछि स्थानीयको दैनिक आवजाव प्रभावित भएको छ। पुलमा क्षति पुगेसँगै नदीको एक किनारबाट अर्को किनारमा जान स्थानीयलाई समस्या भएको छ भने बजार विद्यालय स्वास्थ्य संस्था तथा अन्य अत्यावश्यक सेवाका लागि वारिपारी गर्ने अवस्था समेत प्रभावित बनेको छ। विशेष गरी नुवाकोटको केउरेनी बजार तारुका घाट लगायतका क्षेत्रमा पुल मर्मतको काम शुरू भइसकेको छ। पुल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा लामो दूरीको वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्। दैनिक उपभोग्य वा सामग्री खरिद गर्न बजार जानेदेखि कृषि उत्पादन ओसार पसार गर्ने सम्मका काम प्रभावित भएका छन्। सरकारले बाढ़ीबाट क्षति पुगेका झोलुङ्गे पुलको मर्मत तथा पुननिर्माणलाई प्राथमिकताका साथ अघि बढ़ाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार मोलिङदेखि टिमुरेसम्म रहेका 64 झोलुङ्गे पुल मध्ये 53 पुलमा बाढ़ीबाट क्षति पुगेको प्रारम्भिक मूल्यांकनबाट देखिएको थियो। सरकारी अधिकारीले प्रभावित क्षेत्रमा पुगेर गरेको स्थलगत मूल्यांकनका क्रममा क्षति पुगेका 53 पुल मध्ये 20 मर्मत गर्नुपर्ने र बाँकी 33 पुननिर्माण गर्नुपर्ने निष्कर्ष निकालेका थिए। क्षतिग्रस्त पुल मर्मतका लागि सरकारले भदौ 17 गते कार्यदिशा जारी गरेको थियो। ऋषि पञ्चमीको अवसरमा काठमाडौँ लगायत देशभरका ऋषिश्वर मन्दिरमा व्रतालुहरूको बिहानैदेखि भीड़ लागेको छ। नारीहरूले आज ऋषि पञ्चमी पर्व अरूणधती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म सकी तीज व्रतको पारायण गरेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई 365 दत्ती वनले दाँत माझ्ने गाईको गोबर माटो एवं खरानी लगाई स्नान गरी मनाइरहेका छन्। देशका विभिन्न राजमार्ग तथा सड़क खण्डमा बाढ़ी पहिरो र सड़क निर्माणका कारण यातायात प्रभावित भएको छ। सड़कको पछिल्लो अवस्था सम्बन्धी विवरण अनुसार बागमती गण्डकी र कर्णाली प्रदेशका केही प्रमुख सड़क खण्ड पूर्ण तथा आंशिक रूपमा अवरूद्ध छन्। बागमती प्रदेशमा रसुवाको मुख्य राजमार्ग खण्ड बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध रहेको छ। यस्तै नुवाकोटको टोखा छहरे सड़क खण्ड तथा पासाङ लामो सड़क खण्ड समेत अवरूद्ध अवस्थामा छन्। धादिङमा पृथ्वी राजमार्गको बेनीघाट रोनाङ क्षेत्रका विभिन्न स्थानमा बहिरो गएपछि यातायात प्रभावित भएको छ। केही स्थानमा सड़क पूर्ण रूपमा अवरूद्ध छन् भने केही खण्डमा एकतर्फी रूपमा यातायात सञ्चालनमा भइरहेको छ। चितवनको नारायणगढ मोङलिङ सड़क खण्डको तीन खोलामा सड़कको अवस्था अनुसार सवारी साधनलाई एकतर्फी सञ्चालन गरिएको छ। यात्रुवाहक तथा अन्य सवारी साधनलाई सड़कको अवस्था हेरेर सावधानीपूर्वक आगमन गर्न भनिएको छ। त्यस्तै गण्डकी प्रदेश मनाङमा चामे बेची सहर सड़क खण्डमा सड़क निर्माणका काम कारण राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको केन्द्रीय सदस्य भन्दै सरकारी कार्यालयमा पुगेर धाकधम्पी दिने झापा हल्दी बारीका सुजन विश्वकर्मा पक्राउ परेका छन्। प्रधानमन्त्री तथा गृहमन्त्रीसँग निकट सम्बन्ध रहेको भन्दै सरकारी तथा राजनीतिक पदको दुरूपयोग गरी विभिन्न कार्यालय र संघ संस्थामा धाकधम्पी दिएको आरोपमा विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको हो। 26 वर्षीय विश्वकर्माले आफू राष्ट्रिय केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै धाकधम्की दिने गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी केही समयदेखि विभिन्न सरकारी कार्यालय बैठक तथा शैक्षिक संस्थामा सही परिचयका आधारमा प्रवेश गर्दै आएका थिए। बैठकमा सही नक्कली परिचयका आधारमा दबाव तथा धाकधम्की दिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आइएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आइएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति शी जिनपिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्ध अन्त्य गर्न सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्। रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले मोदी र सी रूस युक्रेन युद्ध रोक्न सहयोग गर्न तयार रहेको पुटिनसँग प्रस्ताव गरेको जनाएको छ। पुटिनले यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको क्रेमलिनले बताएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनका क्रममा यो छलफल भएको जानकारी दिएका छन्। र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने भएको छ। एन्फा कर्मचारी रेफ्री र प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राक्षेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले जानकारी दिनुभयो। ज्ञापन पत्र बुझाएपछि राक्षेप परिसरमा एक घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने एन्फाको तयारी छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: अरू 97.6 MHz हरपल तपाईँसँगै।
1: हरेक दिन साथी पनि आउँछरीको इस टाइम गाउँ शहर देश विदेश छाउँछरीको इस टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz रेडियो तरङ्गबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबरपछि 12 बजेसम्म सुन्न नभुल्नुहोला।
2: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
1: सुस्मिता नाछिरिङ सालपासिलिछो 3 चौकी डाँडा भोजपुर हाल कुवेत
2: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा हाल कतार
1: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
2: सपना सातङ्खर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
1: हिमाल चामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
2: शुक्रराज याखा सैनपुर नगरपालिका 10 खरङ संखुवा सभा
1: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
2: सुजन कुलुङ राई सिरिचोङ गाउँपालिका 1 दोसुन्दा संखुवा सभा हाल कतार
1: बिल कुमारी रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
2: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा
1: सम्झना रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
2: शरद याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
1: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
2: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
1: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
2: मिडिया प्रेमी निमु शेर्पा पाँच खोटा नगरपालिका 8 सुङखुरुङ संखुवा सभा
1: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
2: सुरज राई तुम्सा पोवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
1: किशोर कोही राई केपिलासकरी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ
2: सुजाता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
1: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
2: शर्मिला राई खाँदबारी नगरपालिका 4 गैरीपाङमा संखुवा सभा हाल कुबेत
1: अविरल घरती मगर चयन माथि गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
2: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
1: प्रणित याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोला पारी संखुवा सभा
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँचथर
1: प्रदीप राई सैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
2: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
1: सुमिता याखा लिम्बुखिम सैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
2: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ।

हाई गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाइमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोतामलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। लेख बेसीको धन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ र हामीलाई चाहिँ तपाईँले मोबाइल एप्लिकेशनबाट पनि मजाले सुन्न सक्नुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो अलिफेम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनबाट रेडियो अरूणलाई मजाले सुन्न सक्नुहुन्छ। आशा गर्छु यो समय तपाईँ हामी सँगै रहेर हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर न्यानो साथ दिइरहनु भएको छ र कार्यक्रम रिक्वेस्ट टाइमको बसाईलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ। सो उहाँहरूप्रति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु यो बसाई मार्फत। अनि यो कार्यक्रममा तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौं। आज पनि तपाईँकै सम्झना सन्देशहरूलाई वाचन गर्नेछौ। तपाईँ जहाँ हुनुहुन्छ हामीलाई सुनिरहनु भएको होला र आफ्ना सम्झना सन्देशहरू आफ्ना आफन्तजन इष्टमित्र साथीभाइहरूको लागि पठाउनु छ भने हामीलाई मेसेज गर्न सक्नुहुन्छ। मेसेज गर्नको निम्ति रेडियोको अफिसियल फेसबुक पेज नेपालीबाट रेडियो अरूण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस् अनि पेजलाई लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्ट्याटस पोस्ट भइसकेको छ, हामीले गर्ने गरेका छौं। सही स्ट्याटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू तपाईँले पठाउन सक्नुहुन्छ। आशा गर्छु तपाईँका मेसेजहरू प्राप्त हुनेछन् किनभने धेरै साथीहरूले आफ्ना मेसेजहरू पनि पठाइरहनु भएको छ यो समयमा। अनि विशेष गरी आज भने चाहिँ ऋषि पञ्चमी व्रत पनि रहेको छ, विशेष गरी यो चाहिँ महिलाहरूले बस्ने ऋषि पञ्चमी व्रत। त्यस पश्चात चाहिँ यो व्रत बसेर चाहिँ जुन चाहिँ तीजको चाहिँ अनि त्यस पछाडि चाहिँ समाप्त हुन्छ भन्ने एउटा मान्यता रहेको छ। आज चाहिँ यो ऋषि पञ्चमीको दिन विशेष गरी महिलाहरूले चाहिँ सप्त ऋषिहरूलाई चाहिँ पूजा गर्ने चलन छ होइन। अनि ऋषि पञ्चमीको इतिहास हजारौं वर्ष पुरानो छ र वैदिक सनातन परम्परामा महिलाको यौन तथा प्रजनन स्वास्थ्यको महत्व पनि त्यतिकै पुरानो छ। महिलाहरूको महिनावारी अवस्थालाई चाहिँ यो चाहिँ जुन आजको व्रतसँग चाहिँ ती कुराहरू पनि जोडिएका हुन्छन्। कति कुराहरू चाहिँ ती पापहरू चाहिँ सबै सकिएर जान्छन् भन्ने पनि एउटा मान्यता रहेको छ, जुन अनुसार चाहिँ आज धेरै महिलाहरू भनौँ न तपाईँ पनि व्रत बस्नुभयो होला, विशेष गरेर आज चाहिँ खोला नालातिर गएर चाहिँ यो व्रत बसिन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। तर पक्कै पनि तपाईँ जहाँ जहाँ रहे पनि आफ्नो स्वास्थ्यको पनि उत्तिकै ख्याल गर्नुपर्छ। व्रत बस्ने भन्दै गर्दाखेरि कति साथीहरूले चाहिँ आफ्नो स्वास्थ्यलाई नै असर गर्ने गरी पनि बस्नुहुन्छ होला होइन, त्यो चाहिँ कदापि राम्रो होइन। सर्वप्रथम चाहिँ स्वास्थ्यको ख्याल गर्दै निराहार व्रत बस्ने चलनलाई चाहिँ बिस्तारै हटाउनुपर्छ जस्तो लाग्छ। फलफुल खाने अनि व्रत बस्ने गरियो भने चाहिँ स्वास्थ्यको लागि पनि राम्रो हुन्छ। तसर्थ आफ्नो स्वास्थ्यको केयर आफै गर्नुहुन्छ नि तपाईँहरूलाई हामीले धेरै भनिरहन त पर्दैन, तर पनि तपाईँलाई मैले भन्न मन लाग्यो। ठिक छ, मैले धेरै बोलिरहनु भन्दा पनि तपाईँकै सम्झना सन्देशहरूतर्फ लाग्नुपर्छ किनभने धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू यो व्यवसाय मार्फत हामीलाई पठाइरहनु भएको छ। सो आजको लागि पहिलो मेसेजको रूपमा कमल श्रेष्ठले मेसेज पठाउनु भएको छ। आज मलाई भगवान भण्डारी र विष्णु माझीको आवाज रहेको लोक भाका दिलको ढोका बन्न अघि दिलको ढोका बन भन्ने लोक भाका चाहिँ यदि मिल्छ भने प्लिज बजाइदिनुहोस् ल सिस्टर भन्नु भएको छ। हेलो नमस्कार हजुर, अनि म तिनचुरी मिडिया ग्रुपको सदस्य तेह्रथमको फेदाबाट कमल श्रेष्ठ हो भनेर लेख्नु भएको छ। अनि यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु भएका साथीहरू देव बास्कोटा, मनोज भुजेल, छुची आरती लिम्बू, लोकेन थोक्लेन लिम्बू, राजन खतिवड़ा, चित्र योगी, कार्की सुशीला, सरला राई, मीडिया प्रेमी निर्मला उनिम, पूजा माध्यमा लिम्बू, फुलमाया आंखेवा लिम्बू, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्ने विदा हुन्छु। ओके बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको निम्ति कमलजी। अनि अर्को साथी अस्मी सोताङ हुनुहुन्छ। अस्मीजीले हेलो हाई सेवा सिस्टर विथ मी अस्मी सोताङ खानबारीबाट हो, फ्रेन्ड्स मिस गर्नुपर्दा हजुरलाई मिठो सम्झना, छोरी छिया लिम्बू, मोटो सानो शशिका किराती, त्यसै गरेर प्यारी सोनिम शेर्पा, क्युटी दिल्सा राई, क्युटी मुनागी सिंह, सम्बिनी सरू छेत्री, अनि राजविरही काइला लिम्बू, विजया मायालु सुनिता कुलुङ, प्यारी सुमिता लिम्बू किमियाखा, अनि प्यारी आँचल योजन, दादा माधव ढुङ्गेल, भाइ शिशिर चञ्चली, सुस्मिता नाछिरिङ, आशिष नयन बस्नेत, त्यसै गरेर वरुण चञ्चली राई,
अनि लेख्नु भएको छ उहाँले सपना तामाङ मौतान आकाश राई फुच्ची यामकला कुलुङ कृष्ण तामाङ नाना भूमिका राई नाना सुनसुनिता राई बहिनी रिमा थामे ढकाल धर्मराज लभ स्टार सन्तोष सेती सन्तोष काबले सुजन थापा घायला बिरमान सुनवार रन्जित राई मिडिया प्रेमी निमु शेर्पा लगायत एकदमै धेरै साथीहरूको नाम मेन्सन गरी पठाउनु भएको छ यहाँलाई धेरै धेरै धन्यवाद छ अस्मिजी म्यासेजको लागि अर्को साथी सरू छेत्री हुनुहुन्छ हेलो नमस्ते हजुर इट्स मी सरस्वती पोखरेल फ्रम बुटवल मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ अर्को साथी स्वर्णिम राई हुनुहुन्छ स्वर्णिमजीले हेलो गुड मर्निङ एण्ड मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ भगवती नेउपाने निरौलाले नमस्कार म पनि आएँ है चैनपुरबाट भगवती नेउपाने निरौला हो सुन्दैछु प्रोग्राम अनि साथीहरूलाई सुनाउनु पर्दा मलाई चिन्नुहुने सबैलाई मिस यू भन्दै गैल भन्नुभएको छ हस् धेरै धेरै धन्यवाद छ यहाँलाई अर्को साथी लिम्बु उमङ्ग कुरुङबाङ हुनुहुन्छ अविरल सम्झना सबैमा है भन्नुभएको छ हजारमान राईले गुड मर्निङ आई एम हजारमान राई फ्रम उदयपुर राइट नाउ युए मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि सन्तोष काफले मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ सुस्मिता नासिरिङले हाई नाना सेवा सुस्मिता नासिरिङ भोजुर गर्वै हाल कुवेतबाट हो साथी सम्झिनु पर्दा भोजुरमा हुने मम्मी बाबालाई मिठो माया अनि बहिनी सानो सरगम राई त्यसै गरेर नाना दुर्गा गुरूङ ईश्वरी मेवाहाङ राई त्यसै गरेर पुष्पाञ्जली राई सानु माया शेर्पा अस्मी सोताङ अनि राई सफल आयुष अनि त्यसै गरेर सुरज राई तुम्सा लिम्बु विजय सुरज श्रेष्ठ कृष्ण तामाङ राजविरही काइला अनि तीर्थ राई सन्देश कुलुङ सन्तोष काफले अनमोल छेत्री अनि नाम सुटेको सबै साथीमा मिठो माया सम्झना भन्दै बाई बाई भन्नुभएको छ ओके तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु म्यासेजको लागि कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ यो बसाईमा तपाईँकै सम्झना सन्देशहरू मैले भाषण गर्ने गर्छु आज पनि तपाईँकै सम्झना सन्देशहरूलाई बोलिरहेकी छु अबको 12 बजेसम्म तपाईँसँग नै रहनेछु र सँगै तपाईँका लागि तपाईँकै रोजाइमा रहेका सुमधुर गीत संगीतहरू तपाईँलाई सुनाउनेछु अहिले भने कार्यक्रममा पहिलो सांगीतिक कौशली स्वरूप साथीले रोजाइमा पार्नु भएको यो निकै नै मिठो गीत राख्न चाहन्छु यो गीत पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउने नै छु अहिले भने यो सुमधुर गीत सुन्दै रहनु

हजुर बिल्कुल ढोका बन निकै नै मिठो गीत थियो भगवान भण्डारी अनि विष्णु माझीको आवाजमा रहेको यो मिठो भाकालाई आज कमलजीले रोजाइमा पार्नुभयो। तसर्थ मैले तपाईँको निम्ति यो मिठो भाका प्रस्तुत गरिसके। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ लेख बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। हाम्रो पात्रो नेपाली पात्रो अलिफिम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ भने रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत तपाईँले यो समयमा हामीलाई सुनिरहनु भएको छ। आशा गर्छौ तपाईँ यो समय हामी सँगै हुनुहुन्छ, हामीलाई भरपूर मात्रामा साथ दिइरहनु भएको छ। अब पनि ढिला नगरिकन फेरि पनि बाँकी रहेका तपाईँका सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ, ओके लेख्नुहुन्छ सुस्मिता नासिरिङको मेसेज त मैले अगाडि नै लिइसके भने पूर्वेली कुशल हुनुहुन्छ, कुशलजीले मिस यु अल भन्ने सबैलाई सम्झना गर्नु भएको छ। त्यसै गरेर आकाश राईले हेलो हजुर नमस्ते विथ मी पूर्वेली आकाश राई फ्रम द रान अफ कमिङ सङ डेडिकेटेड भूमिका राई कमला मुखिया निमा शेर्पा आशिष नयन बस्नेत रोमन मुक्तान तामाङ राई निराजकला पूजा योङहाङ सुनिता कुलुङ राई चामिङ निर्मला राई त्यसै गरेर रश्मि सोताङ सुनिम शेर्पा कमला ओनिम लिम्बू अनि मीडिया प्रेमी निर्मला ओनिम सूरज राई तुम्सा सानु कमला योगिनी मिहाङ लिम्बू फुच्ची यामकला फुच्ची एण्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ। सन्तोष कार्ले हुनुहुन्छ, सन्तोषजीले एउटा गीतको लिंक पठाउनु भएको छ, सम्भवतः यो गीत उहाँले सुन्न चाहना गर्नु भएको छ। अनि अर्को साथी हुनुहुन्छ हामीलाई सानु कमलाले मेसेज पठाउनु भएको छ, हेलो क्युटी सिस गुड मर्निङ है, म सानु कमला चैनपुर भन्ज्याङबाट हो, हिजो मेरो जन्मदिन परेको थियो, मलाई जन्मदिन ओके मलाई जन्मदिनमा मेरो ओके मलाई जन्मदिने मेरो बाबा अनि मम्मीलाई विशेष धन्यवाद हार्दिक नमन भनेर लेख्नु भएको रहेछ। जति साथीले जुन जुन माध्यमबाट बर्थडे विश गरिदिनु भयो सबैमा हार्दिक नमन अनि मनैबाट धेरै धन्यवाद धेरै सम्झना छ अनि आज मलाई बा आमा भनेको जिउँदा देउता हुन् भन्ने सङ्केत गरिदिनु न है भन्नु भएको रहेछ। मिस गर्नुपर्दा जस्ट हो अनि मेरो घर परिवारमा मम्मी बाबा छोरी अनुष्का एण्ड अलिसमा त्यसै गरेर भाइ दीपक सुनजेउरी भाइ निमा शेर्पा बुनो मनिषा पोया प्रवीण मगर नाना सानो सुनु सुनिता राई अनि त्यसै गरेर बुनु सुनिता कुलुङ अनि जुना लिम्बू रोमन मुक्तान तामाङ सपना तामाङ युनिसा तामाङ सरू छेत्री आशिष नयन बस्नेत कृष्ण तामाङ दाई पूर्वेली आकाश राई दाई ढकाल धर्मराज सचिन निवाहाङ वरुण चञ्चले राजविरही काइला चामलिङ निर्मला सुनिम शेर्पा त्यसै गरेर सुशीला विश्वकर्मा राजविरही काइला भाउजू प्रार्थना निरौला भगवती निरौला चन्द्रमाया तामाङ रिमा थामी लगायत सम्पूर्णमा मिठो माया सम्झना भन्दै बाई बाई भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि कमलाजीलाई। अनि अर्को साथी हुनुहुन्छ प्रतिमा वालाखाम प्रतिमाजीले हेलो एभ्रीवान सुभागे म पनि आए है संखुवा सभा माधी घरबै हाल इटहरीबाट प्रतिमा कुलुङप्रीत हो भन्नुभएको छ। ह्याप्पी बर्थडे छोरो रिदम नेवाहाङ राई मेरो घर परिवार अनि बाबा मम्मीलाई धेरै सम्झना माया छ अनि त्यसै गरेर लेख्नु भएको छ उहाँले दिदी भविना कुलुङ अनि बुनुहरू कुलुङनी प्रमिसा राई त्यसै गरेर प्रार्थना कुलुङ जेनिसा कुलुङ त्यसै गरेर सोइता कुलुङ भाइ कौशल एण्ड केवल कुलुङ हस्बेण्ड सुभाष अनि छोरी सुरक्षा चामलिङ अनि फ्रेन्ड्सहरू माया बिनु बनी तथा शङ्कर बिस्टी दिलु रुङबाङ साउजल लगायत सबैलाई मिस यु भनेर लेख्नु भएको छ। ओके तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। देवन किशोर अन्जान हुनुहुन्छ गाउँ ठाउँ भीर पाखा भन्ज्याङ अनि चौतारीहरू उही पुरानै परिवेशमा रमाउन मन लाग्छ, वन जंगल खोला नाला अझै पनि सुसाइरहेको याद आउँछ, सुनसान अनि सुन्दर बहार झै डुल्न मन लाउँछ, त्यही परिवेशसँग आज पनि रमिरहन मन लाउँछ, जहाँ जहाँ पुगे पनि अझै ती जिउँदा यादहरू गाउँ घरकै पानी पधेरीहरूकै याद आउँछ। देवन किशोर अन्जान प्रवासी भनेर लेख्नु भएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेसेजको लागि देवेनजीलाई। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँको सम्झना सन्देशहरूसँगै तपाईँको रोजाइका सुमधुर गीत संगीतहरू तपाईँकै लागि सुनाउने गरेकी छु मैले। फेरि पनि तपाईँको लागि अर्को एउटा मिठो गीत सुनाउने बेला भइसकेको छ, ढिला नगरिकन साथीले रोजाइमा पार्नु भएको अर्को यो सुमधुर गीत राख्न चाहन्छु। यो गीत पश्चात छोटो विश्राम लिनेछु, विश्राम पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नको निम्ति फर्केर आउनेछु। अहिले भने सन्तोष काफ्लेका
रोजाइमा रहेको यो मिठो गीत सुन्दै रहनुहोस्।

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हेतेरी तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छत्री चोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98 63 67 44 98 15 38 77 75।
5: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
5: औ समस्याको समाधान भनेकै म
7: हो, मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्थ्यो झुसेले।
6: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीबाट जाने
5: लाखेगर के पाक्क बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
8: ग्रोथ फोर्सेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5051 94 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
9: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
10: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
11: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कस्तो।
10: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
11: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
12: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर दिक प्लस रूपा दिक, मोबाइल नम्बर 9862 93 87 25 र 9917 64 57 29।
12: सुप्रिन्सा सुनचाँदी पसल, चैनपुर छ सङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

It's all right, welcome back after a short commercial break. कार्यक्रम रिक्वेस्ट टाइम व्यवसाय तपाईँ सुनिरहनु भएको छ. लेक बेसीको धुन रेडियोहरू 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा पनि तपाईँले सुन्दै हुनुहुन्छ. विभिन्न माध्यमबाट हाम्रो पात्रो नेपाली पात्रो अलफिम नेपाली रेडियो मोबाइल एप्लिकेशन सँगै रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ. आशा गर्छु तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै नै हुनुहुन्छ. आशा गरेकी छु. अब पनि म फेरि पनि ध्यान नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु. धेरै साथीहरूको सम्झना सन्देशहरू प्राप्त छन्. यति बेला हामीलाई मेसेज पठाउनु भएको छ आशिका तामाङजीले, मिस यु अल माइ फ्रेन्ड्स भन्दै मेसेज गर्नु भएको छ. अर्को साथी हुनुहुन्छ निशान योङहाङ. निशानजीले, प्रोग्राम सुनेर बस्नुहुने सबैमा मिठो सम्झना छ. निशान योङहाङ सयपत्री मिडिया ग्रुप प्रवास नेपाल इलाम मांगसेबुङबाट हो भन्नुभएको छ. यहाँलाई धेरै धेरै धन्यवाद छ निशानजी. त्यसै गरेर सन्ध्या लिम्बु हुनुहुन्छ. सन्ध्याजीले पनि मिस यु अल भन्दै सबैलाई सम्झना गर्नु भएको छ. सिमला तिम्सी राईले, हेलो गुड मर्निङ मिस सिमला राई फ्रम धरान अपकमिङ सङ जस्ट फर यु एन्ड सुजन कार्की, सरला राई, सुस्मिता राई, मगर्नी क्वीन अनि दाई अरुण नदी खत्री एन्ड टु अल माई फ्रेन्ड्स इन्जोय दिस सङ थ्याङ्क यू भनेर लेख्नु भएको छ. अर्को मित्र हुनुहुन्छ दीपिका विवाहाङ राई. दीपिकाजीले मिस यु अल भन्नुभएको छ. ममता श्रेष्ठले पनि हेभ अ गुड डे भन्नुहुन्छ. त्यसै गरेर सानो सरगम राईले, गुड मर्निङ दिदी, इट्स मी सानो सरगम राई फ्रम उदयपुर, अपकमिङ सङ डेडिकेट टु जस्ट फर यु. अनि भोजपुरतिर हुनुहुन्छ बाबा मम्मीलाई मिठो माया, हस्बेन्ड महेश बान्तवा राई, त्यसै गरेर डाक्टर चाहना बान्तवा राई, दादा सागर घायल कोलुङ, त्यसै गरेर भविन्द्र सोताङ राई, मौसम राई, अनि त्यसै गरेर नाना दुर्गा गुरुङ अनि सुस्मिता नाचरिङ, भाइ गजेन्द्र राई, भावी सृजना प्लस निशा राई, त्यसै गरेर बेस्ट टु माया तामाङ एन्ड माई फ्रेन्ड्सको लागि भन्दै बाई बाई भन्नुभएको छ. थ्याङ्क यू सो मच तपाईँलाई. अर्को मित्र हुनुहुन्छ शिशिर चन्दले. शिशिरजीले पनि मिस यु अल माई फ्रेन्ड्स भन्दै सबैलाई सम्झना छोड्नु भएको छ. त्यसै गरेर सृजना तामाङले, हेलो सिस गुड मर्निङ सेवारोहै विथ मी सृजना तामाङ अपकमिङ सङ केही लेख्नु भएको छ. उहाँले डेडिकेट टु अल माई फ्रेन्ड्स एन्ड जस्ट फर यु, ओके बाई बाई भन्नुहुन्छ. थ्याङ्क यू सो मच तपाईँलाई. नम्रता शेर्पाले, हेलो गुड मर्निङ नमस्ते, म नम्रता शेर्पा सङ्खुवा सभा खाँदबारी घरबारी काठमाडौँबाट हो. माई मुटु फुर्बा ग्यालजन शेर्पा, हस्बेन्ड पासाङ शेर्पा, साथी पविना राई, खुस्बी मेवाहाङ, कमला वोनिम एन्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ. सुमित्रा लिम्बु हुनुहुन्छ. सुमित्राजीले पनि मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ. रञ्जना बाहिङ राईले, हेलो गुड मर्निङ सिस, के छ खबर, सन्चै हुनुहुन्छ, म सुन्दैछु. सङ्खुवा सभा मकालुबाट रञ्जना बाहिङ राई हो. अनि आज तपाईँकोतिर मौसम कस्तो छ नि भन्नुभएको छ. आज मौसम ठिकै छ, शीतल छ, मन्द मन्द घाम छ होइन. लेख्नु भएको छ उहाँले चाहिँ, यहाँ हाम्रोतिर त पानी परिरहेछ हौ भन्नुभएको छ हो. अनि आज मलाई अञ्चु पन्तको टाढा छौ सानो गोलको गीत बजाइदिनु न है भन्नुभएको छ. यो सङ्ग सुनाउनु पर्दा जस्ट फर यु एन्ड अल माई फ्रेन्ड्सको लागि भन्दै बाई बाई भन्नुभएको छ. ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ. मिडिया प्रेमी निमु शेर्पाले, हेलो गुड मर्निङ नमस्कार दिदी, म पाँचो मनाचुङ खुरुङबाट निमु शेर्पा हो. म पनि सुन्दैछु प्रोग्राम. हिजो विशेष गरी मेरो जन्मदिन परेको थियो. मलाई जुन जुन माध्यमबाट शुभकामना दिनुभयो सम्पूर्ण आफन्तलाई अनि इस्ट इन्डिया मिडिया प्रेमी साथीहरूलाई धेरै धेरै धन्यवाद हजुर भनेर लेख्नु भएको छ. हजुरहरूको माया र साथ सधैँभरि यसरी नै पाइरहोस् भन्छु एन्ड मिस यु अल माई फ्रेन्ड्स. ओके बाई बाई भन्नुभएको छ. थ्याङ्क यू सो मच निमो शेर्पालाई मेसेजको लागि. कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ. यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँकै रुजाएका समधुर गीत संगीतहरू मैले तपाईँकै निम्ति सुनाइरहेकी छु. अब म फेरि पनि ढिला नगरिकन तपाईँको लागि अर्को एउटा सुमधुर गीत सुनाउन चाहन्छु. यो गीतलाई साथीले रोजाइमा पार्नु भएको छ. सानो कमलाजीको रोजाइमा परेको यो सुमधुर गीत सुन्दै रहनुहोस्.

अब पनि कार्यक्रमको आखिरी समयमा आइसकेकी छौ, किनभने समयले पनि नेटो काट्नै लागिसकेको छ। सो ढिला नगरिकन बाँकी साथीहरूका सम्झना सन्देशहरू पनि लाग्नुपर्छ, किनभने अझै पनि धेरै साथीहरूका सम्झना सन्देशहरू भने वाचन गर्न बाँकी नै रहेको छ। सो यति बेला हामीलाई मेसेज पठाउनु भएको छ कल्पना साम्पाङले, भोसुर घर हाल काठमाडौँबाट गुड मर्निङ, नमस्ते नाना, सन्चै हुनुहुन्छ नाना? आज बस्ने गीत मामु अन्जानी यात्री प्यारी साम्पाङलाई अग्रिम जन्मदिनको शुभकामना छ। मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेट विल्सन, अनि त्यसै गरेर मिस यू एण्ड लभ यू बाबा विनोद साम्पाङ, त्यसै गरेर मनिषा भान्तवार, रंजित राई, अनि दादा प्रदीप खालिङ राई, शुभयात्रा मिस यू जुनिता चामलिङ, भूमिका राई, लवली किरात, लक्ष्मी राई, एमबीबी बस लिम्बू, प्रेम भण्डारी, शर्मिला राई, सोना कन्दङवा, त्यसै गरेर सन्ध्या राई, अल्का भान्तवा, विवस कुलुङ, तीर्थ राई, घाइल अभिमान सनुमार, रमला साम्पाङ, अनि दिलसा राई, गगन तिरथुमे, योगिन लिम्बू, त्यसै गरेर अन्जान थुलुङ, हरपल रोशनी, रिता राई, अनि हरि रुम्बा, त्यसै गरेर ढकाल धर्मराज, अनि त्यसै गरेर जमुना कान्छी, दादा रामकुमार थापा, दादा युक्त प्रसाद श्रेष्ठ, अनि दादा इतराम चौधरी, त्यसै गरेर दादा माधव ढुङ्गेल, गणेश श्रेष्ठ, अनि त्यसै गरेर नाना विमला याम्फो, अनि उमा ढुङ्गेल, त्यसै गरेर करुण सुचामलिङ लगायत एकदमै धेरै साथीहरूको नाम देख्नु भएको छ। कल्पनाजीलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। मेनुका गोङभा तामाङले मिस यू अल भन्दै सबैलाई सम्झिनु भयो। रेसाजी हुनुहुन्छ, रेसाजीले पनि मिस यू अल मर फ्रेन्ड्स भन्नुभएको छ। दिनुबेनी तथा शङ्करले सबैलाई सम्झिनु भयो। निस्मा दुङ्गन तामाङले पनि सबैलाई सम्झना गर्नु भएको छ। धर्मराजीले नमस्ते मधकाल धर्मराज सबैबाट कार्यक्रम सुन्दैछु, आज मलाई गोविन्द पौडेलको साथी जुनी बलको गीत बजाइदिनु सही भन्नुभयो। आज जन्मदिन मनाउने मेरो बुहारी नानी साबित्रा ढकाल, अनि सानो भतिज नामसाङ तुम्बा पो र झापाका साथी मिसिल रेवतलाई जन्मदिनको शुभकामना, सबैमा शुभ दिनको कामना है, मिठो सम्झना छ भन्नुभएको छ। अञ्जली श्रेष्ठले सबैलाई सम्झिनु भएको छ। कृष्ण तामाङले पनि मिस यू अल भन्नुभयो। रोनिसा राई हुनुहुन्छ, रोनिसाजीले पनि मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। समीक्षा जोशीले नमस्ते रमादीज्यू, नमस्ते समीक्षा जोशी पाँचर मौवाबाट हो, हेप्पी बर्थडे टु यू डियर मिसिङ रिवर्ट एन अपकमिङ सङ डेडिकेटेड टु अल माई फ्रेन्ड्स भन्नुभएको छ। ओके, धेरै धेरै धन्यवाद छ समीक्षाजी तपाईँलाई मेसेजको लागि। अर्को साथी हुनुहुन्छ सिम्पल सरिना, सरिनाजीले हेलो हाई नमस्ते, के छ खबर, म मोरङ कानी पोखरीबाट सिम्पल सरिना गुरुङ हो। आज जन्मदिन मनाउने भदैनी युना गुरुङलाई अनि मिसिङ रिवर्ट बुनु उसापी मगर सबैलाई जन्मदिनको धेरै धेरै शुभकामना छ भनेर लेख्नुभयो। ह्याप्पी बर्थडे टु यू डियर फ्रेन्ड बुद्ध बेगा, अनि नवीन तामाङ दाई, अनि त्यसै गरेर वीरेन्द्र लामा, वीरेन्द्र शरण शरण आले मगर, त्यसै गरेर प्रेम भण्डारी, अनि बेस्ट सुदीप बान्तवा, राज घले मगर, त्यसै गरेर राई पिके, संगीत राई, सुरज राई तुम्सा, त्यसै गरेर पूर्वेली आकाश राई, राजविरही काइला, मातृका बस्नेत, तीर्थ राई, हरफल रोशनी, कुमार योङहाङ, अनि लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूको नाम लेखी बताउनु भएको छ। सरिनाजीलाई थ्याङ्क यू सो मच। अर्को साथी सरला राई हुनुहुन्छ, हाई हाई नमस्ते, इट्स मी तिन्जुरी मिडिया ग्रुप प्रभास नेपाल ग्रुपको मेम्बर सरला राई, अल द वे फ्रम भोजपुर, मिसिङ रिवर्टलाई ह्याप्पी बर्थडे, सुस्मिता राई, दिप्सन फोम्बो लिम्बु, सिमिला चिम्सी राई, अनि मनोज खड्का, मेनुका मुखिया, सुजन कार्कीलाई हेव अ ग्रेट डे भनेर लेख्नु भएको छ। सपना शङ्करले पनि सबैलाई सम्झिनु भएको छ। त्यसै गरेर कुमारी युङहाङ लावती हुनुहुन्छ, सम्झना सबैमा भन्नुभएको छ। महर्जन दिनेशले पनि मिस यू वर्ल्डमा फ्रेन्ड्स भन्नुभएको छ। विनिता दाहाल सुवेदीले हेलो दी, के छ खबर, विनिता दाहाल धनगुटाबाट हो, आज मलाई मायाको मुखमा चिनी भन्ने लोकसङ अल फ्रेन्ड्सको लागि मिस यू भनेर लेख्नु भएको छ। टेकु छेत्रीले नमस्ते भन्नुभएको छ। राज किप्छागी मगरले गुड मर्निङ भन्नुहुन्छ। दुखी कल्पना राईले सबैलाई सम्झिनु भएको छ भने अन्तिममा संगीत सुब्बा हुनुहुन्छ, संगीतजीले हाई लवली साथी सिम्पल सरिना कुमारी योङखाङलाई धेरै सम्झना भन्दै बाई बाई भनेर लेख्नु भएको छ। ओके संगीतजी, तपाईँलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। र अब भने चाहिँ कार्यक्रमबाट मैले पनि विदा माग्ने बेला भइसकेको छ। सो यति बेलसम्म हामीलाई सुनेर साथ दिनुहुने तपाईँलाई विशेष विशेष धन्यवाद भन्न चाहन्छु। अनि विशेष गरी त यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाई बारुसुटी र जाँदै गर्दा साथीले रोजाइमा पार्न भएको यो अर्को निकै नै सुमधुर गीत रहेको छ। टाढा छ सानो अन्तबन्धका आवाज रहेको गीत तपाईँको निम्ति छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुतारामा बिदा चाहन्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल सुमधुर रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले मध्याह्नको 12 बज्यो
3: घरबजुङ घोषणा पत्र जारी गर्ने आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम सेन्जाको आँधी खोलामा नुहाउने क्रममा बगालौं खोलाले बगाउँदा एक महिलाको ज्यान गयो याईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड़ पुराना प्रविधिमा रहेका कमजोरीलाई एआईले लक्षित गर्न सक्ने सम्भावना र भारत र अफगानिस्तान बीचको दोस्रो टी20 क्रिकेट आज नेपाल खबरमा अब पूरा खबर गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहको सम्बन्धमा सबै जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र गरेको छ मन्त्रालयका सहसचिव आनन्द काफ्रेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त छिटो छरितो सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम वसुली गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून अनुसार कार्यवाहीको व्यवस्था मिलाउन निर्देशन भएको छ साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति गर्भवती तथा साना बच्चा भएका महिला ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारको निवेदन र फारम राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा फोटोकपी र स्क्यान सेवा इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन भएको छ मुस्ताङको सदरमुकाम जोमसोममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन शुरू भएको छ घरबजोङ गाउँपालिकाको आयोजनामा घरबजोङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित 2000 भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ सम्मेलन स्थलमा 28 फीट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ त्यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न सम्मेलनको आयोजना गरिएको बताउनुभयो घरबजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणा पत्र जारी गर्नेछ गएको भदौ 10 गते भोटेकसीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबजोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघीय महासभामा भाग लिन जानेर जलवायु सम्बन्धी विषय उठाउने एजेण्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढ़ेको अध्यक्ष लालचन्दले बताउनु भएको छ आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम स्तरको जोखिम रहेको छ बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ भक्तपुर र ललितपुर सहित ताप्लेजुङ तेह्रथुम सोङखुवासभा सोलुखुम्बु सिन्धुपाल्चोक काभ्रे गोरखा तनहुँ लमजुङ कास्की पर्वत बागलुङ म्याग्दी बझाङ बाजुरा र आसपासका जिल्लाभई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ यसअघि गैराती भक्तपुर र काठमाडौँको सीमाना भएर बग्ने मनौरा खोलामा बाढ़ी आएको थियो यसैबीच स्याङ्जाको आँधी खोलामा आज ऋषि पञ्चमीको अवसरमा नुहाउने क्रममा एक महिलाको ज्यान गएको छ वालिङ नगरपालिका 9 भूमरेकी 53 वर्षीय माया पाण्डेको शव भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो उहाँका अनुसार भूमरेको आँधी खोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री राहत कोषमा मौजदात 14 अर्ब रूपियाँ पुग्यो सुन चाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले सहयोगका नाममा गैर कानूनी रूपमा असुली गर्नेलाई कार्यवाही गर्न गृह मन्त्रालयद्वारा सबै प्रशासनलाई निर्देशन, मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,02,73,29,000 रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरणमा विभिन्न 9 बैंकमा 10,40,49,43,000 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 बैंकमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट रसुवाको भटेकोशी बाढ़ीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 रूपियाँ निकासा गरिएको थियो। सुन चाँदीको भाव आज पनि घटेको छ। सुन आज तोलामा 900 रूपियाँले घटेर तोलाको 3,01,00,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। तीजको दिन हिजो पनि सुन चाँदीको भाव घटेको थियो। सुन हिजो तोलामा 1,200 रूपियाँले घटेर तोलाको 3,01,000 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी आज तोलामा 20 रूपियाँले घटेर तोलाको 4,600 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशका खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायका प्रमुखले बताउनु भएको छ। अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेटी महानिर्देशक अबिगेल ब्राडसाले क्यानबेरामा आयोजित एक सम्मेलनमा एआईसँग सम्बन्धित सम्भावित आक्रमणले सरकारी निकाय तथा व्यवसायहरूले प्रयोग गरिरहेका पुराना प्रविधिमा रहेका कमजोरीलाई लक्षित गर्न सक्ने सम्भावना रहेको र यसका लागि अस्ट्रेलियामा पूर्व चेतावनी प्रणाली विकास गर्न आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। उहाँले सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गर्न आवश्यक तयारी र सहकार्यलाई निरन्तर प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको चीनिया समाचार संस्था सिन्हुआले जनाएको छ। ब्राडसाले यो धारणा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकारी डारियो अमोडेईले एआई विकासको गतिकै समीमित बनाउन तथा स्वतन्त्र मूल्यांकनकर्ता मार्फत एआई नमूनाहरूको सुरक्षा मापदण्ड परीक्षण गर्न आग्रह गरेको केही दिनपछि आएको हो। अमोडेईको धारणालाई ओपन एआईका प्रमुख कार्यकारी अधिकारी स्याम अल्टम्यान र एक्सएआईका प्रमुख एलन मस्कले पनि समर्थन जनाउनु भएको छ। अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरको मध्यावधि चुनाव अघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे जसले अमेरिकी हुलाक सेवा यूएसपीएसलाई हुलाकबाट गरिने मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय भने आइसकेको छैन। ट्रम्प प्रशासनको योजना अदालतले अस्वीकार गरेपछि लाखौं मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको अब खेल खबर। भारत र अफगानिस्तान बीचको दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ। यो खेल दिल्लीको अरूण जेटली रंगशालामा बेलुका 7:45 शुरू हुनेछ। 3 खेलको श्रृंखलामा भारत 1-0 अगाडि छ। पहिलो खेल भारतले 7 विकेटले जितेको थियो। श्रृंखलाको तेस्रो तथा अन्तिम खेल पर्सि बिहिबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गृह मन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई 5 बुधे परिपत्र, सहयोगका नाममा गैर कानूनी रूपमा असुली गर्नेलाई कार्यवाही गर्न निर्देशन। मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन शुरू, भोलिसम्म चल्ने सम्मेलनले घरबजम घोषणा पत्र जारी गर्ने। आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम। स्याङ्जाको आँधी खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा 1 महिलाको ज्यान गयो। एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड़। पुराना प्रविधिमा रहेका कमजोरीलाई एआईले लक्षित गर्न सक्ने सम्भावना। र भारत र अफगानिस्तान बीचको दोस्रो टी20 क्रिकेट आज। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: अरू
1: 97.6 MHz हरपल हर तपाईं सँगै आदरणीय श्रोता मानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरूणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौं। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

प्रिय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईँहरूमा उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: अरुण
1: 97.6 MHz
0: हरपल
1: तपाईं सँगै
2: लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
1: विजय लिम्बु 5.1 कुशवा हाल मलेसिया,
2: सोनिम शेर्पा सिद्धितर नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
1: राजबिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
2: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
1: जीवन फावेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
1: सूरज राई तुम्सा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
2: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
1: अनिस टेम्बे लिम्बु सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: जुनिता चामलिङ राई फिदिन नगरपालिका 5 सरसुला केराबारी 5 हाल कुवेत,
1: कृष्ण तामाङ 5 नगरपालिका 6 वाना हाल साउदी अरब,
2: रवि पहरे हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
1: साइली सुनिया कुलुङ मकालु गाउँपालिका 6 शङ्खुवासभा,
2: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 हाल कुवेत,
1: सपना तामाङ मोक्तान 5 नगरपालिका 7 वावन शङ्खुवासभा,
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5
1: विस्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवासभा फिनाल साउदी अरब,
2: युनिसेफ लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
1: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
2: सुनिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खरान शङ्खुवासभा,
1: दिलसराई देउमाई नगरपालिका 1 इलाम
2: र ठुङ्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट।

0: महिना छत्तीसमा ढल्किएर यो निकै नै सुमधुर गीत सँगै तपाईँलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण लोकपारखी मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाईमा पनि सधाजै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। लेखबेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभबाट सुनिरहनु भएको छ भने मोबाइल एप्लिकेशनहरूबाट पनि रेडियो अरुणलाई मजाले सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो अलिफिम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट हामीलाई यो समयमा तपाईँले सुनेर साथ दिन सक्नुहुन्छ। आशा गर्छु तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ। कार्यक्रम लोक चौतारी आउने गर्दछ हप्ताको छ दिन तपाईँसँग हामी जोडिन्छौं फरक बार अनि फरक बसाएको साथमा आइतबारदेखि शुक्रबारसम्म तपाईँसँग जोडिँदै गर्दा आज भने मंगलबारे बसाई हो। आज के गर्छौ त भन्दा आज चाहिँ तपाईँको रोजाएका सुमधुर भाषाहरू तपाईँको लागि सुनाउनेछु। जो जति साथी सुनिरहनु भएको तपाईँलाई कुनै पनि भाषा मन परेको होला सुन्न मन लागेको होला यदि त्यस्तो हो भने हामीलाई फोन गर्न सक्नुहुन्छ। फोन गर्नको लागि 98 40 68 68 23 यो नम्बर तपाईँको निम्ति खुल्ला भइसकेको छ। पक्कै पनि तपाईँ जोडिनुहुन्छ तपाईँलाई मनपर्ने भाकाहरू जयमा पार्नुहुन्छ। तपाईँको निम्ति ती सुमधुर भाकाहरू सुनाउनेछु मैले र सँगै फेसबुक लाइभबाट सुनेर साथ दिने साथीहरू हुनुहुन्छ तपाईँले पनि फेसबुक लाइभको कमेन्ट बक्सबाट सहभागिता जनाउन सक्नुहुन्छ। कहाँ कहाँ हुनुहुन्छ कसरी कसरी सुन्दै हुनुहुन्छ छोटकरीमा मेसेज पठाउनुहोस् तपाईँलाई त्यहाँबाट पनि जोड्ने जमर्को गर्नेछु। म ढिला नगरिकन अब म तपाईँलाई नै जोड्न चाहन्छु। आजको निम्ति पहिलो सहभागी साथी फोन लाइनमा हुनुहुन्छ कामत आउनु भएको छ उहाँलाई नै म ढिला नगरिकन स्वागत गर्न चाहन्छु। नमस्कार हजुर। हजुर नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ? निमा शेर्पा काठमाडौँबाट बोल्नुभयो। के छ तपाईँको खबर? आराम हुनुहुन्छ?
1: आरामै छु। अहिले त यतातिर घाम दिनभरि लागेर अहिले चाहिँ शीतल छ हो।
0: दिनभरि चाहिँ मजाले घाम लाग्यो त्यता। ए ला ठिक छ है। अनि कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन यहाँले? ए ला ठिक छ ठिक छ। आज रुजाएको भाकाहरू राख्नेछौ तपाईँलाई मनपर्ने भाका रोज्नुहोस्।
1: हुन्छ मलाई थानेश्वर गौतमको जुनकिरीको पछि लाग्छ भन्ने गीत बजाइदिनु ल।
0: जुनकिरीको पछि लाग्छ के भन्नुभयो?
1: लाग्दा
0: ए जुनकिरीको पछि लाग्दा थानेश्वर गौतमको है।
1: हजुर हजुर
0: हुन्छ यो भाका राख्छु। अनि ककसलाई सुनाउनुहुन्छ?
1: हुन्छ फर्स्ट म हजुरको लागि बजाउने भाका सुनाउन चाहन्छु।
0: हस् धन्यवाद।
1: अनि अब यो समय कार्यक्रममा माया गर्छु भने मलाई चिन्नु सबैको लागि सम्झेर बस्ने भाका है।
0: नमस्ते बाई बाई। साथी हुनुहुन्थ्यो निमा शेर्पा हामीलाई काठमाडौँबाट फोन गर्नुभयो र एउटा मिठो भाका रोजेर सोटिनु भएको छ। जुन किनेको पछि लाग्दा थानेश्वर गौतमको आवाजमा रहेको यो गीत तपाईँको लागि सुनाउँछ नै। त्योभन्दा अगाडि फेसबुक लाइभबाट सुन्ने साथीहरू पनि धेरै हुनुहुन्छ। लाइभको कमेन्ट बक्सबाट धेरै साथीहरूले सहभागिता जनाइरहनु भएको छ। सुस्मिता नासिरिङ हुनुहुन्छ। हाई नाना सेवा सुस्मिता नासिरिङ भोजुर घर भइहाल कुवेतबाट हो सबैलाई सम्झेको छु भन्नुभएको छ। त्यसै गरेर सुनिता कुलुङ हुनुहुन्छ। सुनिताजीले पनि बालाबाट कार्यक्रम सुन्दैछ है भनेर जानकारी गराउनु भएको छ। अनि अर्को साथी हुनुहुन्छ रेनी सामसन उहाँले पनि मिठो सम्झना सबै साथीहरूमा है भन्नुहुन्छ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरेर आदित्य राई हुनुहुन्छ। हेलो रमा श्रीस लोक अभिवादन म पनि प्रोग्राम सुन्दैछु शङ्खुवा सभा माङतेवाको ठिटो हाल काठमाडौँबाट हो आदित्य राई हो सबै साथीहरूलाई सम्झना गरिन भन्नुभएको छ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरेर सुरज राई तुम्छा हुनुहुन्छ। सुरजजीले हेलो हजुर सेवा म सुरज राई तुम्छा भोसुर घर भई हल मलेसियाबाट सुन्दैछु कार्यक्रम। अहिलेको समयमा ड्युटी जाँदैछु। मौसम आज चाहिँ धुम्म छ सम्झना छ सबैलाई भन्नुभएको छ। हस्नेहालाई धेरै धेरै धन्यवाद छ। कृष्ण तामाङले सबैलाई सम्झेको छु नाचिरहेको छु है म पनि पीत सङमा भनेर लेख्नु भएको छ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद भन्छु। अनु शेर्पाले पनि कार्यक्रम सुनिरहनु भएको छ। अहिले पनि कार्यक्रममा साथीले रोजाइमा पार्नुभएको यो गीत राख्छु सन्देह।

0: हजुर, यो निकै नै मिठो गीतमा साथमा फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ। लेक बेसीको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनको विभिन्न माध्यमबाट हामीलाई तपाईँले सुनिरहनु भएको छ। पाला तपाईँको हो। आजको यो मंगलबारे बसाईमा तपाईँकै रुजाएका समधुर भाकाहरू मैले पस्किरहेकी छु। यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा, उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो,
0: नमस्ते। नमस्कार हजुर। नमस्ते नमस्ते, बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? हाम्रो अरुण पारीको मित्र वरुणजी आउनुभयो। के छ खबर? सन्चै हुनुहुन्छ? खाना पकाउने जिम्मा तपाईँको? ए ल, ठिक छ ठिक छ। भनेपछि कार्यक्रम पनि मजाले सुन्दै हुनुहुन्छ कि कसो है? ठिक छ, हुन्छ, खुसी लाग्यो। अब तपाईँलाई मनपर्ने भाका रोज्नुहोस् न। आज कुन भाका सुन्नुहुन्छ? फेरि एकचोटि भन्नुहोस् त। ठिक छ, बेची गाईको गोठ, यो भाका तपाईँको लागि राख्छु। अनि यो भाका कसलाई सुनाउनुहुन्छ वरुणजी?
1: विशेष गरी अब तपाईँलाई अब एकदम मजाले उयो गर्नुलाई भन्न चाहन्छु। अनि मेरो एकदम प्रिय साथी आशिष बस्नुहोस्, अनि हिजो जन्मदिन मनाउने हाम्रो कमलालाई एकदम ढिलो भए पनि जन्मदिनको शुभकामना ढिलो भए पनि भन्न चाहन्छु। अनि हाम्रो रतन लामाको छोराको जन्मदिन आउँदैछ, उहाँलाई ठुलै ह्याप्पी बर्थडे भन्न चाहन्छु। अनि प्याज चिमेन बस्नुहोस्, अनि त्यसै गरी हाम्रो ढकाल धर्मराज, रोमन रतन तामाङ, पूर्वली आकाशलाई, सुमित सुविता, सुनिता कुलुङ लगायत धेरै साथीहरू हुन्छ, सुनिता दुःख कला मुख्य सबै सबैलाई आफ्नो गीतै छ।

हजुर बेसी गाईको गोठ यो निकै सुमधुर पूर्वेली भाका तपाईँको निम्ति प्रस्तुत गरे अभय ढुङ्गेल एलिना राई सुस्मिता कटवाल र राज राईको आवाजमा सजिएको यो भाकालाई आज वरूण चन्चनेले रोजाईमा पार्नुभयो। तसर्थ भर्खरै तपाईँले यो मिठो भाका सुन्नुभयो। अब पालो तपाईँको हो। आज धेरै भन्दा धेरै भाकाहरू पस्किनेछु। तपाईँकै रोजाईका भाकाहरू तपाईँलाई नै सुनाउनेछु। म फेरि पनि ढिला नगरिकन फोन कलतर्फ नै लाग्न चाहन्छु। साथी लाइनमा हुनुहुन्छ। नमस्कार हजुर। हेलो नमस्ते हजुर। हजुर नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? हजुरको शुभ नाम फेरि भन्नुहोस् त। मामलिङबाट के नाम भन्नुभयो? तिर्सना राया भन्नुभयो। ए ल, तपाईँको फोनमा अलिक बढी डिस्टर्ब आएको छ होइन? किन यस्तो भयो के छ? अहिले मलाई मजाले सुन्दै हुनुहुन्छ नि? ए ल ठिक छ ठिक छ, अब भाका रोजिहाल्नुहोस् न त। कक्का के सुन्नुहुन्छ? ल ठिक छ, साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो, उहाँसँग म छुटे। विशेष गरी यो बसाईमा तपाईँले फोन गर्दै हुनुहुन्छ भने तपाईँले चाहिँ अलिकति नेटवर्क आउने ठाउँमा गएर फोन गर्नुभयो भने चाहिँ अनि तपाईँ यदि हल्ला खल्लामा हुनुहुन्छ, कतै काममा व्यस्त हुनुहुन्छ भने एकैछिन तपाईँले धेरै लामो समय पनि हामीलाई दिन परेन, कल लागिसके पश्चात चाहिँ एक मिनट चाहिँ तपाईँ एकदमै शान्त ठाउँमा गएर बोलिदिनु भयो भने तपाईँसँग कुराकानी गर्न पनि मजा आउँछ होइन? र यो कार्यक्रममा हामी विशेष गरी लोकदोहोरी भाकाहरू सुन्ने अनि सुनाउने गर्छौं। तपाईँलाई मनपर्ने भाकाहरू छन् भने लोकदोहोरी भाकाहरू चाहिँ रोजाईमा पारिदिनुहोला, यो म आग्रह गर्न चाहन्छु। र साथीले कक्का के के गीत सुन्छु भन्नुभयो, यो चाहिँ के हो खास? अब लोक भाका हो होइन? होइन ठिक छ, अब सुनौ न त, साथीले रोजाईमा पारिसक्नु भएको छ, सोटो मिठो भए पनि यो भाका राख्छु अनि यो भाका पश्चात फेरि म तपाईँसँग नै जोडिनेछु। सुनिरहनु भएको छ भने 9840 68 68 23 नम्बर खुल्ला छ अहिले भने यो मिठो गीत।

0: हजुर कक्का केकी यो निकै नै मिठो गीत तपाईँको निम्ति प्रस्तुत गरे कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँको रुचाएका भाकाहरू मैले तपाईँलाई नै सुनाइरहेकी छु। अबको छ बजेसम्म तपाईँसँग रहन्छु। तपाईँको रुचाएका अन्य थुप्रै भाकाहरू तपाईँको निम्ति सुनाउनु छ। फेरि पनि म ढिला नगरिकन फोन कलतर्फ नै लाग्न चाहन्छु। यति बेला साथी लाइनमा हुनुहुन्छ। नमस्कार हजुर।
1: हजुर नमस्ते
0: नमस्ते को बोल्दै हुनुहुन्छ? भोजपुरबाट शम्भु कुलुङ आउनुभयो। के छ तपाईँको खबर? सन्चै हुनुहुन्छ शम्भुजी?
1: मेरो खबर ठिकै छ, राम्रै छ। भन्दाखेरि यतिखेर नुहाएर बसिरहेको, प्रोग्राम सुनेर यतिकै बसिरहेको भन्नुपर्छ।
0: कार्यक्रम सुनेर बस्नु भएको छ, भर्खरै फ्रेस भएर बस्नु भएको छ है। ल ठिक छ, अब तपाईँलाई मनपर्ने भाका आज कुन चाहिँ हो? गीत रोज्न सक्नुहुन्छ, भाका रोज्न सक्नुहुन्छ?
1: हुन्छ, मलाई धेरै मनपर्ने गीत म रोज्छु, अन्जु पन्तको आवाजमा रहेको रेशमीको डोरी भन्ने गीत बजाइदिन न है।
0: रेशमीको डोरी भन्नुभयो?
1: हजुर,
0: ककुसको आवाजमा भन्नुभयो अन्जु पन्त, त्यसै गरेर यो चाहिँ लोक भाका हो नि? खासै हामीले अझ भनौ न, कार्यक्रम लोक चौतारीमा चाहिँ टिपिकल लोक भाकाहरू सुन्न पाए, सुनाउन पाए होइन, कार्यक्रमको पनि एउटा अर्थ रहन्थ्यो कि होइन। ठ्याक्कै लोक भाका नै हो भने त मैले राख्छु है, तपाईँलाई एकिन छ कि छैन? ल ठिक छ, हुन्छ यो राख्छु नि त। अब सुनौ, सुनिसके पश्चात थाहा होला, त्यस पश्चात तपाईँलाई पनि अर्को पटकदेखि एकिन हुन्छ नि त होइन? हुन्छ ल साथी सम्झिनु।
1: सुन्छ प्रसाद दिदी हजुर लगाएका अरुणा मोल इन्टरटेनमेन्टलाई नै गुड नाइट शुभेच्छा पनि भन्न चाहे, अनि जो जति साथीहरूलाई प्रोग्राम सुनेर बस्नु सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टिन्छु। नमस्ते, टेक केयर, बाई बाई।
0: हस् नमस्ते, साथी हुनुहुन्थ्यो शम्भु कुलुङ, हामीलाई फोन गर्नुभयो भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटिसकी। विशेष गरी कति साथीहरूलाई चाहिँ गीतहरू जति धेरै सुने पनि त्यो गीतको प्याटर्न कुन हो होइन, कुन प्याटर्न अन्तर्गतको गीत हो भन्ने कुरा कति साथीहरूलाई चाहिँ त्यो विषयमा ज्ञान नभएको पनि हुन सक्छ होइन। त्यो भएको हुँदा चाहिँ केही साथीहरूले टिपिकल साँच्चैको लोक भाका चाहिँ नरोज्नु भएको पनि पाउँछु मैले कहिलेकाहीँ। उहाँले चाहिँ रेशमीको डोरी भन्नुभएको छ, सम्भवतः मैले यो गीत सुनेको छैन जस्तो लागेको छ, लोक भाका हो या होइन। तर कार्यक्रम लोक चौतारीमा चाहिँ हामीले साँच्चैकै मौलिक भाकाहरू सुनौ अनि सुनाऊ, विशेष गरेर चाहिँ यो नेपालीहरूको पहिचान, नेपालीहरू हुनुमा चाहिँ गर्व लाग्छ, यो लोक भाका भन्ने बित्तिकै नेपालीको चाहिँ एउटा पहिचान हो नि त। त्यसैले हामीले मौलिक लोक भाकाहरूको चाहिँ उजागर गर्नुपर्छ होइन, यसलाई चाहिँ हामीले चाहिँ मासिन दिनु हुँदैन, मौलिकतालाई चाहिँ हराउन दिनु हुँदैन भन्ने हाम्रो मान्यता हो होइन। त्यसैले लोक भाकाहरू सुन्ने अनि सुनाउने गर्छौ। ठिक छ, अब साथीले रोज्न भएको गीत लोक भाका हो या होइन होइन, अनि धेरै साथीहरूले फेसबुक लाइभबाट पनि सुनिरहनु भएको छ, लाइभको कमेन्ट बक्सबाट धेरै साथीहरूको सहभागिता मैले चाहिँ निहालिरहेको छु। रजिना घतानीले सबैलाई सम्झिनु भएको छ, राजविरही काइलाले पनि हामीलाई सुनिरहनु भएको छ, त्यसै गरेर सानुमाया शेर्पा हुनुहुन्छ, उहाँले पनि हामीलाई कुवेतबाट सुन्दै हुनुहुन्छ, पाँच कबनको मित्र हुनुहुन्छ। त्यसै गरी अर्को मित्र हुनुहुन्छ सरु छेत्रीले पनि कार्यक्रम सुनिरहनु भएको छ, यहाँलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। तपाईँ जहाँ जहाँ रहेर भए तापनि हामी सँगै हुनुहुन्छ, हाम्रै साथमा हुनुहुन्छ, यही अपेक्षा गर्दै अब पनि कार्यक्रममा साथीले रोज्नु भएको यो गीत राख्छु, सुन्दै रहनुहोस्।

0: हजुर रेशमीको डोरी बाटम बाटम हो मुठु साटम साटम हो यो गीतलाई शम्भु कुलुङले रोजाईमा पार्नुभयो तर यो चाहिँ मौलिक लोक भागा भने चाहिँ होइन है तपाईँ सुनिरहनु भएको छ भने हामीसम्म जोडिन सक्नुहुन्छ 9840 6823 नम्बर खुल्ला छ अब आउने साथीहरूले चाहिँ मौलिक भाकाहरू नै रोज्नुहुनेछ केही अपेक्षा गर्दै म फेरि पनि फोन कलतर्फ नै लाग्न चाहन्छु यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
1: हजुर नमस्कार
0: नमस्कार हाम्रो लोकपारखी साथी हजुरको शुभ नाम आफैले भनिदिनुहोस् न अरुण तर्न निकै गाह्रो भएको थियो बर्खा लागेर हो कि कस्तो हो त्यही त बर्खा लाग्यो अरुणमा चाहिँ बाढी आयो होला होइन आज पनि त्यही गीत सुन्ने हो कि कसो हो राजुजी
1: आज त अब विशेष भाका नै अब अन्तिम भए पनि
0: हो नि आज त अब विशेष ऋषि पञ्चमी होइन आजसम्म त अब तिजै मानिन्छ के छ तपाईँको खबर खबर सुनाउनुहोस् न के गर्दै हुनुहुन्छ
1: केही गरेको छैन घरतिर बसी बसाइ भन्नुपर्छ पानी परो दिनभरि जस्तो अहिले चाहिँ अहिले रहिरहेको अवस्था चाहिँ यति बेला ठिकै छ आरामै छु भन्नुपर्छ नि हजुर सन्चै आरामै हुनुहुन्छ धेरै बोल्न पाएँ हौ म त
0: हामी त एकदम ठिक छौँ आराम छौँ सन्चै छौँ राजुजी होइन तपाईँहरूको मायाले गर्दा एकदमै ठिक ठाकै छौँ ठिक छ मलाई नै खुसी लाग्यो लामो समय पश्चात यहाँ जोडिनु भएको छ आवाजमा आवाज मिसाएर कुराकानी गर्न पाइयो भाला कसरी गर्न पाइयो हजुर अनि आज कुन भाका सुन्नुहुन्छ होला तिज विशेष भन्नुभएको छ भाका रोज्नुहोस्
1: सधैँभरि यो फुलको चाहिँ सारी भन्ने बजाइदिनु न यो सिन्दु मल्लको आवाजमा रहेको हो कि कस्तो अब होला कि त्यो भए नि अब यो गीत बजाइदिनुहोस् न ल
0: सुनिता दुलाड गोला सम्भवत
1: हजुर
0: ठिक छ यो मिठो भाका छ तपाईँको लागि राख्छु राजुजी साथी सम्झिनुहोस् न
1: हुन्छ अब वचन गीत सुनाउनु पर्दा हजुरलाई सुनाउन चाहन्छु ढिलै भए नि चिज धेरै धेरै शुभकामना हाम्रो रेडियो अरुण होल इन्टरटेनमेन्टकै लागि पनि दीर्घायुको कामना गर्न चाहन्छु धेरै धेरै तपाईँहरूलाई अनि अब हाम्रो जति पनि दिदी बहिनी दाजुभाइ नेपाली मनहरूलाई सम्पूर्णलाई ढिलै भए पनि चिजको धेरै धेरै शुभकामना अब वचन गीत सुनाउँदै सबैलाई मिठो सम्झना भन्दै जान्छु नमस्ते नमस्कार है त
0: नमस्ते साथी हुनुहुन्थ्यो राजु कटुवाल भोजपुरबाट जोडिनु भयो एकदमै लोकपारखी साथी हुनुहुन्छ नियमित रूपमा कार्यक्रम सुनि नै रहनुहुन्छ अब त्यही हो फोन लाग्नु नलाग्नु सहभागिता जनाउनु नजनाउनु त आफ्नो ठाउँमा छ तर एकदमै मिडियालाई माया गर्नुहुने साथी लोकपारखी साथी उहाँसँग म छोडिसकेकी छु फेसबुक लाइभबाट धेरै साथीहरूले कमेन्ट बक्स मार्फत सहभागिता जनाउँदै हुनुहुन्छ अञ्जना इस्माली मगर हुनुहुन्छ हाई भन्नुभएको छ राई पिकेजीले पनि नमस्ते भनेर मेसेज छोड्नु भएको छ त्यसै गरेर भावना चामलिङ हुनुहुन्छ भावनाजीले सबैलाई सम्झेको छु भनेर लेख्नुभयो अञ्जना शंकर कैलालाले नमस्ते हजुर म पनि सुन्दैछु है हजुरको मिठो आवाजमा यता 5.9 अञ्जना शंकर हो यता त पानी परिरहेको छ बिचक साई भन्नुभयो अघि आफ्नो एकदमै ख्याल गर्नुहोस् होइन अनि त्यसै गरेर अर्को साथी रञ्जना बाहिङ राईले सबैलाई सम्झिनु भएको छ अनि त्यसै गरेर सविता बी भन हुनुहुन्छ उहाँले पनि हेलो आई मिस यू भन्नुभएको रहेछ थ्याङ्क यू सो मच त्यसै गरेर संगीता गोङबा हुनुहुन्छ संगीताजीले पनि सबैलाई सम्झेको छु भन्नुभयो पुष्पाञ्जलीजीले पनि सबैलाई सम्झिनु भएको छ यहाँलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु राजेश तामाङ फेसबुक आइडी भएको साथीले हेलो दिदी म पनि सुन्दैछु है भोजपुरबाट सबैलाई सम्झेको छु है भन्नुहुन्छ हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ अनि भावना मगर हुनुहुन्छ भावनाजीले पनि हेलो नमस्ते नमस्कार दिदी म पनि कार्यक्रम सुन्दैछु फेसबुक लाइभबाट भन्नुभएको छ भारतबाट सबैलाई सम्झेको छु भन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै अब भने यो मिठो भाका राख्छु तिज विशेष भाका हो फुल बुट्टे सारी जुन बुट्टे पारी भोलको भाका हो सुनिता दुलालको आवाज सुनेको यो भाका राजुजीले रोज्नुभयो सुन्दै रहनुहोस् Oh,

0: एकदम सन्चै आरामै एकदम बिजोग छ आज बिहानैबाट पानी परेर अरू सब ठिक छ.
1: आज पानी बिहानैबाट निरन्तर झरी लागेको हो र त्यतातिर?
0: एकदम अब यो चिजको झरी चाहिँ लागे जस्तो छ, वर्षामा पनि यस्तो थिएन, एकदम निरन्तर फार्दै बिहानबाट.
1: ओहो ला हुन्छ, अब यो झरीमा त अलिकति होइन अब निकै धेरै ठुलो पानी पनि पर्न पर्दैन. निरन्तर झरी चाहिँ केही दिन लाग्यो भने त अब होइन भनौँ न पहिरोको जोखिम हुने यताउति हुन्छ नि त. त्यो भएको हुँदा चाहिँ आफ्नो धेरै ख्याल गर्नु होला भन्न चाहन्छु. अनि के छ अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ? हुन्छ ल रोज्नुहोस्.
0: मलाई त्यो एकदम फुलबेली भएका पुरानो मेरो लागि त मिठो छ, मालिङ्गो काटिनीलाई बिनायो बाजा भनेर राख्नु
1: ल. मालिङ्गो काटिनीलाई बिनायो बाजा यो भाका राख्छु तपाईँको लागि मात्र होइन, यो चाहिँ सबैको लागि मिठो हुनुपर्छ सायदै. हुन्छ साथी सम्झिनुहोस्.
0: हुन्छ शिशाले मिठो आउँछ पनि हजुरलाई नै बस्ने भाका एकदम सुनेर इन्जोय गर्नु होला, धेरै सम्झना माया भन्न चाहन्छु. अनि यस्तो मेरो छोरी करिना अनि छोरी कतिना धेरै कामना छ कि चाहे ठिक हो भन्न चाहन्छु. अनि यो टाइममा

नेतैतिर भेटमार्ने बेला भएको छ। समयले पनि नेटो काट्नै लागिसकेको छ। अनि फेसबुक लाइभबाट सुन्ने साथीहरू धेरै हुनुहुन्छ। कतिपय साथीहरूको त मैले मेसेज वाचन गर्न पनि सकिनँ होइन। विजयजीले पनि कार्यक्रम सुनिरहनु भएको रहेछ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ लक्ष्मी दाहाल। लक्ष्मीजीले नमस्कार हजुर, म मोरङको सलकपुरबाट सुन्दैछु भन्नुभएको छ। त्यसै गरेर सैलुङ शर्मिला सिलवाल हुनुहुन्छ, उहाँले पनि हेलो नमस्ते, म पनि सुन्दैछु है, दोलखा सैलुङ हाल चाहिँ भक्तपुरबाट हो, सबैलाई सम्झेको छु भन्नुभएको छ। मदन लिङ्खाले आई मिस यू अल एन्ड एभ्री वान भनेर लेख्नु भएको छ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अब भने चाहिँ मैले कार्यक्रमबाट विदा माग्नुपर्छ। सँगसँगै हामीलाई धेरैवटा माध्यमबाट सुन्ने साथीहरू हुनुहुन्छ। फेसबुक लाइभबाट पनि उत्तिकै धेरै साथीहरूले साथ दिनुभएको छ। धेरै साथीहरूले कार्यक्रममा सेयर गरेर पनि साथ दिनुभएको छ। आजको कार्यक्रमलाई भावना मगरजीले पनि सेयर गरेर साथ दिनुभयो। सरू छेत्रीले पनि सेयर गर्नु भएको छ। अनि त्यसै गरेर सरू छेत्रीले धेरैवटा ग्रुपमा सेयर गरेर साथ दिनुभएको रहेछ। विजय मादेन हुनुहुन्छ, उहाँले पनि कार्यक्रमलाई सेयर गर्नु भएको छ। राजगृही काइनाले सेयर गरेर साथ दिनुभयो। सुनिता गुलुङ हुनुहुन्छ, त्यसै गरेर सुनिताजीले धेरैवटा ग्रुपमा आजको कार्यक्रमलाई सेयर गरेर साथ दिनुभएको छ। लिम्बू विजयजीले पनि धेरैवटा ग्रुपमा सेयर गर्नु भएको छ। धेरै धेरै धन्यवाद भन्न चाहन्छु। लगायत लगायत अन्य साथीहरू पनि हुन सक्नुहुन्छ होइन। कतिपय साथीहरूको चाहिँ सेयरिङमा हामीले देख्दैनौँ, किनकि उहाँहरूको चाहिँ प्राइभेसीको कारणले हुन्छ होइन। कतिपय साथीहरूले चाहिँ आफ्नो फेसबुकलाई चाहिँ आज भोलि आफ्नो सुरक्षाको निम्ति भनेर चाहिँ फेसबुक प्रोफाइल लक गर्ने गर्नुभएको हुन्छ। यदि प्रोफाइल लक गर्नुभएको साथीहरूले आजको अथवा जुनै पनि कार्यक्रमहरूलाई सेयर गर्नुभयो भने हामीले यहाँ चाहिँ सेयरिङ अप्सनमा देख्दैनौँ होइन। तपाईँले चाहिँ मेरो नाम चाहिँ आएन, म चाहिँ अबदेखि सेयर पनि गर्दिनँ भनेर चाहिँ नभन्नु होला भन्न चाहन्छु। जसरी भए पनि हामीलाई साथ दिनुभयो, कतिपय साथीहरूले सेयर गर्नुभएको छ, सुन्नु भएको छ, तीन दिनसम्म साथ दिनुभएको छ। सबै साथीहरूलाई धेरै धेरै धन्यवाद, हार्दिक नमन भन्न चाहन्छु। र विशेष यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ तमाम लोकपारखी मनहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा साथीले रोजाइमा पार्नुभएको मालिङको काटी निलैले बोलको भाका तपाईँको निम्ति छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त, नमस्कार, शुभ सन्ध्या।

0: रहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेपछि बाढ़ीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाँचिएको कृष्णवीर सड़कमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सीदेखि दुईतर्फी गाड़ी चल्ने। मकवानपुरमा माइक्रो बस दुर्घटना हुँदा चारजनाको ज्यान गयो।
0: सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमाना दिन सरकारको निर्देशन। रमाना नदिए कारले प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने।
1: पूँजी बजार सुधार कार्ययोजनाले शेयर बजारमा उत्साह। नेप्से 48 अंकले बढ़्यो। अत्यावश्यक वस्तुमा मूल्य वृद्धि र कालोबजारी बढ़्दो। हस्तक्षेप थालेको सरकारको दावी।
2: यो अब महसुस गर्ने गरी नै यसको रिजल्ट एक दुई दिन भित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम शुरू गरिसकेका छौं।
0: सन् 2020 दशक चीनको पक्षमा हुने बारेको बहस तीव्र। अमेरिकाको ऊर्जा नीतिमा परिवर्तनले जलवायु संरक्षणमा चुनौती।
1: र डेभिड वार्नरले काठमाडौँको खाजबाट एनपीएल खेल्ने। जिम्बाब्वेका ब्रेन्डन टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी।
3: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
4: बाढीको वेगले प्रलयको बिगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म।
3: ताजा पृथ्वी, ताजा दायित्व। जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा नीलगिरी हिमालको काठ, काली गण्डकीको तट, मुख्य भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझुङ जलवायु परिवर्तन सम्मेलन 2082 सहभागी बनौ।
4: आयोजक घरबझुङ गाउँपालिका जोमसुम मुस्ताङ।
3: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
4: घरबझुङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 94-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी नदीमा प्रलयकारी बाढ़ी आएको 21 दिन आज पनि मानिसहरू जीवित फँसेको आशंकासहित जलविद्युतको सुरुङमा खोजी कार्य भइरहेको छ। चिलिनी जलविद्युत आयोजनाको सुरुङमा बाढ़ीपछि फँसेका 6 जनाको खोज तथा उद्धारको प्रयास भइरहेको राष्ट्रपतिका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले जानकारी दिनुभएको छ। यसैबीच बाढ़ीका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले विपद सहन सक्ने संरचना निर्माणका लागि नयाँ सुरक्षा अवधारणा अघि सारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आयोजनाको जोखिम न्यूनीकरण र कामदारको सुरक्षाका लागि नीतिगत सुधार सहित 6 मुख्य मुद्दा प्रस्तुत गरेको हो। नयाँ अवधारणामा अनिवार्य पूर्ण संरचनात्मक बीमा, हरेक आयोजनामा सुरक्षा अधिकारीको व्यवस्था, नियमित उद्धार तालिम, स्पष्ट कार्य आकस्मिक योजना, पावर हाउसमा कम्तीमा 30 दिन पुग्ने खाद्यान्न भण्डारण र सुरुङको पुनर्संरचना जस्ता विषय समेटिएका छन्। सरकारले अब जलविद्युत आयोजनालाई अनुमति पत्र दिँदा यी सुरक्षा मापदण्डहरू पालना बारे सम्झौता गर्नेछ।
1: यसबीच नागडुङ्गा मुगलिन सड़क खण्ड र अन्तर्गत कृष्णवीर सड़कमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। त्रिशुलीले कटान गरेर सड़क भाँसिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र कृष्णवीर खण्डमा पर्सी बिहिबारदेखि दुईतर्फी गाड़ी चलाउने सड़क विभागले जनाएको छ। अस्ति आइतबारदेखि केही गाड़ी सञ्चालन भइरहेकामा बिहिबार बिहानदेखि पूर्ण रूपमा सड़क सञ्चालन गर्ने तयारी भइरहेको सड़क विभागले जनाएको छ। बाढ़ी र पहिरोका कारण क्षति पुगेको कृष्णभीरमा विज्ञहरूको प्राविधिक अध्ययनपछि 250 मिटर लामो नयाँ ट्र्याक बनाइएको छ। अहिले सड़कमा ग्राभल गर्ने, नाली निर्माण गर्ने र सुरक्षाका लागि बत्ती तथा ट्राफिक संकेत राख्ने काम भइरहेको छ। सम्भावित पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिनका साथै वैकल्पिक मार्गका रूपमा बेनीघाट फिस्लिङ खण्डमा पनि काम अघि बढ़ाइएको छ।
0: सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको तत्काल पुनर्लाभ, पुनर्स्थापना तथा दीर्घकालीन पुननिर्माणलाई गति दिन विकास साझेदार र गैर सरकारी संस्थाहरूलाई एकीकृत रूपमा परिचालन गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्यमंचको बैठकमा साझेदार संस्थाका प्रतिनिधिहरूले अहिलेसम्म भएका उद्धार तथा राहत कार्यको समीक्षा गर्दै आउँदो सहयोग बारेमा धारणा राखेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अंगका रूपमा मिलेर काम गर्न आग्रह गर्नुभयो। उहाँले प्रभावितको तत्काल आवश्यकता पूरा गर्दै दीर्घकालीन पुननिर्माणका लागि प्रभावकारी सहकारी आवश्यक रहेको बताउनुभयो। बैठकले सरकारी निकाय, सुरक्षा संयन्त्र र साझेदार संस्थाहरू बीच बलियो समन्वय कायम गरी प्रभावित क्षेत्रमा राहत पुनर्स्थापना र क्षतिको पछिको पुननिर्माणलाई तीव्रता दिने निर्णय गरेको छ।
1: रसुवाको बटेकुसी बाढ़ीका कारण कैलाश मानसरोवर र गोसाईगुण्ड भ्रमणमा गएका 34 देशका 607 विदेशी र 188 नेपाली पर्यटक बेपत्ता भएका विवरण सार्वजनिक भएको छ। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमा सबैभन्दा धेरै 189 जना भारतीय नागरिक रहेका छन् भने अमेरिका, मलेसिया, युक्रेन र चीन सहितका पर्यटक पनि सम्पर्कविहीन छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले खोजी तथा उद्धार राहत कार्यलाई तीव्रता दिएका छन्। अहिलेसम्म 310 विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ भने सम्पर्कविहीन भएका अन्य 13 जना सम्पर्कमा आएका छन्।
0: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको खोजी तीव्र पार्न र फेला परेका शवहरूको डीएनए परीक्षण प्रतिवेदन तत्काल उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन्। आजको बैठकमा सांसदहरूले आफन्तको अवस्था थाहा नहुँदा पीड़ित परिवार अन्यलमा परेको भन्दै राहत र पुनर्स्थापना कामलाई पनि तीव्रता दिन माग गरे। साथै विपदपछिको खोज, उद्धार, पुननिर्माण र राहत वितरणको प्रभावकारी अनुगमनका लागि उच्च स्तरीय सर्वदलीय संसदीय विशेष समिति गठन गर्न समेत सांसदहरूले सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराएका छन्।
1: हेटौडाबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सल्ले सुकौरामा दुर्घटना हुँदा 4 जनाको ज्यान गएको छ। आज दिउँसो 2 बजेतिर दुर्घटना भएको गाड़ी सड़कबाट झण्डै 500 मिटर तल भीरमा खसेको हो। इलाका प्रहरी कार्यालय भीमफेटीका अनुसार गाड़ीमा 8 जना चढ़ेका थिए, 4 जनालाई उद्धार गरिएको छ। उद्धार गरिएकामा 1 जनालाई हेटौडा अस्पताल पठाइएको छ भने गम्भीर घाइते 3 जनालाई काठमाडौँ ल्याएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
0: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना दिन सबै सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, 7 प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र पालिकाहरूलाई आज परिपत्र गर्दै सरूवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरूवा भइसकेपछि पनि रमना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएको हो। कतिपय कार्यालयहरू कर्मचारीको सरूवा भइसकेपछि पनि रमना नदी साबिकै कार्यालयमा काम गराउने र त्यहीँबाट तलब तथा भत्ता भुक्तानी गर्ने गरेको पाइएपछि यस्तो व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न भनिएको हो। परिपत्रमा निजामती सेवा नियमावलीमा भएको व्यवस्थालाई स्मरण गराउँदै सरूवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा त्यसरी भुक्तानी भएको रकम सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपर गर्ने स्पष्ट पारिएको छ। मन्त्रालयले सरूवा भएका कर्मचारीलाई रमना दिने विषयमा कुनै ढिलाइ गर्न तथा प्रचलित कानून र नियमावलीमा तोकिएको प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सम्बन्धित कार्यालयलाई आग्रह गरेको छ। मन्त्रालयले सरूवा भएका कर्मचारीले निर्धारित अवधिमा रमना दिने, नयाँ कार्यालयमा हाजिर हुने वातावरण बनाउने तथा तलब भत्ता भुक्तानी सम्बन्धी व्यवस्था कानून अनुसार कार्यान्वयन गर्न सबै निकायलाई सचेत गराएको छ।
1: कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती समाधानका लागि संघ प्रदेश र पालिकाले साझा संकल्पका साथ अघि बढ़नुपर्ने बताउनु भएको छ। मुस्ताङको घरबझोङ गाउँपालिका 4 जोमसम्म आजदेखि शुरू भएको घरबझोङ जलवायु सम्मेलन 2083 उद्घाटन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनको असर कुनै एउटा क्षेत्र वा तहमा मात्र सीमित नरहेकाले यसको सामना गर्न सबै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भएको छ। घरबझोङ गाउँपालिकाको आयोजनामा शुरू भएको सम्मेलनमा देशभरका 420 पालिकाले सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन्। दुई दिनसम्म चल्ने सम्मेलनको मुख्य उद्देश्य हिमाल पहाड़ र तराईका पालिकाले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या जोखिम तथा अनुकूलनका उपायबारे साझा धारणा निर्माण गर्नु रहेको आयोजकले जनाएको छ। यसैबीच सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बजारमा अत्यावश्यक वस्तुको मूल्य वृद्धिमा सरकारी हस्तक्षेप बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
12: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाइसिएको कृष्णवीर सड़कमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सीदेखि दुईतर्फी गाड़ी चल्ने, मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो, सर्व भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देशन, मकवान रमना नदी कार्य प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने लगायत खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। बजारमा दाल चामल तरकारी फलफूल माछा मासु अण्डा जस्ता अत्यावश्यक वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ़ेको छ। ग्यास चिनी जस्ता अत्यावश्यक वस्तु बजारमा उपलब्ध नहुँदा उपभोक्ताहरू मारमा परेका छन्। बजारलाई व्यवस्थित बनाउन र उपभोक्ता हक संरक्षण गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतोल विभाग जस्ता सरकारका विभिन्न निकाय क्रियाशील भए पनि उपभोक्ताले राहत महसुस गर्न सकेका छैनन्। बजार अनुगमन, मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थालाई सहज बनाउन भइरहेका प्रयास बारे साथी सम्झना महर्जनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतसँग कुराकानी गर्नुभएको छ।
2: अहिले खास गरी रसुवा बाढीले मुख्य राजमार्ग अवरूद्ध भएपछि बजारमा असन्तुलन फिल सबैलाई भइराखेको छ। अब यसमा हामीले अहिले वाणिज्य विभाग मार्फत दैनिक 13-14 वटा अनुगमन टोलीहरू परिचालन गरिराखेका छौं। कालो बजारी नहोस्, मूल्य वृद्धि नहोस्, कसैले पनि चाहिँ अब फ्रड गर्न नपाओस् भन्ने हिसाबले, र यसमा अहिले पछिल्लो चरणमा सबैभन्दा बढी अलि ग्यासको आपूर्ति व्यवस्थापनमा जुन दबाव हामीले झेल्नु परिराखेको छ, यो दबाव काठमाडौँ उपत्यकामा विशेष गरी यो राजमार्ग बन्द भइसकेपछि काठमाडौँ धादिङ र काभ्रेमा भएका करिब 22 वटा उद्योगमा सिलिन्डर रिफिलिङ गर्न सकिएको छैन, बुलेट आउन नसकेको कारणले त्यसले गर्दा यताका जो काठमाडौँ भ्यालीमा ग्यास आपूर्ति हुन्थ्यो यताका उद्योगहरूबाट खाली सिलिन्डरहरू पनि हामीले तराईका उद्योगहरूमा लगेर फिलिङ गरेर दैनिक 30-50 हजार सम्मको सिलिन्डरहरू आपूर्ति गरेर अनि बिक्री वितरणको व्यवस्था मिलाउनु परिराखेको कठिन परिस्थितिमा पनि हामी छौं। राजमार्ग चाहिँ बन्ने क्रममा भएको र अब चाँडै भोलि परिस्थिति र खुलिसकेपछि खास गरी बुलेटहरू यताको उद्योगहरूमा आउँछ र अब त्यो पनि अब बिस्तारै सहज हुने स्थितिमा जान्छ भन्ने लागेको छ।
13: यो बाहेक अत्यावश्यकीय चिनी लगायतका खाद्य वस्तुमा चाहिँ अचाक्ली मूल्य वृद्धि भइरहेको छ, अनुगमन पनि गरिरहनु भएको छ, यति हुँदा हुँदै पनि किन बढ़िरहेको छ त मूल्य?
2: अब यो मूल्य वृद्धिको कारण हामी पनि अहिले हेरिराखेका छौं, खास गरी उत्पादक र नेपालमा ल्याउने आयातकर्ताको लेभलदेखि लिएर खुद्रासम्मको लेभलमा कहाँनिर चाहिँ यो चाहिँ अलिकति गडबड भइराखेको छ अथवा के हो सिनारियो भनेर हामी त्यो अध्ययन गरिरहेका छौँ। अहिले चिनीको हामीले हिजो मात्रै पनि खास गरी हाम्रो सरकारी संस्थानहरू एसटीसी र खाद्यसँग जति उपलब्ध छ त्यसलाई मार्केटमा लैजाने विषयमा हामीले कुरा गरिराखेका छौँ। केही मार्टहरू जो चाहिँ अलि धेरै ब्रान्चहरू भएको मार्टहरू छ, ती मार्टहरू मार्फत हाम्रो सरकारी संस्थानहरूबाट चिनी उपलब्ध गराएर त्यहाँबाट चाहिँ हामी बिक्री वितरण सहज बनाउने, त्यो मूल्यलाई नियन्त्रण गर्ने हिसाबले हामी इन्टरभेन्सन गर्दैछौँ। आजैदेखि त्यो सुरु भइराखेको छ र जहाँसम्म चामल दाल तेलको सन्दर्भ छ, आयातकर्ताको लेभलमा र उत्पादकको लेभलदेखि तल खुद्राको लेभलमा जाँदाखेरि त्यसको चेन इफेक्ट कहाँनिर परेको छ भन्ने अहिले हाम्रो अनुगमन टोली त्यसमा फोकस भएर काम गरिराखेको स्थिति छ। हामीले सम्बन्धित आयातकर्ताका छाता संस्थाहरू र खास गरी उद्योगका छाता संस्थाहरूसँग चाहिँ यो खालको कुराहरू हुनुहुँदैन भनेर हामीले निर्देशन पनि दिइराखेको स्थिति छ।
13: उपभोक्ताले चाहिँ सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह नगरेको महसुस गरिरहेका छन्। उपभोक्ताले महसुस गर्ने गरी कहिलेदेखि चाहिँ अलिकति सहज होइन,
2: यो अब महसुस गर्ने गरी नै यसको रिजल्ट एक दुई दिन भित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम सुरु गरिसकेका छौँ। बजारको चाहिँ व्यवस्थापन गर्ने काम निजी क्षेत्रले गरेको छ, सरकारले क्याटालिटिकको भूमिका मात्रै निर्वाह गरिराखेको स्थिति हो। बढीभन्दा बढी निजी क्षेत्र जिम्मेवार हुनुपर्छ र यी कुराहरूलाई व्यवस्थित गर्नको लागि निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्ने, निजी क्षेत्र पनि जिम्मेवार हुने, निजी क्षेत्रले पनि एउटा आफ्नो चाहिँ इथिक्समा रहेर सोसल कर्पोरेट रेस्पोन्सिबिलिटी निर्वाह गर्ने कुराहरू पनि साथसाथै आउँछ। त्यही हिसाबले उहाँहरूलाई हामीले भनिराखेका छौँ, मूल्य बढी लिएको भन्ने तपाईँहरू कहाँ गुनासो आएको छ भने हामीलाई सेयर गर्नुहोस् न, हामी स्पेसिफिक रूपमै त्यसलाई चाहिँ नियन्त्रण गर्नेतर्फ तत्कालै लागिरहेछौँ, हामी गर्छौँ। जसले चाहिँ अब चाहिँ गल्ती गरेको छ, जसले कमी कमजोरी गरेको छ, उहाँहरू सजायको भागीदार पनि हुनुहुन्छ र जसले फेयर काम गर्नुभएको छ उहाँहरूलाई चाहिँ मन्त्रालयले प्रमोट पनि गर्छ र सहजीकरण पनि गर्छ। फेरि
0: हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत। नेपाल दर्पणमा खबरको सिलसिला। सांसदहरूले दैनिक उपभोगी वस्तुमा अस्वाभाविक मूल्य वृद्धि र कालो बजारी नियन्त्रण गर्न तथा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकको सुन्ने समयमा उहाँहरूले उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन र नागरिकलाई सहुलियत दिन सरकारसँग माग गर्नुभएको हो। सांसद बदन कुमार भण्डारीले ग्यासको अभावसँगै अहिले तेल, चिनी, दाल, चामल लगायत दैनिक उपभोगी वस्तुको मूल्य आकाशिएको भन्दै तत्काल मूल्य वृद्धि नियन्त्रण गर्न माग गर्नुभयो।
1: सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाले आज शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। हिजो अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत लाभकर अहिलेको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना सार्वजनिक गरेपछि आज बजारमा उत्साह देखिएको हो। आज शेयर बजार परिसूचक नेप्से 48.57 अंकले बढ़ेर 2633.62 बिन्दुमा पुग्यो। आज सबै समूहको उपसूचक बढ़ेर बजार हरियाली भएको दिन लगानी र बीमा समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.68 अर्ब कारोबार भएकामा आज 347 कम्पनीको 2,03,00,00 8.29 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम दुई महिना यताकै उच्च हो। यसरी असार 30 गते 8.41 अर्ब रूपियाँ बराबरको शेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयले पूँजी बजार सुधारका लागि हिजो सार्वजनिक गरेको 21 बुँदे कार्ययोजनामा बजारको संरचनागत सुधार, लगानीकर्ताहरूको हित संरक्षण तथा पूँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटिएको छ। कार्ययोजनामा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने गरी पूँजीगत लाभकरमा सुधारको प्रस्ताव गरिएको छ। 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको धितोपत्रबाट प्राप्त लाभमा 3.75% तथा 365 दिन वा त्योभन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रबाट प्राप्त लाभमा 5% पूँजीगत लाभकर कायम गर्ने प्रस्ताव गरिएको छ। यसअघि चालू आर्थिक वर्षको बजेट मार्फत अल्पकालीन लगानीमा 10% र दीर्घकालीन लगानीमा 7.5% पूँजीगत लाभकर कायम गरिएको थियो।
0: यसैबीच गएको आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबार बढ़ेको छ। नेपाल राष्ट्र बैंक अनुसार गएको आर्थिक वर्षमा देशभर झण्डै 7,20,86 करोड़ रूपियाँ बराबरको घर जग्गा कारोबार भएको छ। आर्थिक वर्ष 2081-82 भने देशभर 3,86,15 करोड़ रूपियाँको मात्रै घर जग्गा कारोबार भएको थियो। यस हिसाबले एक वर्षमा घर जग्गा कारोबारको रकम झण्डै 3,34,71 करोड़ रूपियाँले बढ़ेको देखिन्छ। राष्ट्र बैंक अनुसार आर्थिक वर्ष 2082-83 घर जग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्ष तुलनामा 4.74% वृद्धि भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: कृषि मन्त्र नार्कसँग
15: बाढ़ीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: को एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशी को कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
2: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, स्पष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। हुलाकी राजमार्ग अन्तर्गत झापाको झापा गाउँपालिका दुई र गौरीगंज गाउँपालिका एक जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पू महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रूपियाँ जरिवाना तिराउनु भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रूपियाँ सरकारी राजस्व खातामा दाखिला गर्न 35 दिने सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चल अचल सम्पत्ति रोक्का गरी सरकारी बाँकी सर तहसील कार्यालय मार्फत असुल उप गर्ने कार्यालयले जनाएको छ। साथै सड़क विभाग अन्तर्गतका अन्य कार्यालयबाट निर्माण व्यवसायले पाउने कुनै पनि भुक्तानी रोक्का राख्न सम्बन्धित निकायलाई पत्राचार समेत गरेको छ।
5: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। 15 महाधिवेशनलाई लक्षित गर्दै नयाँ निर्देशिका ल्याएको हो। निर्देशिका अनुसार केन्द्रीय सभापतिको उम्मेद्वार बन्न 40,000 रूपियाँ शुल्क लाग्नेछ। सभापतिमा उम्मेद्वारीको दर्ता गर्नका लागि 10 जना प्रस्तावक र 10 जना समर्थक राख्नुपर्ने व्यवस्था समेटिएको छ। यस्तै उपसभापति र महामन्त्री पदमा उम्मेद्वारी दिन 30,000, सहमहामन्त्रीको लागि 2 र केन्द्रीय सदस्य पदमा उम्मेद्वारी पदको लागि 11,000 शुल्क लाग्नेछ। कार्यसूचीमा केन्द्रीय सभापतिदेखि तल्लो तहसम्म उम्मेद्वारी दिनको लागि शुल्क लाग्ने उल्लेख छ।
6: राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसम्मतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकमाथि छलफलपछि सभापति कृष्णबहादुर ओकाएले संशोधन सहित पारित गर्न प्रस्ताव गर्नुभयो। यो प्रस्ताव सर्वसम्मतिले पारित भएपछि समितिले विधेयकको प्रतिवेदन परिमार्जन सहित अनुमोदन गरेको हो। विधेयकमा संक्रामक पशुरोगको पहिचान, रोकथाम, नियन्त्रण तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानून व्यवस्था गर्ने विषय समेटिएको छ।
5: देशभर आज राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँमा मेघगर्जन तथा चट्टान सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। तराईतर्फ कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा मध्य सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघ गर्जन तथा चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
6: यसरी दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढ़ी, नेपालगंज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियसको बीचमा रहेको छ।
5: धनुषाको विदेहा नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरण परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। भदौ 18 गते अपहरण परेका धनुषाको विदेहा नगरपालिका 6 का कमलेश महतोको 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती त्यही नगरपालिकाको वडा नम्बर 1-10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषा कमला नगरपालिका 9 की पुणिता देवी पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो।
6: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी प्रभाव क्रमशः कमजोर हुँदै जाँदा र चीनले आर्थिक कूटनीतिक तथा सैन्य उपस्थिति बढ़ाउँदै लैजाँदा सन् 2020 दशक चीनको दशक बन्ने बहस विश्वभर तीव्र बनेको छ। चीनी राष्ट्रपति शी जिनपिङको नेतृत्वमा चीनले आफ्ना प्राथमिकता अनुकूल अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न खोजिरहेको विश्लेषकहरूले बताएका छन्। अमेरिकी विदेश नीति विश्लेषक रायन ह्यासका अनुसार चीनले अमेरिकासँग तत्काल प्रत्यक्ष शक्ति संघर्ष गर्नुभन्दा आफ्नो प्रभाव विस्तार गर्दै नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाको नेतृत्वका लागि आधार तयार पारिरहेको छ। चीनले अमेरिकी नेतृत्वको उदार व्यवस्थाका कतिपय मान्यता परिवर्तन गर्न खोजे पनि आफूलाई फाइदा पुग्ने अन्तर्राष्ट्रिय प्रणालीका विशेषता भने कायम राख्न चाहेको छ। अन्तर्राष्ट्रिय नियोग यूएसएआईडी जस्ता कार्यक्रममा भएको कटौती र अमेरिकी नीतिमा बढ़ेको स्वार्थ केन्द्रित दृष्टिकोणले अमेरिकाको सफ्ट पावर कमजोर बनाएको विश्लेषण भइरहेको छ। विदेशकै अर्को प्रसंगमा अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट संचालन हुने विद्युत गृहबाट निस्कने पृथ्वीको तापक्रम बढ़ाउने हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। हिजो घोषणा गरिएको यो निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अघि बढ़ाएका जलवायु परिवर्तन सम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखिएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले 3 खर्ब अमेरिकी डलर भन्दा बढ़ी लागत बचत गर्न सक्ने र अमेरिकामा ऊर्जा उत्पादन विस्तार गर्न सहज हुने समाचार संस्था एपीले जनाएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। 39 वर्षका डेभिड वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूला विदेशी खेलाड़ी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शिखर धवन, दोस्रो संस्करणमा विराटनगर किंग्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,270 रन बनाएका छन्। यस्तै उनले समग्र 439 टी20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,248 रन बनाएका छन्। वार्नरसँग भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएल, वेस्ट इण्डिजको सीपीएल लगायतका टी20 लीग खेलेको अनुभव छ।
6: र जिम्बाब्वेका विकेट किपर ब्याटर ब्रेन्डन टेलरले भारतका दिग्गज सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा लामो एकदिवसीय करियरको कीर्तिमान तोडेका छन्। घरेलु मैदानमा अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेन्दुलकरको कीर्तिमान तोडेका हुन्। सन् 2004 डेब्यू गरेता 22 वर्ष र 146 दिनको करियर सहित सन् 2025 अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका 40 वर्षीय टेलर सबैभन्दा लामो समयसम्म एकदिवसीय क्रिकेट खेल्ने खेलाड़ी बनेका छन्। तेन्दुलकरको एकदिवसीय करियर सन् 1999 2012 गरी 22 वर्ष र 91 दिनको रहेको थियो।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: ढोटेकुसी बाढ़ीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाँसिएको कृष्णवीर सड़कमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सीदेखि दुईतर्फी गाड़ी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो।
5: सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देशन। रमना नदिए कारले प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने।
6: पूँजी बजार सुधार कार्ययोजनाले शेयर बजारमा उत्साह। नेप्से 48 अंकले बढ़्यो। अत्यावश्यक वस्तुमा मूल्य वृद्धि र कालोबजारी बढ़्दो। हस्तक्षेप थालेको सरकारको दावी।
5: सन् 2020 दशक चीनको पक्षमा हुने बारेको बहस तीव्र। अमेरिकाको ऊर्जा नीतिमा परिवर्तनले जलवायु संरक्षणमा चुनौती।
6: र डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने। जिम्बाब्वेका ब्रेन्डन टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाड़ी।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: रेडियो अरुण अरुण
1: 97.6 मेगाहर्ज हरपल हर तपाईं सँगै
2: छिटो निस्कन भनेको ढिला भइसक्यो
3: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
2: हे तेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
3: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
2: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
2: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसादी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
4: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्
5: मनोकामना सुनचाँदी पसल
6: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862-13-67-44 9915-38-77-75
7: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ निधार गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस् नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार
8: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0975-72-208 98-421-59-996 संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर चैनपुर नगरपालिका छ संखुवा सभा
9: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि
9: औ लु समस्याको समाधान भनेकै म हो
10: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
9: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
10: लु अब त्यहीबाट जाने
9: लाखे सल्लाह लिएर के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 फोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनौ त
8: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष
0: कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-77042 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
11: लै लै माया लै काटीमा कुटी खसीको मासु सते ऐसालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारंजो बारी।
12: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: हामीहरूको अहिलेसम्मको सबै भिडियोहरू मन पराइदिनु भएकोमा एकदम धेरै धन्यवाद छ र अब आउने नेक्स्ट भिडियो पनि हजुरहरूलाई एकदम राम्रो लाग्छ भन्ने हामीले आशा गरेका छौँ।
1: र हजुरहरूको लागि एउटा खुसीको खबर पनि छ, यो गीतमा डान्स कभर गरेर आफ्नै च्यानलमा अपलोड गर्न सक्नुहुनेछ र
2: जसमा कपिराइट पनि लाग्ने छैन। अनि यदि हजुरहरूलाई डान्स कभर कम्पिटिसनमा भाग लिनु मन छ भने हजुरहरूले जुन भिडियो अपलोड गर्नुहुन्छ त्यसको लिङ्क कपी गरेर यो तल देखाइएको जिमेलमा पठाइदिनुहोस्।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु जुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइको छ भन्थ्यो झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जानु
1: लाखै बेगर के पाक्क बोलेको। मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी।

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। सहयोगका नाममा गैर कानूनी रूपमा असुली गर्नेलाई कार्यवाही गर्न गृह मन्त्रालयको निर्देशन। सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल्ने। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने। अमेरिकाले पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि। र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृंखला खेल्ने बारे बंगलादेश सकारात्मक। अरुण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि हाम्रो पात्र मोबाइल एप्लिकेशन अल एफएम नेपाली रेडियो नेपाली पात्र मोबाइल एप्लिकेशन सँगै रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ। खबर अब विस्तारमा। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रभाग सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई 5 बुधे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त छिटो छरितो सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कार्यवाहीको व्यवस्था मिलाउन निर्देशन दिइएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गरिएको छ। त्यसै गरी सेवा प्रवाहमा प्रभावकारी बढ़ाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारी र कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट नियमित रूपमा अधिआवधिक गराउने विषय समेत उल्लेख छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, 7 वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र पालिकालाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीहरूलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। मन्त्रालयले आज परिपत्र निकालेर निजामती सेवा नियमावली अनुसार सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्याद भन्दा धेरै अवधिको तेस्रो तलब भत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपर गर्ने व्यवस्था रहेको जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो समय सरुवा भएका कर्मचारीलाई नियमावलीमा तोकिएको बहाली म्याद सकिँदा समेत रमाना नदिने, विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर काम गराउने र सरुवा भइसकेपछि पनि पूर्व कार्यालयबाटै तलब भत्ता भुक्तानी गर्ने गरेको पाइएको छ। यसले पालिकामा जनशक्ति अभाव भई सेवा प्रवाहमा गम्भीर समस्या सृजना हुन पुगेको मन्त्रालयले जनाएको छ। भारतले नेपाललाई दैनिक 654 मेगावट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारीक अर्थात आउँदो पुष 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फर ढल्केबर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावट र टनकपुर महेन्द्रनगर 132 केभी सिंगल सर्किट
प्रसायन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 गते भोटे कोशी नदीमा आएको बाढ़ीका कारण जल विद्युत आयोजनाका पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। शेयर बजार लगातार तेस्रो कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 48.57 अंकले बढ़ेर 2633.62 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढ़ेकोमा लगानी बीमा समूह 2.5% भन्दा धेरै लुकालो लागेको छ। आज 265 वटा कम्पनीको शेयर बढ़ेकोमा 12 वटाको घटेको छ। यस्तै मोदी इनर्जीको शेयर भने घटबट भएको छैन। आज धौलागिरी लघुवित्तको शेयर 15% बढ़ेको छ। बजार उच्च अंकले उकालो लागेको दिन एभरेस्ट बैंकको डिभेन्चर 5.5% घटेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.68 अर्ब करोड़को कारोबार भएकोमा आज 347 वटा कम्पनीको 2.3 करोड़ किता शेयर 8.29 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 2 महिना यताकै उच्च हो। यसअघि असार 30 गते 8.41 अर्ब करोड़ रूपियाँ बराबरको शेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयले पूँजी बजार सुधारका लागि 21 बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह देखिएको हो। कार्ययोजनाले बजारको संरचनागत सुधार, लगानीकर्ताको हित संरक्षण तथा पूँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटेको छ। अमेरिकाले पृथ्वीको कक्षमा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रमक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक हो। अमेरिकी वायुसेना सचिव ट्रोया मेङ्कले शत्रुको आक्रमक कार्यवाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बीबीसीले जनाएको छ। हिजो आयोजित एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै मेङ्कले अमेरिका बदलिदो खतराहरूको सामना गर्न तयार रहेको बताउनुभयो। तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई कहिले कक्षमा स्थापित गरियो भन्ने बारे विस्तृत विवरण भने दिनुभएन। वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता अभिवृद्धि गर्ने योजना रहेको बताएका छन्। उनीहरूले भविष्यको द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने वा तिनलाई अवरूद्ध पार्ने उपायहरू विकास गरिरहेका रूसी तथा चीनिया कार्यक्रमहरूले उल्लेख गरेका छन्। अमेरिकालाई क्षेपास्त्र र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्वपूर्ण अंगका रूपमा योजना गरिएको गोल्डेन डोममा अन्तरिक्ष आधारित क्षमता र इन्टरसेप्टर क्षेपास्त्रहरू रहने ट्रम्प प्रशासनले भनेको छ। सन् 1967 को एक सन्धिले अन्तरिक्षको कक्षमा आम विनाशकारी हतियार राख्न प्रतिबन्ध लगाएको थियो। त्यस यता अमेरिका, रूस र चीन जस्ता प्रमुख शक्ति राष्ट्रहरूले त्यो सन्धिको दायराभन्दा बाहिर रहेर अन्य क्षमताहरूको विकास गर्ने यो प्रयास गरिरहेका छन्। बंगलादेश क्रिकेट बोर्ड बीसीबीले अर्को वर्ष सन् 2027 भित्र नेपालसँग द्विपक्षीय श्रृंखला खेल्ने बारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट संज्ञानले आफ्नै घरेलु मैदानमा श्रृंखला खेल्न प्रस्ताव गरेपछि बीसीबीले सकारात्मक रूपमा छलफल अघि बढ़ाएको हो। बीसीबीका क्रिकेट संचालन प्रमुख शाहरियार नसिफले पत्रकारहरूसँग कुरा गर्दै नेपाल क्रिकेट संघबाट केही समय अघि नै द्विपक्षीय श्रृंखला खेल्ने प्रस्ताव आएपछि बीबीसी र क्यानबीच यसको सम्भावनाबारे सकारात्मक छलफल भइरहेको बताउनु भएको छ। नफिसले बंगलादेशको आगामी क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 सम्मको वर्तमान फ्यूचर टूर्स प्रोग्राम एफटीपी चक्रभित्रै श्रृंखला आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो। अरूण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
सहयोगका नाममा गैर कानूनी रूपमा असुली गर्नेलाई कार्यवाही गर्न गृह मन्त्रालयको निर्देशन। सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब हस्ताउने। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने। अमेरिकाले पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि। र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृंखला खेल्ने बारे बंगलादेश सकारात्मक। हवस् त अरूण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु। रेडियो अरूण सुन्दै रहनुहोस् र म बिदा हुन्छु। नमस्कार।

0: कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लेख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूको लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861443460।
4: हातमा के पो बोकेर लाग्यो हो गुटुङ डुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्छ झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाखे सल्लाह दिएर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
8: लैलै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल बारी खर्कैको नारञ्जो बारी।
9: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन।

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
3: अब त्यहीबाट जाने
1: लाखै सल्लै देखेर के पाक त बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
5: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया
6: ए लु, जचाउन जानुपर्छ काका।
5: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाँसोपनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
8: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल, चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 0295712692, फोन नम्बर 9843453019।
10: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।

0: तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814771118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ डिङ्लामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास, लक्षित लाभग्राही, तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क

0: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520558079 संखुवा सभा 029420049 98520773 भोजपुर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा
1: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
1: औ समस्याको समाधान भनेकै म
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
2: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: अब त्यहीँबाट जानु
1: सल्लाह दिएको के पाक्क बोलेको मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनौ त
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520519094 98126742 र व्हाट्सएप नम्बर 97054852 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: भाइको लागि प्यान्ट मेरो लागि कुर्ता सलवार अनि घरको लागि अरू कपडा पनि किन्नु छ
5: अनि के साह्रो हो त चाहिँ बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त
4: हेर्नुहोस् न दादा आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ कहाँ कहाँ खोज्नु पर्ने हो दिक्क लागिसक्यो मलाई त
5: हे लाठी यति कुरामा पनि टेन्सन लिनुहुन्छ शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि
4: धन्यवाद दादा म अहिले नै गइहाले
5: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ शम्भु ट्रेड एन्ड सप्लायर्स चैनपुर पोखरी बजार सङ्खुवा सभा प्रोप्राइटर शम्भु कटवाल सम्पर्क नम्बर 98421506000
4: खराङ सम्पर्क सञ्जीव कटवाल 98165348 40
5: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल सम्पर्क नम्बर 98400069

0: परिवेशमा जिल्ला न्यायाधीश बडुवा सिफारिश, उच्च स्तरीय संसदीय समिति गठन गर्न सर्वदलीय बैठक आह्वान।
1: मकवानपुरको इन्द्र सरोवरमा गाड़ी दुर्घटना हुँदा चारजनाको मृत्यु, चारैजना घाइते। खोटाङको दिक्तेलमा बाँदरलाई हानेको गोली लागेर एक व्यक्तिको मृत्यु।
0: युक्रेन र रूस बीच ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति भएको ट्रम्पको दावी। बंगलादेशमा अवामी लीगका सात वरिष्ठ नेतालाई मृत्युदण्डको सजाय।
1: र फाफा च्याम्पियनशीपको खेल तालिका सार्वजनिक। नेपालको सहभागिता अन्यलमा डेभिड वार्नरले काठमाडौँको खासबाट एनपीएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो खास संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
0: थाहा संसार नेटवर्कमा समाचार अब विस्तारमा। संसदमा मन्त्री संघको प्रश्नोत्तर कार्यक्रम औपचारिकतामा सीमित भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा दुई मन्त्री संघ एक एक जना सांसदले प्रश्न गरेर औपचारिकता पूरा गरेका हुन्। परराष्ट्र मन्त्री शिशिर खनाललाई नेपाली कंग्रेसकी सांसद सीता थपलिया र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई नेकपाका प्रमुख सचेतक युवराज दुलालले एक एकवटा प्रश्न गर्नुभएको छ। शुरूमा कांग्रेस सांसद थपलियाले परराष्ट्र मन्त्री खनालले यसअघि गरेको भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति बारे सोध्नु भएको थियो। परराष्ट्र मन्त्री खनालले आफूले प्रयोग गरेको ओल्ड ब्यागेज पुरानो बोझ भन्ने अभिव्यक्ति नेपालको राष्ट्रिय हित, सीमा र सार्वभौम सत्तासँग सम्बन्धित नभएको जवाब दिनुभएको छ।
3: सर्वप्रथम त ओल्ड ब्यागेजको स्पष्ट अर्थ र प्रयोग भएको सन्दर्भ उल्लेख गर्न चाहन्छु। ब्यागेज शब्दले स्वाभाविक रूपमा नकारात्मक बोझ वा विगतको अवरोध नेगेटिभ कनोटेशनलाई जनाउँछ। उक्त भनाईको सन्दर्भ र तात्पर्य विगतमा देखिने गरेको आन्तरिक राजनीतिक ध्रुवीकरण, इन्टरनल पोलिटिकल पोलराइजेशन तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरण, पेरोकियल पोलिटिकल वेपनाइजेशन अफ फरेन पोलिसी र डिप्लोमेसीबाट मुक्त हुनु हो। तर यो अभिव्यक्तिको राज्य र सरकार निरन्तर उत्तराधिकारीवाला संस्था हो भन्ने स्थापित राजनीतिक मान्यता वा राज्यको विरासत लेगेसी विपरीत अर्थ लगाउनु अतिशयोक्तिपूर्ण हुन जान्छ। छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यास नै विगतको बोझ हो, जसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ छ भन्ने स्पष्ट सन्देश दिन खोजिएको बेहोरा म अनुरोध गर्न चाहन्छु।
0: लिपुले कालापानी र लिम्पियाद्वारा समेटिएको नेपालको राजनीतिक नक्सा मुलुकको सार्वभौम दस्तावेज भएको उल्लेख गर्दै उहाँले यसलाई बोझ मान्न नसकिने जवाब पनि दिनुभयो। भूमि व्यवस्था मन्त्री रावलले आफूलाई दुलालले सोधेको प्रश्नमा कानून परिमार्जनका लागि संसदमा ल्याउने र त्यही छलफल हुने सजिलो जवाब दिनुभयो।
4: मानिजूले भनेका सम्पूर्ण कुरालाई चाहिँ अड्रेस हुने गरिकन विधेयक मसौदा भइरहेको छ र यसमा थप यो विधेयक यहाँ आएर टेबल भइसकेपछि थप यसमा छलफल हुने नै छ र विगतमा सरकारले गरेका गुठी सम्बन्धीका जति पनि सहमतिहरू छन् त्यो चाहिँ यो सरकारले पनि अक्षरसल पालना गर्नेछ भन्ने कुरा म यहीँबाट यहाँ निवेदन गर्न चाहे।
0: संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले सांसदले मौखिक प्रश्न मन्त्रीलाई 20 र लिखित प्रश्न 50 सोध्न सक्ने व्यवस्था रहे पनि प्राविधिक कारणले अहिले कम प्रश्न मात्र आउने गरेको बताउनुभयो। उहाँका अनुसार प्रश्न सोध्ने सांसद उपस्थित नभएको र मन्त्रालयबाट जवाब नआएकाले समावेश नगरिने गरिएको बताउनुभयो।
5: पछिल्लो समयमा चाहिँ प्रश्न, खास गरी मुख्य प्रश्न सोध्नेहरूको क्रम चाहिँ अलिकति घट्दो भएर पनि यस्तो हुन पुगेको हो। प्रश्न सोध्दै नसोध्नु भएको होइन, कतिपय प्रश्न पठाएको सचिवालयले सम्बन्धित मन्त्रालयमा उत्तराउने क्रममा छन्। उत्तर आइसकेपछि क्रमशः प्राप्त उत्तरलाई सचिवालयले कार्यान्वयन समावेश गर्ने हो। आज घटना दुईटा मात्रै गर्न सकिएको हो।
1: नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा प्रश्नोत्तरमा सहभागी हुन अपील गर्नुभएको छ। यसअघि भदौ 10 गते तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भटेकोसे बाढ़ीका कारण स्थगित भएको थियो। बाढ़ीको 3 सातापछि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने तयारी बारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ।
6: नयाँ जुन परिस्थिति सिर्जना भएको छ त्यसले प्रश्नहरूको चाहिँ स्वरूपहरू बदलेर आउला, तर चाहिँ प्रश्नोत्तर चाहिँ संसदको अभिन्न अङ्ग पनि भएको हुनाले र प्रधानमन्त्री कार्यकारिणी निकाय र संसदसँगको प्रत्यक्ष संवाद पनि भएको हुनाले त्यो विषयमा मैले उहाँको जानकारी गराएको छु र त्यो विषयमा उहाँले चाहिँ अब उहाँ सकारात्मक हुनुहुन्छ र चाँडै यसलाई चाहिँ नयाँ ढङ्गबाट अहिलेको परिस्थितिमा चाँडै त्यो खालको अवस्था चाहिँ प्रधानमन्त्रीज्यूलाई प्रश्नोत्तर कार्यक्रम त्यो बाटो फेरि पनि शुरू गर्ने र चाँडै नै भन्ने छ।
1: प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको र सर्वदलीय बैठकमा चासो नदेखाएको आरोप विपक्षले लगाउँदै आएका छन्। सभामुख डोलप्रसाद अर्यालसँगको भेटपछि आज संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले महासभामा भाग लिन जानुअघि नेपालले उठाउने विषयलाई बलियो बनाउन सर्वदलीय बैठक आवश्यक रहेको पनि बताउनुभयो। प्रधानमन्त्रीले महासभामा नेपालको वर्तमान परिस्थिति र राष्ट्रिय भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने उहाँको सुझाव छ। महासभामा सीमित समय मात्रै बोल्न पाइने भएकाले साइड टक तथा अन्य कूटनीतिक भेटवार्ताका विषयमा समेत सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। उहाँले महासभामा उठाइने विषय र नेपालको धारणा तय गर्न देशभित्रै सर्वदलीय संयन्त्रको बैठक बोलाएर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। आजको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेकी संसदीय दलका उपनेता पद्मकुमारी अर्यालले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिको वैज्ञानिक अभिलेख तयार गरी अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्तिको दावी गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
7: प्राप्त हुने रकमलाई ऋणको रूपमा स्वीकार गर्ने दृष्टिकोणबाट माथि उठी हालको विपदपछि नेपालले बिहोरेको क्षतिको विवरण सहित पुनर्निर्माण तथा पुनस्थापनाका लागि अनुदान सुनिश्चित गर्ने कूटनीतिक पहल गरौं।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले भटेकोसे बाढ़ीपछि सुरुङमा फँसेकाहरूको उद्धार अवस्थाबारे सरकारलाई प्रश्न गर्नुभयो।
8: रसुवा बाढ़ीपछि पीड़ित परिवारका केही अत्यन्त संवेदनशील प्रश्न मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँछ। जलविद्युत आयोजनामा सुरुङमध्ये कतिवटा सुरुङमा खोज र उद्धार सम्पन्न भयो, कतिवटामा जारी छ? त्रिशुली माथिल्लो त्रिशुली 1-216 खोजी कार्यको पछिल्लो अवस्था के छ? धेरै जसो परिवार बेपत्ता आफन्तको अन्तिम संस्कार गर्न डीएनए रिपोर्टको पर्खाइमा हुनुहुन्छ। परीक्षण कहिलेसम्म सकिन्छ र परिवारले पहिचानको आधिकारिक जानकारी कहिलेसम्म पाउँछन्? प्रहरी संगठनले मृतक तथा बेपत्ता सुरक्षाकर्मीको लागि राहत घोषणा गरे जस्तै मृतक तथा बेपत्ता नागरिकको लागि सरकारले राहत तथा पुनस्थापनाको प्याकेज कहिलेसम्म घोषणा गर्छ?
0: छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचाररत बाढ़ी प्रभावितको अन्तर्वार्ता लिइएको विषयमा पनि संसदमा प्रश्न उठेको छ। आजको बैठकमा रासोपाकी सांसद समीक्षा बास्कोटाले केही दिन अघि सार्वजनिक एउटा अन्तर्वार्ताले स्वास्थ्य संवेदनशीलतामाथि मात्र होइन पत्रकारिताको समेत हुर्मत लिएको भन्दै प्रश्न उठाउनुभयो।
9: मानिसको जीवन भन्दा ठूलो कुनै कन्टेन्ट, कुनै इन्टरभ्यू र कुनै भ्यूज हुँदैन। मानव जीवनलाई टीआरपीको मूल्यमा तौलिने काम बन्द हुनै पर्छ। त्यसैले म सरकारसँग के माग गर्न चाहन्छु भने अस्पतालमा उपचाररत बिरामी अझ आईसीयूमै अन्तर्वार्ता दिनुपर्ने यस्तो किसिमका मेडिकल नेग्लिजेन्सका बहुआयामिक विषयलाई समेटेर अब हामीले छिटै मेडिकल नेग्लिजेन्स ऐन पनि लागू गर्नुपर्ने हुन्छ भन्न चाहन्छु।
1: आजको बैठकले एससीआईले विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलित नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि संशोधनको प्रस्ताव भएको थिएन। यससँगै नेपालले एसियाली विधायकीय संस्थाहरूको परिषद काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिच्यूशन क्यालीको सदस्यता प्राप्त गर्ने बाटो खुलेको छ। यो प्रस्ताव स्वीकृत भएपछि के हुन्छ भनेर संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीलाई हामीले सोधेका छौं।
5: मिल कारण हो विभिन्न देशहरूले एउटा बहुपक्षीय रूपमा चाहिँ कानून निर्माणसँग सम्बन्धित यस्ता प्राविधिक पक्षहरूमा सफल गर्ने नयाँ अन्तर्राष्ट्रिय मानक अथवा अभ्यासहरू विकास गर्ने त्यसबाट आफ्नो देशको अनुभवहरू साझा गर्ने त्यसबाट हरेक विधि निर्माणको प्रक्रिया अथवा ल ड्राफ्टिङको क्रममा अलिकति विकास गर्नका लागि मद्दत पुग्ने भन्ने हो। नेपाल सरकारले सम्मेलनको रूपमा अनुमोदन गर्नका लागि प्रतिनिधि सभाले गर्नका लागि भनेर चाहिँ प्रस्ताव भएको थियो, आज प्रस्ताव पारित भएको।
0: सभामुख डोलप्रसाद तर्यालले सत्तारूढ रासोपाका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक विरूद्ध संसदबाट दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकको अन्त्यमा सभामुख तर्यालले भदौ 26 गते सांसद सुनारले दिएका अभिव्यक्तिका केही शब्द हटाउन रूलिङ गर्नुभएको।
3: मिति 2083 भदौ 26 गतेको बैठकमा माननीय सदस्य खगेन्द्र सुनारले सुन्ने समयमा बोल्ने क्रममा प्रयोग गर्नुभएको कहिले पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
0: सुनारले महानिरीक्षक कार्कीमाथि करोड़ौंको भ्रष्टाचार गरेको आरोप लागेको भन्दै बर्खास्त गर्न माग गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: मार्बल प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन।

0: महालक्ष्मी लाइफ इन्स्योरेन्स के अभिकर्ता बनो।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धका सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसूर फिर्ता गर्न अनुमति दिने जिल्ला न्यायाधीश उच्च अदालतको न्यायाधीशमा सिफारिश भएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलवासले आज न्याय परिषदले उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको हो। बेलवासले जिल्ला न्यायाधीशबाट चार दिनपछि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्थ्यो। जिल्ला न्यायाधीशको 63 वर्षीय उमेर हदका कारण बेलवासले अनिवार्य अवकाशमा लाग्नु भएको हो, तर त्यसअघि नै 13 वरियतामा रहेका बेलवासीलाई उच्चमा सिफारिश गरिएको हो। संविधान अनुसार जिल्ला र उच्च अदालतका न्यायाधीशले 63 वर्ष उमेर पूरा भएपछि अवकाश पाउँछन्। कास्की न्यायाधीशमा रहँदा बेलवासीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धिकरण एवं संगठित अपराधको अभियोगको संशोधन हुने फैसला गर्नुभएको थियो। सोही गुण तीर्न सरकारले अवकाशको चार दिन अघि सिनियर 12 न्यायाधीशलाई पछि पार्दै वरियताको 13 नम्बरका बेलवासीलाई उच्चको न्यायाधीशमा सिफारिश गरेको हो।
3: लामिछानेले भोलिका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। बैठकपछि बाढ़ी पश्चातको राहत खोज उद्धार पुनर्निर्माण र पुनर्स्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गरिने कार्यसूची राखिएको छ। बैठक रासपा संसदीय दलको कार्यालय स्थित दरबारमा बिहान 11 बजे बस्ने गरी बोलाइएको छ। यसअघि विपक्षी दलका सांसदहरूले बाढ़ी पश्चातको राहत खोज उद्धार र पुनर्निर्माण पुनर्स्थापनाका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै आएका थिए।
4: नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङले गृहमन्त्री शोधन गुरूङमाथि गरिएको छानबिन सम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा उहाँले गृहमन्त्री गुरूङको सम्पत्ति शेयर लगानी तथा विवादित व्यवसायीसँगको सम्बन्धबारे उठेका प्रश्नको छानबिन गर्न सरकारले गठन गरेको समितिको प्रतिवेदन संसद र जनता सामु सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको हो। स्वार्थको द्वन्द्व नहोस् र आफू विरूद्ध निष्पक्ष छानबिन होस् भन्दै गृहमन्त्री गुरूङले वैशाख 9 राजीनामा दिनुभएको थियो। त्यसपछि सरकारले पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा 3 छानबिन समिति गठन गरेको थियो। उहाँले समितिले गृहमन्त्रीको सम्पत्ति आमदानीको स्रोत रेड सियर लगानी बैंक मौसात लगायत विषयमा दिनभरि 45 पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीले बुझाएको भए पनि सार्वजनिक नगरिएकोमा उहाँको आपत्ति रहेको छ। सांसद केरूङले प्रतिवेदन सार्वजनिक नगरी गुरूङलाई पुनः मन्त्री नियुक्त गर्नुले सरकारको पारदर्शिता र सुशासनमाथि प्रश्न उठाएको पनि बताउनुभयो।
5: जुन प्रश्नले राजीनामाको बाध्यता आयो त्यही प्रश्न छानबिनले कसरी समाधान गर्यो र कुन आधारमा सरकारले उहाँलाई त्यही मन्त्रालयको दिन मन्त्रालयको नेतृत्व दिन उचित छान्यो। जनतालाई पटक्कै चित्त नबुझेको कुरा छ सभामुख महोदय। त्यो कुरा के हो भने कुरा चाहिँ सुशासनको सुगा रटाई गर्ने, प्रतिवेदनले मन्त्रीलाई पदमा फर्काउन मिल्ने तर प्रतिवेदन जनतालाई देखाउन नमिल्ने विषय के छ हौ त्यो प्रतिवेदनमा? हामीलाई पनि सुन्न इच्छा लागेको छ कि सुनै सुनका डल्लाहरूमा फेरि हीरा र जवाहरा छपियो त त्यो प्रतिवेदनमा?
3: उहाँले प्रतिवेदनका आधारमा सरकारले गृहमन्त्रीलाई निर्दोष ठहर गरेको भए त्यसको आधार प्रमाण र बयान सार्वजनिक गर्नुपर्ने माग पनि गर्नुभयो। त्यति मात्र होइन, उहाँले सुनसरीको कप्तानगंज घटनाको प्रतिवेदन पनि अहिलेसम्म सार्वजनिक नभएकोमा प्रश्न गर्नुभयो। नयाँ सरकारको पनि पुरानै सरकारको जस्तो रवैया रहेको उहाँको टिप्पणी छ।
5: पुरानोमा एउटा नयाँ अभ्यास थपियो सभामुख महोदय, त्यो हो मुद्दालाई विषयान्तर गर्नको निम्ति सुकुम्बासी बस्तीमा डोजर चलाइयो, घर टहराबाट निर्दोष जनता लखेटियो, मन नपरेका नेता र संचार गृहको ढोका अगाडि गाडी तेर्स्याइयो, एसएमएस गरेकै कारण कर्मचारीलाई छुनियो, मन्त्री परिषदकै सदस्य नै पक्राउ गर्ने प्रयास भएको पनि सुनियो, मन नपरेकै कारण नेता व्यवसायी पत्रकार आदि समात्ने थुन्ने धम्क्याउने जस्ता असफल घटना वा प्रपञ्चहरू पनि कति भए कति भए।
4: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले हवाई यात्रुको दुर्घटना बीमाको दायित्व अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बढ़ाउँदा आन्तरिक हवाई भाड़ा दर समेत वृद्धि हुन सक्ने बताउनु भएको छ। आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले हाल अभ्यासमा रहेको करिब 20,000 अमेरिकी डलरको बीमा दायित्व बढ़ाएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार करिब 1,00,000 अमेरिकी डलरसम्म पुर्याउने तयारी रहेको बताउनुभयो। उहाँका अनुसार बीमा दायित्व बढ़ेसँगै वायु सेवा कम्पनीको लागत बढ़ने भएकाले त्यसको असर हवाई भाड़ा दरमा पर्न सक्ने सम्भावना छ।
3: मुस्ताङमा घरपुझुङ जलवायु परिवर्तन सम्मेलन 2083 शुरू भएको छ। उक्त गाउँपालिकाद्वारा आयोजित सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज उद्घाटन गर्नुभयो। यसअघि प्रमुख अतिथिसहित साथै प्रदेश र स्थानीय तहका जनप्रतिनिधि गाउँपालिका कार्यालय जुमसम्म भेला भई झाँकीसहित सम्मेलन स्थल कवाडल पुगेका थिए। सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री बालेन्द्र शाहले पठाउनु भएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो। सम्मेलनमा हिमाल पहाड़ र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारेका असरका विषयमा गम्भीर रूपमा मन्थन गरिनेछ। हरित गृह ग्यास उत्सर्जनका कारण हुने बढ़दो जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, जलवायु परिवर्तनका कारण हिमाल पहाड़ र तराईका स्थानीय तहमा परेको जलवायु असर लगायतका विषयमा सम्मेलनमा छलफल हुनेछ।
4: जलवायु अन्याय विरूद्ध सामा गाउँका युवा आमरण अनसन बस्नु भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखका विरूद्धमा जिल्लाको चुमनुबी गाउँपालिका एक सामा गाउँका युवाले पनास्लो बेस क्याम्पमा आमरण अनसन बस्ने घोषणा गरेका हुन्। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज 2 गतेदेखि 18 गतेसम्म अनसन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताउनुभयो। गोर्खाका प्रमुख जिल्ला अधिकारीले सम्बोधन गरी लेखिएको 8 बजे ध्यानकर्षण पत्र सामा गाउँ का उपाध्यक्ष कर्मा छेवाङ लामा, मनासु संरक्षण क्षेत्र आयोजनाको स्थायी इकाई कार्यालय र सामागाउँ प्रहरी चौकीमा बेस पेश गरेको लामाले बताउनुभयो। पत्रमा मनासु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुन सक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनु पर्ने उपायको खोजी गर्न सरकार समक्ष माग गरिएको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। haha.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। haha.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा जिसको
1: देशो खुशीको कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क रत्नपाल सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ अब बाँकी समाचार मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई सुकौरामा यात्रुवाहक गाड़ी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ मृत्यु हुनेहरूमा नवलप्रासी पूर्व कावा सुतीका 24 वर्षीय नरबहादुर सिंह धनुषाका 43 वर्षीय सुरज भट्टराई पर्साका 44 वर्षीय भुवनेश्वर शाह कानु र बाराका 32 वर्षीय सरफ रोस मिया रहेका छन् उनीहरूको शवलाई हेटौडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ उक्त दुर्घटनामा अरू चारजना घाइते भएका छन् काठमाडौँबाट हेटौडा मिम्फेदी कुलेखानी फाखेल सड़क खण्ड हुँदै वीरगंज जाँदै गरेको मध्य प्रदेशको इभी आज दिउँसो 2 बजे दुर्घटनामा परेको थियो
4: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा क्षतिग्रस्त 12 वटा झुलुङ्गे पुलको मर्मत शुरू गरेको छ पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङको कालिका स्थान मालिङ्गा मजुवाटार दोभान महादेवा मास्टर चिरौदी खोला सित बजार क्यूरेनीटार र बेलख्यू भुतियामा रहेका क्षतिग्रस्त झुलुङ्गे पुलको मर्मत शुरू गरिएको हो त्यसैगरी नुवाकोट र धादिङ जोड्ने क्यौरेनी गहती पिमलटार जागाराम कोतपु कल्लेरी फोस्टेटार र फिलिङ झुलुङ्गे पुल तथा गोर्खा र धादिङ जोड्ने बाँदरे झुलुङ्गे पुलको पनि मर्मत शुरू भएको छ यी पुलहरू असोज 20 गतेभित्र संचालनमा ल्याउने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ साथै बाढ़ीबाट प्रभावित थप 8 वटा झुलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अगाडि बढ़ाइएको छ
3: खोटाङको देखतेल रूपाकोट मजुवागढ़ी नगरपालिका 11 खार्मीमा बाँदरालाई हानेको गोली लागेर एकजनाको मृत्यु भएको छ निंगाले स्थित महभीरका 54 वर्षीय भलबहादुर तामाङले बाँदरलाई हानेको गोली लागेर सोही ठाउँका 52 वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो मकैबारीमा आएका बाँदरलाई धपाउने क्रममा आज हानेको भरुवा बन्दुकको गोली श्यामबहादुरको टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो बाँदरलाई हानेको भरुवा बन्दुकको गोली साथीलाई लागेर मृत्यु भएपछि आफैले प्रहरीलाई फोन गरेर जानकारी गराएका थिए मृतकको शव र बन्दुक प्रहार गर्ने भलबहादुरलाई जिल्ला पठाउने र त्यहाँबाट थप छानबिन गर्ने प्रहरीले जनाएको छ
4: सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाले आज शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ नेप्से परिसूचक आज उच्च अंकले बढ़ेको छ त्यसँगै नेप्से 48.57 अंकले बढ़ेर 2633 बिन्दुमा कायम भएको छ नेप्सेको आजको अंक भदौ 1 गतेताकै उच्च हो हिजो अर्थमन्त्री सोलिम वागेले पूँजीगत लाभको हालको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना सार्वजनिक गर्नुभएको थियो जसले गर्दा आज कारोबार खुलेदेखि नै लगानीकर्तामा हौसला मिलेको हो रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ आज 8.29 करोड़ 17,000 रूपियाँको कारोबार भएको छ आजको कारोबार रकम असार 30 गतेका यताकै उच्च हो आज कुल 265 कम्पनीको शेयर मूल्य बढ़दा 12 कम्पनीको शेयर मूल्य घट्यो भने 1 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार बंगलादेशको एक अदालतले पूर्व सत्तारूढ़ दल अवामी लीगका 7 वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ सजाय पाउनेमा पूर्व प्रधानमन्त्री शेख हसिनाको दलका पूर्व महासचिव ओ बैदुल कादर र पूर्व राज्यमन्त्री मोहम्मद अली आराफात लगायतका नेताहरू रहेका छन् उनीहरूमाथि सन् 2024 जनआन्दोलनलाई दमन गर्ने प्रयासमा संलग्न रहेको अभियोग लगाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् न्यायाधीश जलरूल इस्लाम चौधरीको अध्यक्षतामा गठित 3 सदस्यीय बेन्चले उनीहरूलाई दोषी ठहर गरेको हो संयुक्त राष्ट्रसंघका अनुसार सन् 2024 जुलाई र अगस्तमा विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शनलाई दबाउने क्रममा करिब 1,400 जना मारिएका थिए त्यो घटनापछि शेख हसिनाले आफ्नो 15 वर्ष लामो शासन सत्ता छोडेर भारतमा शरण लिनु परेको थियो। अदालतले 5 नेताको आधा सम्पत्ति जफत गरी पीड़ितका परिवारलाई दिन पनि आदेश दिएको छ। 2024 हिंसात्मक प्रदर्शनका सँग जोड़िएका मुद्दाहरूमा हालसम्म 68 जना दोषी ठहर भएका छन् भने तीमध्ये 22 जनालाई मृत्युदण्डको सजाय दिइएको छ।
4: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न सहमत भएको दावी गर्नुभएको छ। ट्रम्पले आज सामाजिक सञ्जाल मार्फत दुवै देशले ऊर्जा पूर्वाधारमा प्रहार नगर्ने सहमति जनाएको बताउनु भएको हो। यसअघि उहाँले रूसका तेल रिफाइनरीहरूमा प्रहार गरेको भन्दै युक्रेनको आलोचना गर्नुभएको थियो। विश्वभर इन्धनको मूल्य वृद्धि इरान युद्धका कारण नभएको राष्ट्रपति ट्रम्पले जिकिर गर्नुभएको छ। रूस र युक्रेन युद्धका कारण इन्धनको मूल्य बढ़ेको उहाँको भनाई छ। उहाँको यो भनाई इरान युद्धका कारण तेलको मूल्य बढ़िरहेका बेला आएको हो। मध्य पूर्वमा युद्ध 6.5 महिना पुग्दा तेलको मूल्य आकाशिएको छ, जसले अमेरिकी इन्धन लागत र मुद्रास्फीति बढ़ाएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। एसियाली फुटबल महासंघ साफ च्याम्पियनशीपको खेल तालिका सार्वजनिक भएको छ। साफले आज बंगलादेशको राजधानी ढाकामा नोभेम्बर 5 शुरू हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। साफले जारी गरेको तालिका अनुसार भारत र पाकिस्तान बीच नोभेम्बर 5 पहिलो खेल हुनेछ। साफमा आयोजक बंगलादेश सहित श्रीलंका र भूटान समूह एमा छन्। समूह बीमा भारत, पाकिस्तान र मालदिव छन्। साफले नेपालको सहभागिता भए खेल तालिका परिवर्तन हुने उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाबाट अखिल नेपाल फुटबल संघ एन्फा निलम्बनमा परेसँगै साफमा नेपालको सहभागिता अन्यलमा छ। यसअघि सेप्टेम्बर 1 निलम्बन फुकुवा नभए साफमा सहभागिता हुन नपाउने बताइए पनि अहिले त्यो मिति साफले सारिदिएको छ।
4: अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खासबाट नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। वार्नर एनपीएल खेल्न आउने विदेशी खेलाड़ीमा अहिलेसम्म सबैभन्दा चर्चित खेलाड़ी हुन्। अस्ट्रेलियाले सन् 2015 र 2023 एक दिवसीय विश्वकप र सन् 2021 T20 विश्वकप जित्दा वार्नर टोलीका प्रमुख सदस्य थिए। वार्नर अस्ट्रेलियाका लागि 3 अन्तर्राष्ट्रिय फर्म्याटमा शतक बनाउने खेलाड़ी समेत हुन्। उनले अस्ट्रेलियाका लागि 110 T20 अन्तर्राष्ट्रिय खेलमा 3200 भन्दा बढ़ी रन बनाएका छन्। आज सामाजिक सञ्जाल मार्फत वार्नरले काठमाडौँबाट एनपीएल खेल्ने जानकारी दिएका छन्। उनले आफू नेपाल आउन पाउँदा उत्साहित रहेको र काठमाडौँको टोलीबाट एनपीएल खेल्ने बताएका हुन्। वार्नर एनपीएल खेल्न दशैपछि नेपाल आइपुग्नेछन्।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संसदमा मन्त्री संघको प्रश्नोत्तर कार्यक्रम औपचारिकतामा सीमित। राष्ट्र संघको महासभामा हुने सहभागिताबारे जानकारी गराउन प्रधानमन्त्रीसँग विपक्षीको माग।
3: रविको कसुर फिर्ता गर्न अनुमति दिने जिल्ला न्यायाधीश बडुवा सिफारिश। उच्च स्तरीय संसदीय समिति गठन गर्न सर्वदलीय बैठक आह्वान।
4: मकवानपुरको इन्द्र सरोवरमा गाड़ी दुर्घटना हुँदा 4 जनाको मृत्यु, 40 जना घाइते। खोटाङको दिक्तेलमा बादरले हानेको गोली लागेर एक व्यक्तिको मृत्यु।
3: युक्रेन र रूस बीच ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति भएको ट्रम्पको दावी। बंगलादेशमा अवामी लीगका 7 वरिष्ठ नेतालाई मृत्युदण्डको सजाय।
4: र साफा च्याम्पियनशीपको खेल तालिका सार्वजनिक। नेपालको सहभागिता अन्यलमा डेभिड वार्नरले काठमाडौँको खासबाट एनपीएल खेल्ने।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छ। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै
2: तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी
3: ल ल आमा म तँ गए तँ आए
2: होइन आजै आइपुग्छस् र
3: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि
4: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029-570-128 मोबाइल नम्बर 9852-45-441
5: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न यस अपरेशनका लागि सम्पर्क नम्बर 9862-33-9-64 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार
6: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ
7: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
6: औ लु समस्याको समाधान भनेकै म हो
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
7: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
8: लु अब त्यहीबाट जाने
6: लाखे सल्लाह बेगर के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेर ल्याएको रेडियो छ लु सुनौ त
9: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852-51-094 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
10: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
11: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
12: के को खास खास सुसु चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
11: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
12: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
13: प्रोपाइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
4: सुप्रिम सासुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि

0: नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा भोटेकोशी त्रिशुली बाढीको तीन साता कहिलेसम्म जारी रहन्छ खोज तथा उद्धार,
1: धेरै धेरै ठाउँमा ग्राउन्ड सर्च सकिसकेको अवस्था, घर घरमा हुने सर्च सकिसकेको अवस्था, टनेल सर्च चलिसकेको अवस्था हो,
0: पुरानै बासस्थान फर्कन सक्ने अवस्था नभएको विस्थापितहरूको पीड़ा,
2: अब अहिले खोला देखेको भए चाहिँ हामीलाई तर्सिन्छ, पहाडी नआउने ठाउँमा पहाडी नआएको ठाउँमा त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिकालाई अन्तरिक्षमा युद्धको तयारी नगर्न चीनको चेतावनी। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्र संघले यमनमा चर्कदो लड़ाई बीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ। पाँच दिनको अवधिमा रेड सी पार गरेर 2000 भन्दा बढ़ी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यमनका सरकारी फौज र इरान समर्थित हुत्थी लड़ाकीहरू बीच लड़ाई जारी रहँदा अझ हजारौं मानिस भागेर जान सक्ने र त्यसले मानवीय संकट झन बढ़ाउने अधिकारीहरूले चेतावनी दिएका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए, हुथीहरूले यमनको पूरै रेड सी तटमाथि कब्जा गरिसकेका छन्। त्यससँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्वको सामुद्रिक मार्गमा उनीहरूको पकड मजबूत भएको छ। सुनियोजित रूपमा तोड़फोड़ हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्याण्डको ठूलो हिस्सामा रेल सेवा प्रभावित भएको छ। देशको मध्य र पूर्वी क्षेत्रमा बढ़ी प्रभाव परेको छ। आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रूट, स्किपोल र युट्रेख सहितका शहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ। अहिलेसम्म कुनै संदिग्धको पहिचान अथवा उद्देश्य बारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वाशिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रूसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरूद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढ़ाउने योजना भएको बताएका थिए। तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरूद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार नगर्न आग्रह गरे। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रूस तयार नरहेको बताएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्ने वाचा गरेको दावी गरेका थिए, तर त्यो दावी किएव र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ। युद्ध रोक्न तयार रहेको रूसले देखाए मात्रै आफूहरूले आक्रमण रोक्ने जेलेन्स्कीले बताएका छन्। र बंगलादेशको एक विशेष अदालतले दुई वर्ष अघि आन्दोलनका बेला मानवता विरूद्धको अपराध गरेको अभियोगमा तत्कालीन सत्तारूढ़ दल अवामी लीगका सातजना वरिष्ठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो। संयुक्त राष्ट्र संघको अनुमान अनुसार आन्दोलनसँग सम्बन्धित हिंसामा 1400 जनाको मृत्यु भएको थियो। 10 महिना अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसिना र उनका गृहमन्त्री जस्तै यी सात नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईलाई स्वागत छ। रसुवाको विनाशकारी बाढ़ीको तीन साता भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा राखेर काम गरिरहेकाले खोज तथा उद्धार कार्य जारी राखेको एक अधिकारीले बताएका छन्। भदौ 10 उक्त विपदमा ज्यान गुमाएका 1300 जना भन्दा धेरैको शव फेला परेको र 5000 भन्दा धेरै अझै सम्पर्कविहीन रहेको पछिल्लो सरकारी विवरण छ। तर वास्तविक मानवीय क्षतिको आकार अझै अस्पष्ट रहेको भन्दै स्थानीय तह मार्फत त्यसको विवरण अध्यावधि गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा केही बेर अघि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सम्पर्क गरी शुरूमा उनलाई खोज तथा उद्धार कहिलेसम्म जारी रहन्छ हुन्छ भनी सोधेका छौँ।
1: हाम्रो केसमा अलिकता यो विषय फरक भएको, बाढीले गर्दाखेरि चाहिँ जुन हाइड्रोको टनेलहरू त्यसमा पनि अब उद्धारको कार्य जारी भएको, टनेलहरू पुरै ब्लक भएको, त्यस्तो अवस्था हुनाले चाहिँ केही दिन अझै चल्छ कि भन्ने हिसाबले हामीले हेरिरहेछौँ। तर यसमा छलफल चाहिँ जारी रहेको छ र आज एक दुईवटा एकदमै जुन टनेलमा केही आशाका साथ हामीले काम गरिरहेछौँ, त्यसको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दैछौँ। र सँगसँगै चाहिँ अब अहिलेको धेरै धेरै ठाउँमा सर्चको काम, ग्राउन्ड सर्च पनि सकिसकेको अवस्था र घर घरमा हुने सर्च पनि लगभग लगभग सकिसकेको अवस्था, टनेल सर्च चाहिँ स्टिल ओनगोइङ चलिराखेको अवस्था चाहिँ हो र एकदमै यसमा बन्द गर्ने भन्ने खालको कुनै निर्णय अहिलेसम्म भएको छैन।
4: कति दिन यसलाई अगाडि लान्छौँ होला अथवा कुन आधारमा कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छौँ?
1: टनेलको कार्य जुन नेपाली सेनाले सेनाको नेतृत्वमा भइराखेको छ त्यहाँबाट चाहिँ अब यो कम्प्लिसन भयो भन्ने खालको एउटा हामी उहाँहरूबाट आउने जुन सूचना छ त्यसलाई पनि हामी आधार मान्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय जुन मान्यताहरू हुन्छ यो सर्च र रेस्क्यूको खोज र उद्धारको त्यसलाई पनि चाहिँ हामी एउटा आधार मान्छौँ। त्यसपछि स्थानीय परिस्थितिलाई पनि हामी आधार मानेर अगाडि बढ्ने भन्ने कुरा भएको छ। ठ्याक्कै यकिन चाहिँ अहिलेको आजको मितिसम्म चाहिँ यसमा हामीले कुनै कन्क्लुसिभ या कुनै निर्क्योल चाहिँ निकालेको अवस्था चाहिँ होइन। सायद एक दुई दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही न केही आउँछ होला।
4: जुन अहिले जल विद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो।
1: लगभग चाहिँ त्यो लाइनमा सोचिरहेको
0: छ। उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती साथी अशोक दाहालसँग कुरा गर्दै। भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीका कारण विस्थापित भएर विभिन्न आश्रय स्थलहरूमा बस्दै आएका धेरैजनाले आफ्नो पुरानो वासस्थान फर्किन सक्ने अवस्था नभएको बताएका छन्। नुवाकोट स्थित हाम्री साथी शक्तिमाया तामाङले तिनै केही पीड़ितहरूलाई भेटेकी छन्।
5: विस्थापित भएकाहरू नुवाकोटको विभिन्न 22 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बाढ़ी प्रभावितहरूले आफूहरूलाई सरकारले जोखिम रहित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेदुर नगरपालिका ओडा नम्बर 4 का बिन्दा तामाङले बताइन्।
6: त्यहाँ त केही छैन, सब बगाहन त घरहरू सबै क्षति। अब त्यो तल्लोपट्टि त कहाँनिर घर थियो, पूर्जा कहाँनिर थियो, होइन कसको घर कहाँ थियो भन्ने थाहा छैन, पुरै बगर भा। हामीले चाहिँ अब भिर पहिरो नजाने, अब बाढी नआउने, होइन खोलाको छेउमा नहोस्।
5: त्यस्तै अर्का बाढी पीड़ित कमल भुजेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड़ गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
7: त्यहाँ त असम्भव जान सकिन्न, सबै घरहरू सबै त्यो उल्ट क्षति गरेको चाहिँ बस्ने ठाउँ छ, होइन त्यहाँ जान सकिन्न। पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेक जाँच गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदिएदेखि चाहिँ सहज हुन्छ।
5: रसुवा तिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएकोमा अहिले बाढीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
2: अब अहिले खोला देखेपछि हामीलाई अब पहिलो पुर्दैमा अब पहिलो देखेपछि भिड देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, पहाडी नआउने ठाउँमा, पहिलो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
5: बाढी पीड़ितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: दुई साताभन्दा लामो समयदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा असोज 1 बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 विनाशकारी रसुवा बाढ़ीको मार खेपेको उक्त सड़क भदौ 14 भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 भन्दा बढ़ी सवारी साधनहरू गुड्ने सो राजमार्ग अवरूद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सड़क विभागका प्रवक्ता शुभराज न्यूपालेलाई सम्पर्क गरी सुरुमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौं।
8: कृष्णनगर जुन बिग्रेको थियो करिब 100 मिटर, त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्रयाक भन्दा माथि उठाएर पहाडपट्टि चाहिँ डबल लेनकै ट्र्याक खोलेका छौँ। अस्तिको दिन हामीले वान वे ट्राफिक टेस्टको लागि ओपन गरेका थियौँ भने अब असोज 1 गतेदेखि चाहिँ यसलाई फुल्ली टू वे ओपन गर्ने तयारीमा छौँ। अहिले हाम्रो बाटो भनेको चाहिँ ग्राभल स्ट्यान्डर्डको हुन्छ, भनेको जहाँ हामीले ट्र्याक खोलेका छौँ ट्र्याक खनेको ठाउँमा चाहिँ त्यो पुरानो अप्ठ्यारो नराम्रो किसिमको माटोलाई हटाएर त्यसलाई चाहिँ रिप्लेस गर्ने, त्यो माथि चाहिँ ग्राभल राखेर रोलिङ गरेर अनि भित्तापट्टि चाहिँ फ्रेन्च ड्रेन भन्छ हाम्रो सब सर्फेस ड्रेन त्यो राखेर चाहिँ अहिलेलाई अस्थायी किसिमको चाहिँ ट्र्याक निर्माण गरेका छौँ।
0: अब यो थप पानी पर्दाको अवस्थामा त्यहाँ ठिक्न चाहिँ कतिको सक्षम बाटो बनेको छ, किनकि तपाईँहरूले नै पहिला यो पहिलो भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ? माथिपट्टि किरा पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ?
8: अहिलेलाई अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ र अहिले अब ठूलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले ठेक छ। अब ठूलो भारी वर्षा भएको अवस्थामा चाहिँ पहिरोहरू आउन सक्छ, तर आएको पहिरोलाई चाहिँ हामी फेरि तुरन्त पन्छाएर यातायात सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ र सँगसँगै हाम्रो केही प्रविधिहरू जस्तै सोइल नेलिङ एङ्करिङहरू माइक्रो पाइलहरूको काम पनि प्यारलाई लिने गर्छौँ। अहिले त सुरु गरिसकेका छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य वर्षातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्म समर्पको काम चाहिँ हामी तुरन्तै सुरु गर्छौँ र 10 पछाडि फेरिमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्र पनि गर्ने तयारीमा छौँ।
0: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा या सुरुङका कुराहरू पनि उठेको छन्?
8: माइक्रो

0: एङ्करिङहरू माइक्रो पाइलहरूको काम पनि प्यारलली नै गर्छौँ. अहिले त सुरु गरिसकेका छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य वर्षातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्मत सम्हारको काम चाहिँ हामी तुरन्तै सुरु गर्छौँ. र दसैँ पछाडि टोटेरी फेरीमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्र पनि गर्ने तयारीमा छौँ.
1: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा, या सुरुङका कुराहरू पनि उठेको छन्?

0: गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट
1: अमेरिकी एयरफोर्सका वरिष्ठ अधिकारी ट्रुई मिङ्कले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एण्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिङ्कले अमेरिका बढ्दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए, तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षमा राखिएको थियो भन्ने बारे विस्तृत जानकारी दिएनन्। चीन र रूसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरूद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढ़ाउने आफ्नो योजना भएको बताएका थिए। तर मंगलबार चीनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरूद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

भोलेनाथ भगवान काली गंगा माता की नारायण भगवान की।

रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
1: सुनसरीको श्रीलंका टापुका 10,000 मानिस जोखिममा। बाढ़ीमा आफन्त बेपत्ता भएकालाई राहत पाउन समेत कानूनको तगारो। भोटेको सी विपदमा अन्तर्राष्ट्रिय सहायताको ओइरो। कांग्रेसको किचलो उत्कर्षमा पर्यटकीय सीजन जोगाउन नेपाल कलिङ अभियान सञ्चालन। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह दैनिकमा छापिएको उपत्यका महाधिवेशन गर्ने जिम्मा महिला अधिवक्तालाई शीर्षकको शुभ समाचार।
2: महाधिवेशनको 15 महाधिवेशनको अभियानमा रहेको नेपाली कंग्रेसले काठमाडौँ उपत्यका सबै निर्वाचन क्षेत्रको अधिवेशन गराउनका लागि महिला अधिवक्ताहरूलाई जिम्मेवारी दिएको छ। केन्द्रीय निर्वाचन समितिले काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पूर्ण निर्वाचन क्षेत्रको निर्वाचन अधिकृत तथा जिल्ला संयोजकको जिम्मेवारी 100% महिला कानून व्यवसायीहरूलाई सुम्पेर समावेशिता र महिला सशक्तिकरणको उत्कृष्ट नमूना प्रस्तुत गरेको हो। तीन जिल्लाका लागि एकजना निर्वाचन संयोजक र 15 निर्वाचन क्षेत्रका लागि एकजना निर्वाचन अधिकृत गरी 18 महिलालाई जिम्मेवारी दिइएको छ। नेपाली राजनीतिमा महिलाको नेतृत्वलाई अक्सर 33% संवैधानिक कोटा र आलंकारिक भूमिकामा सीमित गरिँदै आएको छ, तर केन्द्रीय राजधानी जस्तो संवेदनशील तथा निर्णायक मानिने सबै निर्वाचन क्षेत्रको चुनावी कमाण्ड महिला अधिवक्ताहरूलाई दिनु सामान्य निर्णय होइन। भक्तपुरमा कविता थापा कार्कीलाई जिल्ला संयोजक तोकिएको छ भने इन्दिरा न्यौपाने र सम्झना पोखरेललाई निर्वाचन अधिकृत बनाइएको छ। त्यसै गरी ललितपुरको संयोजकमा लक्ष्मी थापा खड्का छिन् भने प्रमिला कास्त, मनिषा बस्नेत र सम्झना केसी निर्वाचन अधिकृत तोकिएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
0: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो नेपाली रेडियो,
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। श्रीलंका टापुका 10,000 जोखिममा। तरकारीको भरमा समृद्ध सपना, प्रविधिको प्रयोगले सहज कटान संज्ञा सुरक्षा शीर्षकमा खबर छ। सुनसरीको बराह क्षेत्र नगरपालिका 6 का अर्जुन चन्द्रवंशी 62 वर्ष पुगे। जन्मेदेखि नै उनी श्रीलंका टापुमा बस्दै आएका छन्, तर यस वर्ष सप्तकोशी नदी कटान गर्दै उनको घर नजिकै पुगेपछि बगाउला भन्ने चिन्ताले उनलाई सताउन थालेको छ। पुस्तौंदेखि खेती गर्दै आएको उर्वर भूमि छाडेर कहाँ जाने भन्ने प्रश्न पनि उनी सामु तेर्सिएको छ। यस वर्षको कोशीको कटान हेर्दै बस्यौं चन्द्रवंशीले भने, सधैँभरि यसरी बस्न सकिन्छ जस्तो लाग्न छाडिसक्यो। बराह क्षेत्र र 6 र 9 मा पर्ने श्रीलंका टापुतर्फ असारदेखि शुरू भएको कोशीको कटान अझै रोकिएको छैन। आँखाले हेर्दा निकै पर बग्ने खोला अब आँगन छेउ आइपुगेको छ। चन्द्रवंशीले भने, अब आउने वर्षदेखि जसरी पनि श्रीलंका टापु बाहेक अन्यन्त्रै बसोबासको व्यवस्था मिलाउने योजना बनाएको छु। उनले भनेका छन्, सप्तकोशीको कटानबाट जीव छिकुमारी महत्वको परिवार पनि विस्थापित भएको छ। कोशीले खेतीयोग्य जमीन बगाएपछि उनी अहिले अर्काको जग्गामा बसिरहेकी छन्। अहिले अर्काको जग्गामा सामान्य बेरबार गरेर बसेका छौं, उनले भनिन्, यस ठाउँमा बस्न नसक्ने भएकाले अब सर्लाही जाने तयारीमा छौं। उनका श्रीमानको सर्लाहीको बरथवा 8 साथमा अढ़ाई कट्ठा जग्गा रहेकाले त्यहाँ घर बनाउन थालिएको छ। त्यस्तै जेठी छोरी जानकी कक्षा दशमा अध्ययनरत भएकाले एसी सकेपछि सर्ने तयारीमा रहेको जीवच्छीले बताइन्। पाँच वर्षदेखि निरन्तर कोशीले कटान गर्दा यस वर्ष त सबै जग्गा सकायो। उनले भनिन् भदौ दश गते रसमा आएको बाढ़ीले पनि खोला छेउछाउ बस्नु हुँदो रहेनछ भन्ने महसुस गरायो। जति बेला पनि ज्यान जोखिममा रहेछ भन्ने लागेपछि सर्लाईमा घर बनाउन थालेका हुन् उनले भनेकी छन्। अर्जुन र जिप्सी मात्र होइनन्, अरू धेरैजना त्यहाँबाट बसाई सर्ने योजनामा छन्। कोशीले निरन्तर कटान गर्न थालेपछि श्रीलंका टापुका सुखदेव कविरत, राधे कविरत, शनिचरण कविरत, बालीचरण कविरत र मनोज कविरतका परिवार त यस वर्ष सप्तकोशी पूर्व प्रकाशपुरमा बसाई नै सरिसकेका छन्। उनीहरू बसाई सरेको एक साता मात्र भएको छ। दुखु कविरत को परिवार पनि वर्षौंदेखि बसिआएको ठाउँ छाडेर झापा गएको छ। डेढ साता अघि सप्तकोशीको पश्चिमी भगोलले धार परिवर्तन गर्दै निरन्तर कटान गरेपछि 22 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो। पराह क्षेत्रका बद्री कुमार राईका अनुसार भारत सरकारले अघिल्लो वर्ष ढुंगाको जाली लगाएर बनाइदिएको स्पर हुँदाहुँदै पनि कोशीले कटान गरेको छ। स्थानीय जानकारका अनुसार 2045 सालको भूकम्पपछि कोशीले धार परिवर्तन गरेर पूर्वतर्फ बग्न थालेको थियो। त्यसपछि लामो समय कोशीको पूर्व तटबन्ध क्षेत्र जोखिममा रह्यो। 2065 भदौ 2 गते कोशी गाउँपालिका 3 पश्चिम कुसाबाट पूर्वी तटबन्ध भत्काएर कोशी मानव बस्तीमा प्रवेश गर्दा ठूलो जनधनको क्षति भएको थियो। पछिल्ला वर्षमा भने कोशीले निरन्तर पश्चिमतर्फ धार परिवर्तन गर्न थालेपछि स्थानीयमा फेरि पुरानै बाटो समात्ने हो कि भन्ने चिन्ता बढ़ेको छ। खोलाको कुनै विश्वास हुँदो रहेनछ। रसुवाको घटना पनि देखियो। यहाँ कोशी पनि हाम्रै आँखा अगाडि छ, बराह क्षेत्रका बुद्धिमान माझीले भनेका छन्। त्यहाँका सबै बासिन्दा जोखिममा रहेका छन्। 2079 साउनको अन्तिम साता बेलुकाको डुम्रीबाट क्षेत्रमा कोशीले धार परिवर्तन गरेर पश्चिमतर्फ प्रवेश गर्दा बराह क्षेत्र 6 र 9 सहित बेलुकाका केही बस्ती प्रभावित भएका थिए। श्रीलंका टापुका अहिले 10,000 बस्ती जोखिममा रहेका छन् भने तरकारीको भरमा समृद्ध सपना देखिरहेका छन्। केही प्रविधिको प्रयोगले सहज भएको समेत बताएका छन्। कोशीको कटानसँगै बसोबास असुरक्षित हुँदा उनीहरू थप जोखिममा परेका हुन्। आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
2: कान्तिपुर दैनिकले बाढ़ीमा आफन्त बेपत्ता भए राहत पाउन समेत कानूनको तगारो शीर्षकमा खबर छापेको छ। 10 भदौको भोटेकोशी बाढ़ीमा उत्तर गया खाल्टे निवासी पूर्ण घलेका बुबा, जेठा छोरा, बुहारी, कान्छो भाई, 2 नातिनी र 3 ज्वाई बेपत्ता भएका छन्। उनीहरू अब जिउँदो भेटिँदैनन् भन्ने घरेलाई लागेको छ। शव नै नभेटिएका कारण सरकारले परिवारजनलाई काज क्रिया खर्च दिएको छैन। उत्तर गया गाउँपालिकाले तत्कालै मृत्यु भएको प्रमाण दिन नमिल्ने बताएको छ। 72 भूकम्पमा पनि घलेले आफन्त गुमाएका थिए। त्यति बेला सरकारले मृतकको अन्तिम संस्कार गर्न भन्दै तत्काल 40,000 रूपियाँका दरले खर्च दिएको थियो। पछि राहत स्वरूप 1,00,000 रूपियाँ उपलब्ध गराएको थियो। त्यति बेला भने शव भेटिएको थियो। यसपालि त बाढ़ीले मान्छे कहाँ पुर्यायो, कहाँ भएको जाय जथा पनि सबै लग्यो। केले क्रिया कर्म गरौं, कम्तीमा आफ्नो धर्म अनुसार संस्कारसम्म गर्न पाए हुन्थ्यो। घलेले भने शव नभेटिँदा राहत लिनबाट वञ्चित भए। बाढ़ीमा बेपत्ता भएकाहरू सकुशल भेटिने वा उनीहरूको शव समेत अब फेला पर्ने आशा मारेको धेरैले कुशको शव बनाएर दाह संस्कार गर्दै अन्तिम संस्कार सकेका छन्। कतिपयले गर्दैछन् तर विद्यमान कानूनका कारण स्थानीय तहहरूले अहिले नै शव नभेटिएकाहरूलाई मृतक ठहर गरेर प्रमाणपत्र दिन सक्दैनन्। मुलुकी देवानी संहिता 2074 दफा 40 बेपत्ताका विषयमा मृत्यु मान्नुपर्ने समयावधि तोकिएको छ। कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भए वा त्यसको व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षदेखि कुनै जानकारी नपाएका र त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकामा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ दफा 40(1) भनिएको छ। उक्त व्यवस्थाका कारण कुनै पनि बेपत्ता व्यक्तिलाई 12 वर्षसम्म मृत घोषणा गर्न पाइँदैन। यो प्रावधानका कारण बाढ़ी पीड़ित परिवारले काज क्रिया खर्च, राहत, पेन्सन पट्टा, बीमा रकम लगायतमा दावी लिन पनि अप्ठ्यारो परेको छ। नामसारी लगायत काम पनि रोकिएको छ। उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्यालले बेपत्ताका हकमा कानूनी प्रावधानकै कारण स्थानीय तहले कुनै निर्णय गर्न नसकेको बताए।
1: भोटेकोसीमा आएको भीषण बाढ़ी र पहिरोपछि सिर्जे तापतकालीन विपदमा नेपालले छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य परिमाणमा राहत तथा मानवीय सहायता प्राप्त गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार भदौ 25 गतेसम्म विभिन्न 13 मुलुक तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट कुल 451 प्रकारका राहत सामग्री नेपाल आइपुगेका छन्। प्राप्त सामग्रीहरूमा जीवन रक्षक औषधि, अत्याधुनिक स्वास्थ्य उपकरण, खाद्य नल, त्रिपाल, कम्बल, सरसफाईका किट र उद्धारका लागि प्रयोग हुने उच्च प्रविधियुक्त उपकरणहरू समावेश छन्। विपदपछिको परिस्थितिमा छिमेकी मुलुक भारतले विशेष गरी स्वास्थ्य क्षेत्रलाई लक्षित गरी ठूलो परिमाणमा औषधीय सहायता उपलब्ध गराएको छ। भारतबाट एकैखेपमा 76 प्रकारका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री राहतस्वरूप प्राप्त भएको भन्सारको विवरणमा उल्लेख छ। भदौ 19 गते नेपाल आइपुगेको 71,581 किलोग्राम भन्दा बढ़ी सहायता सामग्रीमा एमोक्सिलिन, सिफारिक्सम, प्यारासिटामोल जस्ता जीवन रक्षक औषधि, सर्जिकल औजार, इन्फ्युजन सेट, डेंगू, मलेरिया, स्क्रब, टाइफस तथा हैजा परीक्षण किटहरू समावेश छन्। यसका साथै सर्पको टोकाई विरूद्ध प्रयोग हुने 41.4 किलोग्राम एन्टीभेनम, अक्सिजन कन्सन्ट्रेटर, कीटनाशक खोप र 5,000 भन्दा बढ़ी सिरिंज पनि भारतले हस्तान्तरण गरेको छ। बाढ़ी प्रभावित क्षेत्रमा आपतकालीन वासस्थान र खाद्यान्नको संकट सम्बोधन गर्न खाड़ी मुलुकहरू कतार र संयुक्त अरब इमिरेट्सले पनि उल्लेख्य योगदान पुर्याएका छन्। कतारले कुल 62,909 किलोग्राम सहायता सामग्री पठाएको छ, जसभित्र 53,400 किलो पिठो, 9,000 किलो कुकिङ सेट र ठूला तथा मझौला पाल, वाटर पम्प र सब व्यवस्थापनमा प्रयोग हुने कपड़ाहरू छन्। त्यस्तै युएईबाट 5 लट गरी विभिन्न राहत सामग्रीहरू प्राप्त भएका छन्। त्यस्तै चीनले पनि 3 लटमा उद्धार तथा पुनर्स्थापनाका लागि उपयोगी हुने सामग्रीहरू पठाएको छ। चीनबाट 1,000 थान त्रिपाल, 5,000 थान कम्बल, 6,000 थान स्लिपिङ ब्याग, 1,000 किलो सुक्खा खानेकुरा, 1,000 थान इमर्जेन्सी किट, 1,200 किलो सब व्यवस्थापन ब्याग, 600 थान सोलर लाइट र 50 थान स्पेयर ब्याट्री नेपाल भित्रिएका छन्। यसका अतिरिक्त बाढ़ी र डुबान प्रभावित क्षेत्रमा कठिन उद्धार कार्यका लागि चीनले 20 थान रेस्क्यू होबरक्राफ्ट र 5 स्थान फ्लड पम्प समेत सहयोग गरेको छ। भोटेकोसी विपदमा अन्तर्राष्ट्रिय सहायताको ओइरो, ड्रोनदेखि डीएनए परीक्षण किटसम्म शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
2: मुस्ताङको सदरमुकाम जोमसोममा मंगलबारदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 शुरू भएको छ। हिमालदेखि जनजीवनसम्म परेको असरलाई न्यूनीकरण गर्न र अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन जलवायु परिवर्तन सम्मेलनको आयोजना गरिएको हो। बुधबारसम्म 2 दिन चल्ने सम्मेलनमा जलवायु परिवर्तनको असरले मुस्ताङ सहित हिमाली क्षेत्रको वातावरण, कृषि, पर्यटन, खानेपानी, पशुपालन तथा स्थानीय जनजीवनमा परिरहेको प्रभावबारे छलफल शुरू भएको जोङ गाउँपालिकाले जनाएको छ। जलवायु परिवर्तनका असरहरू न्यूनीकरण, अनुकूलन तथा स्थानीय तहबाट अपनाउन सकिने उपायका विषयमा समेत सम्मेलनमा सरकारवालाहरूबीच अन्तर्क्रिया र छलफल भइरहेको छ। मुस्ताङमा जलवायु सम्मेलन विश्वको ध्यानाकर्षणको पहल शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको हो।
1: कांग्रेसभित्र 15 महाधिवेशनको कार्यतालिकालाई लिएर आन्तरिक किचल उत्कर्षमा पुगेको छ। पार्टी सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाले मंगलबार छुट्टा छुट्टै वक्तव्य जारी गर्दै कार्यकर्ताहरूलाई फरक फरक आह्वान गरेका छन्। सभापति गगन थापाले असोज 3 र 4 गते तय गरिएको वडा अधिवेशनमा बिना अलमल उत्साहका साथ सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकहरूलाई आह्वान गरेका छन्। सभापति थापाले भनेका छन् 2083 असोज 16 देखि 19 काठमाण्डुमा सम्पन्न हुने कांग्रेसको 15 महाधिवेशनका लागि 2083 असोज 3 र 4 गते वडा तहबाट हुने अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन आह्वान गर्दछु। त्यस्तै लोकतन्त्रमा फरक मत हुने र पार्टीभित्र आन्तरिक मतभेद असमझदारी हुन सक्ने बताउँदै थापाले भनेका छन् तर ती भिन्न मतको सम्मान गर्न सक्नु, संवाद विधि र पद्धतिबाट त्यसको समाधान खोज्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो। विशेष महाधिवेशन पश्चात सम्पन्न हुन गइरहेको 15 महाधिवेशनको यो प्रक्रियामा तत्कालीन केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्य समितिको पनि सदस्य सुनिश्चित भइसकेकाले अधिवेशनहरूमा सहभागी हुन आह्वान गरेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवाले भने विशेष महाधिवेशन पक्षधरले बोलाएको उक्त अधिवेशन अवैधानिक रहेको दावी गर्दै त्यसमा सहभागी नहुन र मंगिर 21 देखि 23 गतिको महाधिवेशनको तयारीमा जुट्न अपील गरेका छन्। देउवाले वक्तव्य मार्फत आफ्नो अडान राख्दै भनेका छन् 14 महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा 15 महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक राजनैतिक तथा नैतिक दायित्व हो र त्यसलाई पूरा गर्नु मेरो कर्तव्य पनि हो देउवाले भनेका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशनका लागि तयार गरेको निर्वाचन निर्देशिकामा पार्टीको विभिन्न तहको निर्वाचनदेखि उम्मेद्वारी मतदान मतगणना र प्रतिनिधि छनौटसम्मका विस्तृत व्यवस्था गरिएको छ। निर्देशिका अनुसार केन्द्रीय सभापति पदमा उम्मेद्वारी दिन कम्तीमा 10 महाधिवेशन प्रतिनिधिका प्रस्तावक र 10 समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ। त्यस्तै निर्देशिकाले उम्मेद्वारको योग्यता पनि कडाईका साथ तोकेको छ। केन्द्रीय सभापतिका लागि कम्तीमा 15 निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था छ। अन्य केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि सामान्यतया 10 निरन्तर क्रियाशील सदस्यता हुने उल्लेख गरिएको छ। कांग्रेसमा महाधिवेशनको किचलो गगन भन्छन् महाधिवेशनमा सहभागी हुनु बहिष्कार गर्न देउवाको आह्वान शीर्षकमा यो खबर छापिएको छ।
2: बुधबार संघीय संसदले डिजिटल पार्लियामेन्ट्री अवधारणाको कार्यान्वयनको औपचारिक शुरूआत गर्दैछ। यस निम्ति सिंहदरबारमा बिहान 10:30 औपचारिक कार्यक्रम नै राखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारका अनुसार डिजिटल पार्लियामेन्ट्री अवधारणा संसदमा सांसदहरूले उठाएका जनसरोकारको विषयको कार्यान्वयन अवस्था अनुगमन गर्न सकिने डिजिटल प्रणाली हो। उनका अनुसार यसले मुख्यत 7 विशेष सम्बोधन गर्नेछ। वेबसाइटलाई चुस्त दुरूस्त बनाउने डिजिटल गेट पासको औपचारिक कार्यान्वयन हुनेछ। सांसदहरूको विद्युतीय हाजिरी हुनेछ। संसदमा विद्युतीय मतदानको व्यवस्था गरिनेछ। यसले संसदको समय बचत हुनेछ। साथै डिजिटल प्रणाली लागू भएपछि सांसदहरूले सदनमा उठाएका विषयमा सरकारले के निर्णय गर्यो, कति प्रगति गर्यो र कहिले सम्बोधन भयो भन्ने विषय विवरण ट्र्याक गर्न सकिनेछ। यसका लागि सांसदका अभिव्यक्ति तथा उठाइएका विषयलाई सम्बन्धित मन्त्रालय र निकायसँग जोडेर कार्यान्वयनको अवस्था अभिलेख गरिनेछ।